सुप्रभात अनि न्यानो न्यानो अभिवादन सबै आदरणीय श्रोताहरूमा। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ। आज बुधबार सक्षम वद 1948 13 गते श्रावण, विक्रम सम्वत 2083 सालको आज श्रावण 20 गते, तदनुसार सन् 2026 5 तारिक अगस्त। समय यस बेला बिहानीको ठिक 6:25 अनि 41 सेकेन्ड भइरहेछ। सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा प्रसारण सहयोगी पेमा साङ्गे लगायत म रश्मि उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग। हामीलाई सुनेर बस्नुहुने हाम्रा सबै टाढा अनि नजिकका आदरणीय श्रोताहरूलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। र अब यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु। तपाईँ सबैले मलाई यो यात्रामा साथ दिनुहुनेछ आशा साँचे।

असफलता अन्त्य होइन सफलतासम्म पुग्ने एउटा सिकाइ हो। अल्बर्ट आइन्स्टाइनको यो अमृत बानीलाई अघि राख्दै नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

0: आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले असफलता नै सफलताको सिँढी हो भन्ने विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ, जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्नको निम्ति आज हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी इन्दिरा लामा ज्यू। त श्रोता, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।
1: सम्पूर्ण श्रोता वर्गमा मेरो न्यानो अभिवादन सहित नमस्कार। आजको मेरो विषय छ असफलता नै सफलताको सिँढी हो, एक आध्यात्मिक चिन्तन। मानव जीवनमा नियमित रूपमा उतार चढाव भइरहन्छ, कहिले सुख त कहिले दुःख, कहिले सफल त कहिले असफलताको सामना गर्नुपर्ने स्थिति आउँछ। यस्तो परिस्थितिमा हामीले समभाव राखिरहनु पर्छ। मानव जीवन सङ्घर्षशील छ, यसलाई सार्थक अनि सफल बनाउन धैर्य साथ हामी आफ्नो कर्तव्य गर्दै जानुपर्छ। असफलताबाट नै सफल जिन्दगीको प्रयत्न सुरु हुन्छ। उखान नै छ नि, चोट नपाई सिख आउँदैन भन्ने। त्यसैले असफलता जीवनको अन्त होइन, बरु जीवन यात्राको एक अनिवार्य हिस्सा हो, जसले हामीलाई दिशा निर्देशन गर्दछ। आध्यात्मिक दृष्टिकोणबाट पनि अहंकार त्यागेर हामीलाई नयाँ ऊर्जा र समझदारीको साथ फेरि प्रयास गर्ने शक्ति प्रदान गर्दछ। सन्त कबीरको एउटा दोहा अनुसार भनिएको छ कि असफलताले केवल यो सिद्ध गरेको छ कि सफलताको प्रयास पूरा मनले नगरेको भन्ने भनाइ छ। हामीमा भएको यो ठूलो कमजोरी हो। एकचोटिको असफलताबाट नै हामी हार मान्छौँ अनि फेरि मनबाट त्यो प्रयास नै छोडिदिन्छौँ र निराश पनि हुन्छौँ। त्यसकारण जो व्यक्ति असफलतामा निराश हुनुको सट्टा उसले त्यसबाट सिकेर आफूमा भएको त्रुटि कमजोरीलाई हटाएर सकारात्मक सोच लिएर असफलताबाट नै सफलताको मजबुत आधार वा सिँढी बन्न सक्छ। हरेक गल्तीले हामीलाई यो शिक्षा दिन्छ कि लक्ष्यसम्म पुग्नको निम्ति कुन चाहिँ तरिका गलत छ जानेर बुझेर अघिल्लो असल रणनीति बनाउन सकिन्छ। त्यसैले आदरणीय श्रोतृवृन्द, असफलता नै सफलताको सिँढी हो को अर्थ अथवा सरल अर्थ हो हार या असफलतामा अन्त होइन, बरु सिक्ने अनि अघि बढ्ने एउटा अवसर अथवा मौका हो। असफलता नै हाम्रो निम्ति एक असल शिक्षक हो, किनभने शिक्षकले वा गुरुले नै हामी भित्र भएको कमजोरी पत्तो लगाउन सक्छन् र हामीले स्वयं यसलाई सुधार गर्न सक्छौँ। जब हामी कर्तव्य पथमा हार खाएर पछि फेरि प्रयास गर्दछौँ भने त्यसले हामीलाई मानसिक शक्ति र आत्मविश्वास बढाउने काम गर्दछ। साथै सफलताको निम्ति चाहिने जान्नुपर्ने कुराको अनुभव बढेर जान्छ। कुनै पनि ठुलो काम हासिल गर्नको निम्ति अभ्यास र गल्तीको सामना गर्नु नै सफलताको सिँढी हो। कोसिस बिना कुनै उपलब्धि प्राप्त गर्न अथवा हुन सक्दैन। संक्षेपमा भन्नु पर्दा, जो व्यक्ति आफ्नो भूलहरूबाट कहिले हार मान्दैन, निरन्तर प्रयास गरिरहन्छ, अन्तमा जीवनमा सफलता अवश्य नै पाएर छोड्छ।

सितम्बर महिनासम्म गर्न सकिन्छ। यसको निम्ति दिउँसोको तापमान 26 डिग्री सेन्टिग्रेडदेखि 28 डिग्री सेन्टिग्रेड अनि रातिको तापमान 16 डिग्री सेन्टिग्रेडदेखि 18 डिग्री सेन्टिग्रेड हुनपर्छ। माटो हल्का फुरफुराउँदो पानी नजमिने हुनपर्छ। माटोको पीएच 5.5 देखि 6.8 हुनपर्छ। माटोको जाँच गरेर विशेषज्ञको मत अनुसार चुना वा डोलोमाइट प्रयोग गर्नुपर्छ। डल्ले खुर्सानीको बिहार दिसम्बरको अन्तिम सातदेखि लिएर फरवरी महिनासम्म राखिन्छ। बिउ छनौट गर्दा आमा बोटको निगरानी गर्नुपर्छ। बोट स्वस्थ र कुनै संक्रामक रोग लागेको हुनुहुँदैन। बिहार सिसा घरभित्र राख्न सके असल हुन्छ। बिहार राख्दा प्रशस्त मात्रामा गाईको पाकेको मल माटोमा मिसाएर बिहार बसाउनुपर्छ। बिहारलाई फर्मालिनको 40% घोल बनाएर राम्ररी भिजाउनुपर्छ र बोरा वा सोतरले छोपिदिनुपर्छ। बिजनको मात्रा 100 देखि 125 ग्राम प्रति एकर हुनपर्छ। बिउ छर्ने दूरी एक लहरदेखि अर्को लहर 5 देखि 10 सेन्टिमिटरको हुनपर्छ भने गहिराई 2 सेन्टिमिटरको हुनपर्छ। र खेतीपाती बारे सल्लाहमा हाम्रा कृषक श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो डल्ले खोर्सानीको खेती सम्बन्धी जानकारी।

खेतीपाती बारे सल्लाह पछि आउनु श्रोता अघिल्लो क्रममा केही क्षण आनन्द लिऊ आधुनिक गीतबाट। आफ्नै संगीतमा आवाज छ सुनिता गजमेरको, शब्द डाक्टर जस युन्जेन प्यासीको।

यदि श्रोताहरू भर्खर मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग अनि यहाँबाट अहिले प्रसारण भइरहेछ रीता गिरीको स्वरमा भक्ति संगीत।

0: यतिन्जेल सुन्नुभयो रीता गिरीको स्वरमा केही भक्ति संगीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब मनीष कानुबाट समाचार सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति भवनको अमृत उद्यानमा वार्षिक ग्रीष्मकालीन प्रदर्शनी 16 अगस्तदेखि सर्वसाधारणका लागि खुला हुनेछ। ब्रिक्स शिक्षा मन्त्रीहरूको 13 बैठक आजदेखि 7 अगस्तसम्म ओडिसाको भुवनेश्वरमा आयोजना हुँदैछ। भारतले पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा भएको स्थानीय चुनावलाई पूर्ण रूपमा देखावटी भन्दै खारेज गरेको छ।

0: र त्यस्ता चालहरूले वास्तविकता लुकाउन नसक्ने बताएको छ। रिजर्भ ब्याङ्कले आज आफ्नो द्विमासिक मौद्रिक नीति समीक्षाको घोषणा गर्नेछ। अनि कोरिया मास्टर ब्याडमिन्टन प्रतियोगितामा आज तान्वी शर्मा र किदाम्बी श्रीकान्त लगायत शीर्ष भारतीय खेलाडीहरूले आफ्नो अभियानको सुरुवात गर्नेछन्। अब समाचार विस्तारमा। राष्ट्रपति भवनको अमृत उद्यानमा वार्षिक ग्रीष्मकालीन प्रदर्शनी 16 अगस्तदेखि सर्वसाधारणका लागि खुल्ला हुनेछ। अमृत उद्यानको भ्रमण सेप्टेम्बर 15 गर्न सकिनेछ। पार्क बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ र मर्मत स्तम्भका लागि हरेक सोमबार बन्द रहनेछ। अमृत उद्यानमा प्रवेश निशुल्क रहनेछ। राष्ट्रपति भवनले बताएअनुसार 29 अगस्त राष्ट्रिय खेलकुद दिवसमा खेलाडीहरूको विशेष प्रवेश दिइनेछ र सेप्टेम्बर 5 शिक्षा दिवसमा शिक्षकहरूलाई विशेष प्रवेश दिइनेछ। उद्यान भ्रमणमा बाल वाटिका, पाल्मेरिया गार्डन, बनियन फल्स, बोन्साई गार्डन, फ्लोइङ स्ट्रिम, सेन्ट्रल लोन, टल गार्डन, सर्कुलर गार्डन समावेश हुनेछन्। प्रवेश र निकास गेट नम्बर 35 हुनेछ। आगन्तुकहरूले राष्ट्रपति भवनको वेबसाइटमा अनलाइन पूर्व बुकिङ गर्न सक्नेछन्। ब्रिक्स शिक्षा मन्त्रीहरूको 13 बैठक आजदेखि 7 अगस्तसम्म ओडिसाको भुवनेश्वरमा आयोजना हुँदैछ। समूहका वरिष्ठ अधिकारीहरूको 3 बैठक पनि एकैसाथ हुनेछ। शिक्षा मन्त्रालयले बताएअनुसार शिक्षा मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र सदस्यहरूका प्रतिनिधिहरूले यी बैठकहरूमा विभिन्न मुद्दामा छलफल गर्नेछन्। छलफलमा प्रमुख क्षेत्रमा प्रारम्भिक बाल हेरचाह र शिक्षा, सिप विकासमा सहयोग, अभिवृद्धि गर्ने र अनुसन्धान, नवप्रवर्तन र स्टार्टअपहरूलाई प्रवर्धन गर्ने समावेश हुनेछन्। शिक्षा मन्त्री प्रह्लाद जोशीले ब्रिक्स शिक्षा मन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ। यस वर्ष ब्रिक्स समूहको अध्यक्षको रूपमा भारतले ब्रिक्स संस्कृति कार्य समूहको 3 बैठक आयोजना गर्नेछ। बैठक आज र भोलि भोपालमा हुने तय भएको छ। संस्कृति मन्त्रालयले बताएअनुसार सदस्य देशका प्रतिनिधिहरूले ब्रिक्स संस्कृति मन्त्रीहरूको बैठक अघि संस्कृति सहयोग बढाउने र प्रमुख मुद्दाहरूमा सहमति निर्माण गर्नेबारे छलफल गर्नेछ। 2 दिवसीय बैठक 3 प्राथमिकता क्षेत्रहरूमा केन्द्रित हुनेछन्, जसमा सृजनात्मक अर्थव्यवस्था, संस्कृति र सृजनशील उद्योग, कपिराइट्स र आर्टिफिसियल इन्टेलिजेन्स, संस्कृति विरासत संरक्षण र सांस्कृतिक सम्पदा बहाली तथा संस्कृति, जलवायु र सतत विकास सामेल छन्। मन्त्रालयले उल्लेख गरेको छ, यो बैठकले ब्रिक्सको अध्यक्षतामा सांस्कृतिक साझेदारीलाई सुदृढ पार्ने र संस्कृति मार्फत समावेशी विकासलाई बढावा दिने भारतको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। भारतले पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा भएको कथित स्थानीय चुनावलाई पूर्ण रूपमा देखावटी भन्दै खारेज गरेको छ र यस्ता चालहरूले वास्तविकता लुकाउन नसक्ने बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जसवालले नयाँ दिल्लीमा पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, जमिनको वास्तविक अवस्था पाकिस्तानी सेनाद्वारा गरिएको विरोध र हिंसाले चित्रण गर्दछ।
1: इस वर्ष जून से अब तक वहाँ जन प्रदर्शन जो चल रहा है उसमें 90 लोग मारे गए हैं और कई एक अन्य में घायल हुए हैं। पाकिस्तान की सत्ता व्यवस्था ने जनता के असंतोष का जवाब गोली से, संचार बंदी से, धमकी से और दमन से दिया है। इसके लिए उसे जवाबदेह ठहराया जाना चाहिए और विश्व समुदाय को मानव अधिकारों पर पाकिस्तान के पाखंडपूर्ण उपदेशों के इस खोखले मुखौटे के पार वास्तविकता को देखना चाहिए।
0: सेप्टेम्बरमा दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनको निमन्त्रणाको सम्बन्धी प्रश्नको जवाब दिनुहुँदै श्री जयसवालले भन्नुभयो, यस वर्ष फरवरीमा पदभार ग्रहण गरेपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानलाई औपचारिक निमन्त्रणा पठाइएको थियो। उहाँले भन्नुभयो, बङ्गलादेशका प्रधानमन्त्रीलाई तकनिकी र आर्थिक सहयोगको लागि बङ्गालको खाडीस्थित देशहरूको पहल बेम्स्टिकको मौजुदा अध्यक्षको रूपमा बङ्गलादेशको प्रधानमन्त्रीलाई नयाँ दिल्लीमा हुने 18 ब्रिक्स शिखर सम्मेलनमा भाग लिनका लागि अलग्गै आमन्त्रित गरिएको छ। उहाँले भन्नुभयो, क्षेत्रीय समूहको अन्य प्रमुखहरूलाई पनि आमन्त्रित गरिएको छ। बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको मिडियासँगको अन्तर्क्रियाको बारेमा विदेश मन्त्रालयका प्रवक्ताले यो कार्यक्रम एक निजी मिडिया संस्थानद्वारा आयोजना गरिएको र यसमा सरकारको कुनै भूमिका छैन भनी बताउनुभयो। भारतले भारतीय झण्डा बोकेको व्यावसायिक जहाज एमएसपी फेज नूर ओलायाममा भएको आक्रमणको कडा निन्दा गरेको छ। आक्रमणपछि हिजो यमनको तटमा रहेको जहाज लाल सागरमा डुबेको थियो। विदेश मन्त्रालयले सबै 13 भारतीय नागरिकहरूलाई उद्धार गरिएको बताएको छ। मन्त्रालयले रियाद स्थित भारतीय दूतावासले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र चालक दलको सुरक्षा सुनिश्चित गर्न यमनका अधिकारीहरूसँग सक्रिय रूपमा समन्वय गरिरहेको बताएको छ। मन्त्रालयले यमनका अधिकारीहरूलाई उनीहरूको सहयोगको लागि कृतज्ञता पनि व्यक्त गरेको छ। मन्त्रालयले यस क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि बारम्बार भइरहेको आक्रमणको घटनाहरू गम्भीर चिन्ताको विषय भएको बताएको छ। यसले व्यावसायिक जहाजहरूलाई लक्षित गर्ने कार्य बन्द गर्नुपर्ने र क्षेत्रको अन्तर्राष्ट्रिय जलमार्ग मार्फत निर्बाध नेभिगेसन र व्यापार तुरन्तै पुनर्स्थापित गर्नुपर्ने कुरामा जोड दिएको छ।

0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। रिजर्भ ब्याङ्कले आज आफ्नो द्विमासिक मौद्रिक नीति समीक्षाको घोषणा गर्नेछ। आरबीआई गभर्नर सञ्जय मल्होत्राले आज बिहान 10 बजे नवीनतम रेपो दर घोषणा गर्नुहुनेछ। रिजर्भ ब्याङ्कको मौद्रिक नीति समितिको 3 दिवसीय बैठक सोमबारदेखि सुरु भएको छ। यो नीतिगत निर्णय जारी भूराजनैतिक तनाव र अमेरिकी फेडरल रिजर्भमा दबावले चिन्हित महत्वपूर्ण दौरमा आएको हो। आरबीआईले प्रमुख रेपो रेट 5.25% अपरिवर्तित राख्ने अपेक्षा गरेको छ। रेपो रेट भनेको रिजर्भ ब्याङ्कले अन्य वाणिज्य ब्याङ्कहरूलाई लगाएको ब्याज दर हो। मौद्रिक नीति समीक्षाले मुद्रास्फीति, कच्चा तेलको मूल्य र भारतीय अर्थतन्त्रलाई असर गर्न सक्ने विश्वव्यापी भूराजनैतिक अनिश्चितताहरूसँग सम्बन्धित जोखिमलाई पनि सम्बोधन गर्नेछ। उत्तर प्रदेश सरकारले राज्य परिवहन निगमका बसहरूमा 60 वर्ष र सोभन्दा माथिका महिलाहरूलाई निशुल्क यात्रा सुविधा प्रदान गर्ने छ। यस उद्देश्यका लागि बजेटमा पर्याप्त व्यवस्था गरिएको छ।
1: वित्तीय वर्ष 2026-27 के पहले अनुपूरक बजट में इस विशेष पहल को लागू करने के लिए उत्तर प्रदेश राज्य सड़क परिवहन निगम के लिए 100 करोड़ रुपए का प्रावधान किया गया है। भारतीय जनता पार्टी ने अपने लोक कल्याण संकल्प पत्र में वरिष्ठ नागरिक महिलाओं के लिए मुफ्त बस सेवा का वायदा किया था। इस निर्णय से राज्य भर में लाखों वरिष्ठ महिलाओं को आर्थिक राहत मिलेगी। इसके अलावा सरकार ने महिला कल्याण विभाग को 1,094 करोड़ रुपए अतिरिक्त आवंटित किए हैं, जिससे निराश्रित महिला पेंशन योजना, मुख्यमंत्री बाल सेवा योजना और महिलाओं और बच्चों की सुरक्षा से संबंधित विभिन्न कार्यक्रमों को मजबूती मिलेगी। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
0: मेडिकल काउन्सिल कमिटीले आज नेट युजी काउन्सिलिङ 2026 को लागि राउन्ड 1 दर्ता सुरु गर्नेछ। आधिकारिक तालिका अनुसार राउन्ड 1 दर्ता र शुल्क भुक्तानी अगस्त 5 देखि अगस्त 12 दिउँसो 3 बजेसम्म खुल्ला रहनेछ, जबकि शुल्क भुक्तानी सुविधा अगस्त 12 बेलुकी 6 बजेसम्म उपलब्ध हुनेछ। सहभागी संस्थानहरूले दर्ता विन्डो खोल्नु अघि 4 अगस्तमा अस्थायी सिट म्याट्रिक प्रमाणित गर्नेछन्। उम्मेद्वारहरूले अगस्त 6 देखि अगस्त 13 आफ्नो छनौट भर्न सक्नेछन्। छनौट भर्ने विन्डो अगस्त 13 बिहान 11 बजे बन्द हुनेछ। छनौट काउन्सिलिङ सुविधा अगस्त 12 बेलुकी 4 बजेदेखि अगस्त 13 बिहान 11 बजेसम्म उपलब्ध हुनेछ। राउन्ड 1 सिट आवंटन प्रक्रिया अगस्त 13 अगस्त 16 सञ्चालन हुनेछ र प्रमाणित अगस्त 17 घोषणा हुनेछ। सिट छुट्याएको उम्मेद्वारहरूको अगस्त 18 अगस्त 22 बीचमा आफ्नो संस्थानमा रिपोर्ट गर्नुपर्नेछ, जबकि सहभागी संस्थानहरूले अगस्त 23 सम्मिलित उम्मेद्वारहरूको डाटा प्रमाणित गर्नेछ। कोरिया मास्टर ब्याडमिन्टन प्रतियोगितामा आज तानवी शर्मा र किदाम्बी श्रीकान्त लगायत शीर्ष भारतीय खेलाडीहरूले प्रतियोगितामा आफ्नो अभियान सुरु गर्नेछन्। किरण जर्ज, रोनक चौहान, सनी दयानन्द र थरुन मन्नेपल्लीले पुरुष एकल स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। महिला एकल वर्गमा अनमोल खार, मालविका बन्सोड, आकर्षी कश्यप, ईशा रानी बरुवा र तान्या हेमन्तले भारतको प्रतिनिधित्व गर्नेछन्। पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल र मिश्रित युगल प्रतियोगिताहरूमा 23 सदस्यीय भारतीय टोलीले प्रतियोगितामा भाग लिइरहेका छन्। यो समाचार युट्युबमा @AR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। राष्ट्रपति भवनको अमृत उद्यानमा वार्षिक ग्रीष्मकालीन प्रदर्शनी 16 अगस्तदेखि सर्वसाधारणका लागि खुल्ला हुनेछ। ब्रिक्स शिक्षा मन्त्रीहरूको 13 बैठक आजदेखि 7 अगस्तसम्म ओडिसाको भुवनेश्वरमा आयोजना हुँदैछ। भारतले पाकिस्तान अधीनस्थ जम्मू कश्मीरमा भएको स्थानीय चुनावलाई पूर्ण रूपमा देखावटी भन्दै खारेज गरेको छ र यस्ता चालहरूले वास्तविकता लुकाउन नसक्ने बताएको छ। रिजर्भ ब्याङ्कले आज आफ्नो द्विमासिक मौद्रिक नीति समीक्षाको घोषणा गर्नेछ। अनि कोरिया मास्टर ब्याडमिन्टन प्रतियोगितामा आज तानवी शर्मा र किदाम्बी श्रीकान्त लगायत शीर्ष भारतीय खेलाडीहरूले आफ्नो अभियानको सुरुवात गर्नेछन्। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समय यस बेला बिहानीको 7:35 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब अघिल्लो क्रममा संगीतमय यात्रा रहनेछ। कार्यक्रम हो संगीत प्रवाह। आउनुहोस् आनन्द लिउँ।

0: सुधीर राय अनि राजेश खालिङको शर्मा यो गीतसँगै अहिले त भने पूरा हुन्छ यो संगीतमै प्रस्तुति। समय यस बेला बिहानीको 7:55 भइरहेछ। हाम्रो अघिल्लो प्रस्तुतिको निम्ति जोडिरहनुहोला आकाशवाणीसँग।
1: सुन्नुहोस् समसामयिक समीक्षा। विषय रहेको छ भारत र रवान्डाले महत्वपूर्ण खनिज, स्वास्थ्य सेवा र डिजिटल प्रौद्योगिकीको क्षेत्रमा सहयोगका लागि प्राथमिकतामा रहेका क्षेत्रहरूको पहिचान गरेका छन्। आलेख हो विदेश सेवा डेस्क समाचार सेवा प्रभाग आकाशवाणी, अनुवाद तथा वाचन रोशनी छेत्रीको। भारत र रवान्डा संयुक्त व्यापार समिति जेटीसीको पहिलो सत्र 30 र 31 जुलाई 2026 नयाँ दिल्लीमा आयोजित गरिएको थियो। भारतीय प्रतिनिधि मण्डलको नेतृत्व वाणिज्य विभागका सहसचिव श्री अमित कुमारले गर्नुभएको थियो भने रवान्डा प्रतिनिधि मण्डलको नेतृत्व रवान्डा गणराज्यको विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका एसिया प्रशान्त तथा मध्य पूर्व मामिलाका महानिदेशक श्री वर्जिल रवान्या गतारेले

0: गर्नुभएको थियो। उद्घाटन भाषण दिँदै वाणिज्य विभागका अतिरिक्त सचिव श्री यशवीर सिंहले भन्नुभयो, यो पहिलो सत्रले द्विपक्षीय व्यापारको समीक्षा गर्न, व्यापार विविधीकरण बढाउन, दुवै पक्षबाट निवेश विस्तार गर्न र लजिस्टिकसित जोडेका अवरोधहरूलाई समाधान गर्नका लागि स्थायी, व्यवस्थित र समय समयमा काम गर्ने शीर्ष तन्त्र स्थापित गर्दछ। दुवै पक्षले वस्तु तथा सेवाहरूमा द्विपक्षीय व्यापारको वर्तमान स्थितिको समीक्षा गरेका छन्। भारतले रवान्डामा गर्ने मुख्य निर्यातमा औषधि र बायोलोजिकल उत्पाद, दुई चक्के र तीन चक्के वाहन, औद्योगिक र इलेक्ट्रिकल मशिनरी, ओयल मिल र फलाम तथा स्टील उत्पादहरू सामेल छन्, जबकि रवान्डाले भारतमा गर्ने निर्यातहरूमा लेट मसाला, आवश्यक तेल, तामा बहुमूल्य र अर्ध बहुमूल्य पत्थर, प्रशोधित कृषि उत्पाद र खनिज सामेल छन्। भारतले भारी इन्जिनियरिङ सामान, औषधि र चिकित्सा उपकरण, रिफाइन्ड पेट्रोलियम उत्पाद, टेक्सटाइल, समुद्री उत्पाद, प्लास्टिक, खेलका सामान, खेलौना, रत्न तथा आभूषण साथै वैज्ञानिक उपकरणहरूको निर्यात बढाउने सम्भावनालाई प्रकाश पारेको छ। भारत रवान्डामा औषधिको सबैभन्दा ठूलो आपूर्तिकर्ता देश हो। रवान्डाको कुल औषधि आयातमा भारतको भागीदारी लगभग 24.5% रहेको छ। रवान्डाले भारतमा निर्यातका लागि खोर्सानी, बदाम, फ्रेन्च ब्रिन्स, एभोगाडो, आवश्यक तेल, चिया, कफी, अन्य बागवानी उत्पाद, खनिज र बहुमूल्य पत्थरहरूको चयन गरेको छ। रवान्डाले इस्ट अफ्रिकन कम्युनिटी, कमन मार्केट फर इस्टर्न एण्ड सदर्न अफ्रिका र अफ्रिकन कन्टिनेन्टल फ्री ट्रेड एरियाको प्रवेशद्वारको रूपमा आफ्नो रणनीतिक स्थितिलाई पनि जोड दिएको छ, जसले भारतीय व्यवसायलाई एउटा ठूलो क्षेत्रीय बजारमा पहुँच दिनेछ। दुवै पक्षले विभिन्न क्षेत्रहरूमा सहयोगका लागि धेरै प्राथमिकतामा रहेका क्षेत्रहरूको पहिचान गरेका छन्। महत्वपूर्ण खनिजहरूको सन्दर्भमा भारतले रवान्डाको टिन, टङ्स्टन र टेन्टोलम संसाधनहरूमा सहयोग बढाउन चासो व्यक्त गर्यो। यसमा भारतको भूगर्भीय सर्वेक्षण र रवान्डा खानी, पेट्रोलियम र ग्यास बोर्ड बीचको संस्थागत सहयोग सामेल छ। फार्मास्युटिकल्स र स्वास्थ्य सेवाको क्षेत्रमा दुवै पक्षले दुई देशका स्वास्थ्य अधिकारीहरू बीचको समझदारी पत्र लाई अन्तिम रूप दिने काम उल्लेखनीय रूपमा अगाडि बढेको स्वीकार गरेका छन्। भारतले इन्डियन फार्मा कोपियालाई मान्यता दिने र परम्परागत चिकित्साको क्षेत्रमा सहयोग बढाउने प्रस्ताव पनि राखेको छ। वार्तामा कृषि र कृषि प्रशोधन, कपडा र छाला, ग्रीन मोबिलिटी, डिजिटल सार्वजनिक पूर्वाधार, फिनटेक र साइबर सुरक्षा तथा नवीकरणीय ऊर्जाका क्षेत्रहरूमा सहयोग बारे पनि चर्चा भएको छ। भारतले भनेको छ, इन्डियन टेक्निकल एण्ड इकोनोमिक कर्पोरेशन प्रोग्राम स्टडी इन इण्डिया पहल र स्किल इण्डिया मिशनको माध्यमले लगातार क्षमता निर्माणमा सहयोग प्रदान गर्नेछ।
1: समय सुला बिहानीको 8 बज्न लागिरहेछ। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको। केही क्षणमै दिल्ली केन्द्रको समाचार रिले गरी सुनाउनेछौ। जोडिरहनुहोला आकाशवाणीसँग।
2: यार सच बताऊं, अभी तो गर्मियां शुरू हुई है और 7,000 रुपए का बिजली बिल भी आने लगा। वाइफ कब से बोल रही है सोलर पैनल लगवाने के लिए, बोलती है सरकार सब्सिडी भी दे रही है। मैंने जिनको पूछा सबका बिजली बिल जीरो आ रहा है, इस बार तो लगवा ही देता हूँ। जब बिजली मुफ्त मिलती है तो ले क्यों नहीं रहे भाई, आप भी लगवा ही दो। पीएम सूर्य घर मुफ्त बिजली योजना, जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in।
3: क्या आप परेशानियों से घिरे हैं? मन भारी है और कोई रास्ता नजर नहीं आ रहा? याद रखें, समाधान आपके पास है। टेलीमानस के निशुल्क नंबर 14416 पर कॉल करें। कहीं से भी कभी भी 24 घंटे यह सुविधा उपलब्ध है। यहाँ आपकी बात सुनी जाती है, समझी जाती है और आपको सही दिशा दी जाती है। आप अकेले नहीं है, मदद बस एक कॉल दूर है।
4: नमस्कार, आकाशवाणी से समाचार प्रभात के साथ मैं मुनीश शर्मा। मुख्य समाचार।

पुरस्कारबाट सम्मानित बनिसकेका छन्। आजको कथा हो यिनै महान वैज्ञानिक रसायन शास्त्री डाक्टर सीएनआर रावको, समावेश गराइरहेछु कार्यक्रमको आजको अङ्कमा। कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै आदरणीय श्रोताहरूमा म रश्मिको सादर प्रणाम। आउनुहोस् अघि बढौं कथामा। डाक्टर चिन्तामणि नागेश्वर रामचन्द्र रावको जन्म 30 जुन 1934 भारतको बेङ्गलुरुमा पिता हनुमन्त नागेश्वर राव अनि माता नागम्मा नागेश्वर रावको पुत्रको रूपमा कन्नड दशस्त ब्राह्मण परिवारमा भएको थियो। उनको पिता स्कूल निरीक्षक थिए। उनी आफ्नो माता पिताका एक मात्र सन्तान थिए अनि शैक्षणिक वातावरणमा हुर्किएका थिए। बाल्यकालदेखि नै उनकी आमाबाट हिन्दी साहित्य अनि बुबाबाट अङ्ग्रेजीमा पारङ्गत बनेका थिए। उनले प्राथमिक विद्यालयमा दाखिला लिएनन्, तर उनकी आमाले उनलाई घरमा नै पढाइन्, जो विशेष रूपले अङ्क गणित अनि हिन्दी साहित्यमा निपुण थिइन्। सन् 1940 डाक्टर राव सोझै 6 वर्षको उमेरमा माध्यमिक विद्यालयमा भर्ना भए। यद्यपि उनी कक्षामा सबैभन्दा सानो थिए, तर उनले आफ्नो सहपाठीहरूलाई गणित अनि अङ्ग्रेजी पढाउने गर्थे। यहाँबाट थाहा लाग्छ उनको शिक्षा प्रतिको लगाव र समर्पण। सन् 1944 केवल 10 वर्षको उमेरमा उनले कक्षा 8 प्रथम स्तरमा उत्तीर्ण गरेका थिए। उनले वसवनगुडीको आचार्य हाई स्कुलमा पढाइ सुरु गरे, जसले रसायन विज्ञानमा उनको रुचिमाथि गहिरो प्रभाव पारेको थियो। त्यस समय एक दिन स्कुलमा नोबेल पुरस्कार विजेता प्रोफेसर सीबी रमन आएका थिए। उनीसँगको भेटघाटले डाक्टर राव अझ प्रेरित बने अनि उनले पनि आफ्नो जीवन विज्ञान प्रति समर्पित गर्ने निश्चय गरे। उनले सन् 1947 प्रथम श्रेणीमा माध्यमिक परीक्षा पास गरे। त्यसपछि बेङ्गलोरको सेन्ट्रल कलेजमा बीएससी को पढाइ सुरु गरे। सन् 1951 डाक्टर रावले 17 वर्षको उमेरमा मैसूर विश्वविद्यालयबाट प्रथम श्रेणीमा स्नातकको उपाधि प्राप्त गरे। अब अघिको अध्ययनको निम्ति उनले रसायन इन्जिनियरिङमा डिप्लोमा या स्नातकोत्तर डिग्रीको निम्ति भारत विज्ञान संस्थानमा दाखिला लिने मन बनाएका थिए, तर एकजना शिक्षकले बनारस हिन्दू विश्वविद्यालयमा अध्ययन गर्नुको निम्ति प्रेरित गरे उनलाई, र उनले 2 वर्षपछि सन् 1953 बनारस हिन्दू विश्वविद्यालयबाट रसायन विज्ञानमा स्नातकोत्तरको उपाधि प्राप्त गरे। स्नातकोत्तरको पढाइ गर्दाहुँदै उनले महान वैज्ञानिक नोबेल पुरस्कार विजेता लिनस पॉलिङको पुस्तक नेचर अफ द केमिकल बोन्ड पढे। यो पुस्तकले उनको ध्यान आकर्षण अर्कै दिशातर्फ गरायो। यो पुस्तक पढेपछि डाक्टर रावलाई मेटेरियल साइन्स वा पदार्थ विज्ञान प्रति गहिरो चासो बढ्न थाल्यो। उनले पनि निर्णय लिए कि मैले पनि यस्तै कुनै असाधारण काम गर्नुपर्नेछ। उनलाई अब आफ्नो उत्कृष्ट शैक्षणिक रेकर्डको कारण विद्यावारिधिको निम्ति विदेशी विश्वविद्यालयहरूबाट वित्तीय सहायताको निम्ति प्रस्ताव आउन थाल्यो। तर उनले विद्यावारिधिको निम्ति अमेरिकाको पर्डु युनिभर्सिटीलाई चुने। त्यहाँ नोबेल पुरस्कार विजेता प्रोफेसर एच सी ब्राउनको मार्गदर्शनमा स्पेक्ट्रोस्कोपीमा शोध सुरु गरे, जुन परमाणु अनि अणुलाई बुझ्नुमा सहयोग मिल्दथ्यो। सन् 1958 पर्डु युनिभर्सिटी अमेरिकाबाट केवल 24 वर्षको उमेरमा डाक्टर रावले विद्यावारिधि पूरा गरे। विद्यावारिधि पूरा गरेपछि उनले कुनै पनि विदेशी विश्वविद्यालयमा कार्य गर्न सक्दथे, तर कतै न कतै उनी भित्र आफ्नो देशको निम्ति केही गर्ने इच्छा थियो। यसै कारण विद्यावारिधि पूरा गरेपछि उनी आफ्नै मुलुक भारत फर्किए। सन् 1959 डाक्टर रावले आफ्नो करियरको शुरूआत इन्डियन इन्स्टिट्युट अफ साइन्स बेङ्गलुरुबाट एक प्राध्यापकको रूपमा आरम्भ गरे। आइआइएससी बेङ्गलुरुमा त्यस समय अमेरिकाको तुलनामा धेरै सुविधाहरू थिएन, तर डाक्टर राव यो परिस्थितिबाट टाढा भागेनन्। उनले त्यसलाई परिवर्तन गर्न आरम्भ गरे। स्पेक्ट्रोस्कोपीमाथि उनको प्रथम पुस्तक लिएर कार्य गरिरहेका समय प्रोफेसर सीबी रमन उनको मार्गदर्शक बनेका थिए। उनले त्यस समय डाक्टर रावलाई आफ्नो प्रयोगशाला समेत प्रयोग गर्ने अनुमति दिएका थिए। आइआइएससी बेङ्गलुरुमा केही वर्षको निम्ति कार्य गरेपछि डाक्टर रावले सन् 1963 आइआइटी कानपुरमा रसायन विज्ञान विभागमा स्थायी पदमा नियुक्ति भए। केवल 29 वर्षको उमेरमा उनले विभाग प्रमुखको रूपमा पद सम्हालेका थिए। यहीबाटै उनको शोध यात्रा आरम्भ भइसकेको थियो। लगभग 13 वर्षसम्म आइआइटी कानपुरमा रहेपछि सन् 1976 उनी पुनः इन्डियन इन्स्टिट्युट अफ साइन्स बेङ्गलुरुसित जोडिन पुगे अनि त्यहाँ उनले ठोस अवस्था अनि संरचनात्मक रसायन विज्ञान एकाइको स्थापना गरे, जुन विषय लिएर उनले अधिक कार्य गरे। अघिल्ला 10 वर्ष डाक्टर राव आइआइएससी बेङ्गलुरुमा सन् 1984

देखि सन् 1994 सम्म निदेशकको रूपमा रहे। त्यसपछि उनले जवाहरलाल नेहरू उन्नत वैज्ञानिक अनुसन्धान केन्द्र बेङ्गलुरुमा मानार्थ अध्यक्षको पद सम्हाल्दै राष्ट्रिय अनुसन्धान प्राध्यापकको रूपमा कार्य गरे, जसको स्थापना डाक्टर रावले सन् 1989 गरेका थिए। आफ्नो करियरको विभिन्न चरणहरूमा डाक्टर रावले पर्डु विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय अनि क्यालिफोर्निया विश्वविद्यालय सान्ता बार्बरामा अतिथि प्राध्यापकको रूपमा नियुक्ति लिए। साथै उनले 1985 सन् 1989 अनि 2005 2014 दुईवटा कार्यकालका निम्ति भारतीय प्रधानमन्त्रीको वैज्ञानिक सल्लाहकार परिषदको अध्यक्षको रूपमा रहे। सन् 2010 डाक्टर रावले स्थापना गरेको इन्टरनेसनल सेन्टर फर मेटेरियल साइन्स ICMS का निर्देशक पनि रहे। हामी देख्ने गर्छौं 60 वर्षको उमेरसम्म मानिसहरूमा कार्य गर्न प्रति उत्साह वा भनौं रुचि कम हुँदै जान्छ, तर डाक्टर राव भने 60 वर्षपछि अझ अधिक सक्रिय बने। सन् 2000 पछि प्रत्येक वर्ष उनले 40 भन्दा अधिक शोधपत्र लेखे। आफ्नो करियरमा उनले लगभग 1800 शोधपत्र प्रकाशित गरे भने 58 वैज्ञानिक पुस्तकहरू लेखिसकेका छन्, जुन एकजना महान वैज्ञानिकको प्रतीक हो। उनीद्वारा पदार्थको गुणहरू अनि त्यसको संरचना माझको मूलभूत सम्बन्धलाई स्थापित गरे, अर्थात् कुनै पनि पदार्थमा गुण पाइँदैन, कुनै पनि पदार्थमा त्यसको गुणको निम्ति संरचना जिम्मेवार हुँदछ। यसैले पदार्थको गुण अनि त्यसको संरचना माझको बुनियादी सम्बन्धलाई स्पष्ट गर्ने कार्य गरे डाक्टर रावले। डाक्टर रावले भन्ने गर्थे, विज्ञानको अध्ययन अनि परीक्षण विज्ञानको परिणाम भन्दा पनि अधिक रोचक हुँदछ, अर्थात् विज्ञानको अध्ययन अनि परीक्षण आफै आफमा रोचक हुँदछ, यसको परिणामको प्रतीक्षा गर्नु कुनै आवश्यकता छैन। विश्वकै अग्रणी ठोस अवस्था र पदार्थ रसायन शास्त्रीहरू मध्ये एक हुन् डाक्टर CN राव। उनले 5 भन्दा बढी समयदेखि यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्। ल्यान्थेनम कपर अक्साइड जस्ता दुई आयामी अक्साइड पदार्थहरूको संश्लेषण गर्ने सबैभन्दा प्रारम्भिक व्यक्तिहरू मध्ये एक हुन् उनी। सन् 1987 सालमा पहिलो तरल नाइट्रोजन तापमान सुपर कन्डक्टर 123 कपरेज संश्लेषण गर्ने प्रथम व्यक्तिहरू मध्ये एक, साथै सन् 1990 दशकको मध्यमा वाई जंक्सन कार्बन न्यानो ट्युब्सहरू संश्लेषण गर्ने प्रथम व्यक्ति हुन् डाक्टर राव। उनको कार्यले संरचनात्मक रूपमा नियन्त्रित धातु इन्सुलेटर संक्रमणहरूको व्यवस्थित अध्ययनको नेतृत्व गरेको छ। यस्ता अध्ययनहरूले वृहत चुम्बकीय प्रतिरोधक अनि उच्च तापक्रम सुपर कन्डक्टिभिटी जस्ता अनुप्रयोग क्षेत्रहरूमा गहिरो प्रभाव पारेको छ। डाक्टर रावले न्यानो तकनिकीमा पनि ठूलो योगदान पुर्याएका छन्। न्यानो तकनिकी पदार्थलाई अत्यन्त सानो अर्थात् 1 देखि 100 न्यानोमिटरको स्तरमा अध्ययन, निर्माण र प्रयोग गर्ने विज्ञान तथा प्रविधि। यति सानो स्तरमा पदार्थका गुणहरू फरक हुन सक्छन्, जसलाई उपयोग गरेर नयाँ सामग्री र उपकरणहरू विकास गरिन्छ। वर्तमानमा यो तकनिक कैयौं प्रौद्योगिकी अनि उद्योग क्षेत्रहरूमा धेरै सुधार ल्याउन मद्दतगार बनिरहेको छ, जस्तै चिकित्सा क्षेत्रमा, परिवहनमा, ऊर्जा क्षेत्रमा, वातावरण संरक्षणमा, साथै कृषि क्षेत्रमा धेरै प्रभावकारी बनेको छ। यो उपलब्धि विशेष रूपले न्यानो मिसनको कारण सम्भव भएको मानिन्छ, जसको नेतृत्व डाक्टर रावले गरेका थिए। यसोसले भारतमा फादर अफ सलिड स्टेट केमिस्ट्री साथै फादर अफ न्यानो साइन्स एन्ड टेक्नोलोजीको रूपमा जानिन्छन् डाक्टर राव। डाक्टर रावले विज्ञानको क्षेत्रमा गरेका अतुलनीय योगदानको निम्ति विश्वभरिका कैयौं वैज्ञानिक पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्, जस्तै मार्लो पदक, विज्ञान र प्रविधिको निम्ति शान्ति स्वरूप भटनागर पुरस्कार, ह्युजेस पदक, भारत विज्ञान पुरस्कार, कर्नाटक रत्न, ड्यान डेभिड पुरस्कार, शाही पदक, वन हिप्पल पुरस्कार अनि ENI पुरस्कार आदि, लगायत भारत सरकारद्वारा सन् 1974 चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री, सन् 1985 दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषण अनि 4 फरवरी सन् 2014 भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नद्वारा सम्मानित बनिसकेका छन्। डाक्टर राव प्रोफेसर CV रमन अनि डाक्टर APJ अब्दुल कलाम पछि भारत रत्न प्राप्त गर्ने तेस्रो वैज्ञानिक हुन्। डाक्टर रावले जीवनभरि विज्ञानलाई मानव कल्याणसँग जोड्ने प्रयास गरे। उनका अनुसार देशको विकासका लागि वैज्ञानिक सोच, अनुसन्धान र नवप्रवर्तन अत्यावश्यक हुँदछ। समर्पण र उत्कृष्टताको प्रेरणादायी उदाहरण हुन्। विज्ञान प्रति उनको योगदानले भावी पुस्तालाई अनुसन्धान, आविष्कार र राष्ट्र निर्माण प्रति प्रेरित

0: रहनेछ। डाक्टर राव भारतीय विज्ञानका उज्जवल नक्षत्र र सम्पूर्ण युवा पुस्ताका आदर्श व्यक्तित्व हुन्। हवस् त, आजलाई मलाई पनि कार्यक्रमबाट बिदा माग्ने समय भएको छ। यस्तै प्रेरणादायी अर्को सफलताको कथासित उपस्थित हुनेछु अघिल्लो अङ्कमा। आजलाई बिदा माग्छु कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा। म रश्मि, नमस्ते।
1: कागज कलम नै

0: successful through our participation. Let every person join, every household take part, and let the nation move forward. Census 2027, our census, our progress.
1: हवस्त श्रोता, याङ डोल्मा जिम्बाको स्वरमा यो लोकगीत सँगै अहिलेलाई भने विदा माग्छौ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। यो आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि उपलब्ध छौ। साथसाथै प्रसार भारतीको ओटिटी वेब्स प्लेटफर्ममा पनि हामी उपलब्ध छौ। र बिहानीको यो समय हो सन्दर्भको, साथै फिल्म संगीतको प्रस्तुति पनि रहनेछ। त सन्दर्भको आजको विषयलाई अवश्य पनि यहाँहरू अघि राख्ने नै छु। पहिले आनन्द लिउँ यो फिल्म संगीतबाट। तै प्रथम फिल्म संगीत रहेको छ चलचित्र रिफ्युजीबाट, सोनु निगम अनि अलका याग्निको युगल स्वरमा। शब्द जावेद अख्तरको छ भने संगीत छ अनु मलिकको।

0: चलचित्र रिफ्युजीबाट यो पहिलो फिल्म सङ्गीतपछि अब आउनु श्रोता लिउँ आजको हाम्रो सन्दर्भको विषय। आजको हाम्रो सन्दर्भको विषय रहेको छ वर्षाको पानी बचाऊ, पानीको सङ्कट हटाऊ। जल नै जीवन हो, पानी बिना पृथ्वीमा रहेका हरेक जीव जन्तु तथा वनस्पतिको अस्तित्व नै सम्भव छैन। पानी भनेको केवल एउटा प्राकृतिक स्रोत मात्र होइन तर यो सम्पूर्ण जीव र जगतको जीवन रेखा हो। पानी बिना सृष्टि र मानव सभ्यताको कल्पनासम्म गर्न सकिँदैन। पृथ्वीको अधिकांश भाग पानीले ढाकिएको भए पनि पिउने योग्य स्वच्छ पानीको मात्रा अत्यन्त सीमित छ। वर्तमानमा जनसङ्ख्या वृद्धि, वन विनाश, जलवायु परिवर्तन, अव्यवस्थित शहरीकरण, पानीको दुरुपयोग र प्राकृतिक स्रोतहरूको क्षयको कारण विश्वभरि नै दिन प्रतिदिन पिउने पानीको अभाव बढ्दै गएको छ। धारा, कुवा, पोखरीहरू सुक्दै गएको हामी देख्ने गर्छौँ। हिउँदको महिनामा खाने पानीको ठूलो समस्या हुन थालेको छ। एकातिर हामी हिउँदमा पानीको थोपा थोपाका लागि तडपिन्छौँ भने अर्कोतिर मनसुनको समयमा आकाशबाट परेको पानी त्यसै बगेर खेर गइरहेको हुन्छ। वर्षाको पानी जुन प्राकृतिक रूपमा प्राप्त हुने पानीको शुद्ध र ठूलो स्रोत हो, यस्तोमा यदि हामीले मनसुनको समयमा पर्ने पानीलाई सही तरिकाले सङ्कलन र व्यवस्थापन गर्न सक्यौँ भने पानीको सङ्कटलाई धेरै हदसम्म कम गर्न सकिन्छ। वर्षाको पानी बचाउनु वा सङ्कलन गर्नु धेरै ठूलो प्रविधि वा धेरै खर्चको आवश्यकता पर्दैन। हामीले साना साना उपायहरू अप्नाएर पनि वर्षाको पानी बचाउन सक्छौँ। घरको छत वा छानामा रहेको पानीलाई पाइप मार्फत ट्याङ्की वा खाडलमा जम्मा गर्न सक्छौँ। यो जम्मा पारेको पानीलाई सामान्य प्रशोधन गरी लुगाफाटा धुने, बोट बिरुवामा हाल्ने र पिउनका लागि पनि प्रयोग गर्न सकिन्छ। ठूला ठूला शहरहरूमा वर्षाको पानी एकै पटक सडकमा बग्दा बाढी आउने र ढल भरिने समस्या हुन्छ। पानी सङ्कलन गर्दा यो समस्या कम हुन्छ। त्यसरी नै गाउँघरमा रहेका पोखरी कुवाहरूको संरक्षण गरेर वर्षाको पानी पनि सङ्कलन गर्न सकिन्छ। हरेक वर्ष मनसुनमा करोडौँ लिटर वर्षाको पानी खेर गएर नदी र समुद्रमा मिल्न पुग्छ। यदि यही पानीले सङ्कलन गरेर उचित रूपमा भण्डारण गर्न सकियो भने भविष्यमा देखिने पानीको अभाव धेरै हदसम्म कम गर्न सकिन्छ। हामी सबैले आफ्नो घरमा मात्र होइन तर विद्यालय, कार्यालय तथा सार्वजनिक स्थानमा वर्षाको पानी सङ्कलन गर्ने प्रणाली अप्नाउन सक्छौँ। यसरी सङ्कलन गरिएको पानी बगैँचा, सिँचाइ, सरसफाई तथा अन्य दैनिक आवश्यकतामा प्रयोग गर्न सकिन्छ। यसले पानीको अभाव कम गर्न र वातावरण संरक्षण गर्न महत्त्वपूर्ण योगदान पुर्याउँछ। पानीको सङ्कट कुनै एक व्यक्तिको मात्र समस्या नभएर यो सबै मानव जातिको निम्ति एउटा चुनौती बनेको छ। यसैले आजदेखि पानीको बचत गर्नु आवश्यक छ। वर्षाको पानीलाई फोहोर वा बगेर जाने पानी नसम्झेर यसलाई प्रकृतिको उपहार सम्झी यसको सङ्कलन र संरक्षण गर्ने बानी बसाल्नुपर्छ। आज हामीले पानीको मूल्य बुझेनौँ भने भोलि पानीका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले पानीको संरक्षण गरौँ, वर्षाको प्रत्येक थोपालाई अमूल्य सम्पत्तिको रूपमा बचाउँ, पानीको सङ्कट हटाउँ।
1: कम समय में ज्यादा मुनाफा, बस एक क्लिक में, कमाल है।
2: अनजान लिंक्स पर क्लिक मत कीजिए। RBI कहता है
3: जानकार बनिए, सतर्क रहिए।

अब यो अघिल्लो अनि अन्तिम फिल्मीको चलिरहेको छ चलचित्र छ्यान्दिनीबाट सुरेश वाटकर अनि अनुपमा देशपाण्डेको युगल स्वरमा शब्द आनन्द बक्सीको छ भने संगीत छ शिवहरिको।

0: हवस्त श्रोता, चलचित्र चाँदिनीबाट सुरेश वाटकर अनि अनुपमा देशपाण्डेको स्वरमा यस गीतसँगै अलिअलि भने पूरा हुन्छ सन्दर्भको साथमा फिल्म संगीतको प्रस्तुति। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। मध्यप्रदेशको राजधानी भोपालमा आजदेखि ब्रिक्स देशहरूको संस्कृति कार्य समूहको महत्वपूर्ण बैठक शुरू हुँदैछ। यस चार दिने बैठकमा भाग लिन विभिन्न देशका प्रतिनिधिहरू भोपाल आइपुगेका छन्। झारखण्ड लोक सेवा आयोग जेपीएससी परीक्षामा भएको कथित अनियमिततालाई लिएर झारखण्डमा विद्यार्थी आन्दोलन तीव्र भएको छ। विगत 12 दिनदेखि हजारौं उम्मेद्वारहरूले राँचीको जयपाल सिंह मुण्डा स्टेडियममा अनिश्चितकालीन विरोध प्रदर्शन गरिरहेका छन्। अमेरिका र इरान बीच स्टेट अफ हर्मुज पुनः खोल्ने सम्बन्धमा जारी वार्तामा प्रगतिको घोषणापछि तेलको मूल्य 3 हप्ताकै न्यून बिन्दुमा छरेको छ। यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध कम हुने आशा जगाएको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूड लगभग 5% घटेर प्रति ब्यारल $80 प्रति ब्यारल भन्दा तल छरेको छ। पाकिस्तानले विदेशी मीडियामाथिको नियन्त्रण कडा बनाएको छ। यस उद्देश्यका लागि जारी गरिएको नयाँ नियम अन्तर्गत विदेशी पत्रकारहरूले देशका अधिकांश भागहरूबाट रिपोर्टिङ गर्नु अघि सरकारको पूर्व अनुमति लिनुपर्नेछ। असममा भारी वर्षा जारी छ, जसले गर्दा राज्यका धेरै भागहरूमा सामान्य जनजीवन अस्तव्यस्त पारेको छ। ब्रह्मपुत्र र यसका धेरै सहायक नदीहरू धेरै स्थानहरूमा खतराको चिन्ह नजिकबाट बगिरहेका छन्। सर्वोच्च अदालतले रिजर्भ ब्याङ्क

0: बैंकलाई साइबर ठगी र अवैध कारोबारको लागि अरूको खाताको प्रयोगसँग सम्बन्धित ब्याङ्क खाताहरूसँग व्यवहार गर्न मानक सञ्चालन प्रक्रियाहरू तयार गर्ने र जारी गर्न निर्देश दिएको छ। प्रमुख समाचार पूरा भयो, अघिल्लो समाचार लिएर 9:25 उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय यस बेला बिहानीको 9:02 भइरहेछ। म रश्मि पुनः उपस्थित भइसकेकी छु लिएर फिल्म संगीतहरू श्रोताहरूको मनोरञ्जनको निम्ति। चलचित्र र संगीत जगतका एक बहुआयामिक स्रष्टा, एक प्रसिद्ध गीतकार, कवि, लेखक, पटकथा लेखक तथा चलचित्र निर्देशकका रूपमा विश्वभरि परिचित छन्। उत्कृष्ट शब्द चयन र जीवनका अनुभूतिलाई कलात्मक ढंगले प्रस्तुत गर्ने शैलीका कारण उनलाई आधुनिक भारतीय साहित्य र सिनेमाका महान स्रष्टाहरूमध्ये एक मानिन्छ। उनले हिन्दी चलचित्रका लागि असंख्य लोकप्रिय गीतहरू लेखेका छन् र निर्देशकका रूपमा पनि आँधी, मौसम, किनारा, इजाजत, अंगुर, माचिस जस्ता चलचित्र निर्देशन गरिसकेका छन्। उर्दूको निम्ति साहित्य अकादमी पुरस्कार लगायत हिन्दी सिनेमामा उनको अतुलनीय योगदानको निम्ति पद्मभूषण, ग्रामी पुरस्कार, दादा साहेब फाल्के पुरस्कार, राष्ट्रिय फिल्म पुरस्कार, ज्ञानपीठ पुरस्कार आदि विभिन्न पुरस्कारद्वारा सम्मानित बनिसकेका छन्। हजुर श्रोता, म कुरा गरिरहेकी छु गीतकार गुलजारको, जसको असल नाम सम्पूर्ण सिंह कालरा हो। र अबको क्रममा यिनै सुप्रसिद्ध गीतकार, कवि, पटकथा लेखक गुलजारका गीतहरू सुनाउनेछु। विविध चलचित्रहरूबाट आनन्द लिनुहोला।

आशुभोषलेको स्वरमा सुन्नुभयो योगी चलचित्र इजाजतबाट गुलजारको शब्दहरूमा संगीत थियो आरडी वर्मनको हवस्त श्रोता पहिलेलाई भने यही पूरा हुन्छ फिल्म संगीतको प्रस्तुति जसमा आज हामीले यहाँलाई सुनायौं गीतकार गुलजारद्वारा लिखित गीतहरू विविध चलचित्रबाट अब अघिल्लो क्रममा समय भइरहेछ कोलकाता केन्द्रको बंगला समाचारको।

0: कार्यक्रमहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्रीले 2028 लागि प्रस्तावित नयाँ पाठ्यक्रम र सिलेबसको मस्यौदा तयार पारिने र सार्वजनिक गरिने बताउनुभयो। आतंकवादी गतिविधिहरूसित जोडिएको आरोपमा पक्रा पर्ने हमीम मण्डलको सन्दर्भमा जाँच एजेन्सीहरूले केही महत्वपूर्ण जानकारीहरू हासिल गरेका छन्। प्रारम्भिक जाँचमा थाहा लागेको थियो मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित राज्यका केही मन्त्रीहरूको गतिविधिमाथि नजर राख्ने जिम्मेवारी उसैको थियो। एसटीएफ सूत्र अनुसार मोबाइल टावर लोकेशनको जाँच गरेपछि अधिकारीहरूले हमीमको पछिल्लो गतिविधिहरूको पुष्टि गरे। जाँचमा खुलासा भएको छ ऊ कैयौं पटक मुख्यमन्त्रीको घर अगाडि तथा वरपर गएको थियो। सुरुमा हमीमले यी आरोपहरूलाई अस्वीकार गरे पनि जाँच बुझमा उसले स्वीकार गर्यो। उसले कैयौं पटक मुख्यमन्त्रीको चिनार पार्क स्थित आवास तथा उनको आवागमनका मार्गहरूको रेकी गरेको थियो। यस मामलामा हमीम अतिरिक्त उसका कथित मित्रद्वय अर्पित सरकार र आदित्य सिंह उपनाम राजलाई पनि पक्राउ गरिएको छ। पुलिसको आरोप छ यिनीहरू पाकिस्तानको गुप्तचर आईएसआई र त्यहाँको कुख्यात ग्याङस्टर शाहजाद भट्टी गिरोहको नियमित सम्पर्कमा थिए। जाँच एजेन्सीले दावी गरेको छ पश्चिम बंगालमा आतंकवादी तथा विध्वंस गतिविधिहरूको षड्यन्त्र रचिन्दै थियो जसमा मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि लक्ष्यमा थिए। खरसाङ नगरपालिकाको मैला फ्याँक्ने डम्पिङ ग्राउण्ड रहेको ठाउँ सुन्तलेसम्म पुग्ने रोड जीर्ण अवस्थामा पुगेकोले यसको मर्मती कार्य चलिरहेको छ। उक्त रोडको मर्मतीको कार्यले गर्दा खरसाङ नगरपालिकाको महिलाहरू 3 दिनको लागि बन्द हुने भएको जानकारी प्राप्त भएको छ। रोड मर्मतीको कारणले गर्दा आज भोलि र पर्सी 7 अगस्त 3 दिनसम्म महिलाहरू फ्याँक्नु लान नसक्ने साथै महिलाहरू संकलन पनि नहुने भएको खरसाङ नगरपालिका प्रशासन पक्षबाट जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिकाको एकजना अधिकारीले दिनुभएको जानकारी अनुसार नगरपालिकाको मैला फ्याँक्ने डम्पिङ ग्राउण्डसम्म पुग्ने रोड निकै जीर्ण अवस्थामा पुगेकोले यसको मर्मतीको लागि नगरपालिकाको तर्फबाट टेन्डर गरेर मर्मतीको कार्य सुरु भएको छ। उक्त मर्मतीको कार्य गत सोमबारदेखि चलिरहेको छ। यसको साथै यस रोडको मर्मतीको लागि 7 अगस्तमा गाडीहरू जान नसक्ने अवस्था आएकोले नगरपालिकाको महिलाहरू 3 दिनको लागि फ्याँक्न र संकलन गर्न नसकिने भएको छ। यसको साथै नगरपालिकाको तर्फबाट लगातार काम गरेर 8 अगस्तदेखि महिलाहरू फ्याँक्नका लागि गाडीहरू कुदाउन सक्ने बनाउन प्रयास गरिने भएको छ। 8 अगस्तभित्र मैला फ्याँक्ने डम्पिङ ग्राउण्डसम्म गाडी पुग्न सक्ने सम्भावना रहेको र यसको लागि प्रयास गरिने भएको छ। ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत हिजो खरसाङमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। दार्जीलिङ पुलिसको आयोजनामा जिल्लाभरि र 3 देखि 9 अगस्तसम्म ट्राफिक सुरक्षा सप्ताह पालन भइरहेको छ भने मंगलबार खरसाङमा ट्राफिक सुरक्षा सप्ताह एवं ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको शुरूआत ट्राफिक सचेतना र्यालीका साथ गरियो अनि खरसाङको नयाँ बजार स्थित सार्वजनिक भवनमा ट्राफिक सुरक्षा विषयमा सचेतना कार्यक्रम सम्पन्न भयो। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय यसबेला बिहानीको 9:30 भइरहेछ। यो हो आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 MHz।
2: आकाशवाणी खरसाङ सुन्दै बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई आजको खेल संसारको अङ्कमा म कार्यक्रम सञ्चालक निगम स्वागत जनाउँदछु। आउनु श्रोताहरू, यस हप्ता घटेको खेलहरूको घटनामाथि जानकारी लिइहालौँ। आरम्भ गरौ दार्जिलिङमा चलिरहेको प्रतिष्ठित हर्ली मेमोरियल कपको खबरद्वारा। भारतको 6 सबैभन्दा पुरानो फुटबल प्रतियोगिता र दार्जिलिङको सबैभन्दा प्रतिष्ठित खेलकुद परम्परा मध्ये हर्ली मेमोरियल कप एक रहेको छ। यो प्रतियोगिता प्रत्येक वर्ष दार्जिलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएसनद्वारा लेबोङ स्थित गोर्खा स्टेडियममा आयोजना हुने गरिन्छ र यस वर्ष पनि भव्य रूपमा यसको आयोजना भइरहेका छन् र प्रतिष्ठित फुटबल दलहरूले यस आयोजनामा भाग लिएर हर्ली मेमोरियल कपको शान बढाइरहेका छन्। प्रतियोगिताको फाइनल परम्परागत रूपमा प्रत्येक वर्ष 15 अगस्त अर्थात् भारतको स्वतन्त्रता दिवसको दिनमा आयोजना गर्ने गरिन्छ, जहाँ हजारौँ फुटबल प्रेमीहरू

0: को उल्लेखनीय उपस्थिति रहने गर्दछ। अब यता दार्जिलिङमा दृष्टि खेलकुद संघको आयोजनामा सरकारी उच्च विद्यालय दार्जिलिङमा आयोजित प्रथम 3 दिने फुटबल रेफ्री डेभलपमेन्ट कोर्स सफलतापूर्वक सम्पन्न भएको छ। पश्चिम बङ्गाल रेफ्री एसोसिएसनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा पहाड़का विभिन्न क्षेत्रबाट आउनुभएका उत्साही प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि भारतीय महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कृष्ण छेत्री रहनुभएका थिए। उनले खेलकुदको विकासको निम्ति दक्ष रेफ्री तयारी अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै सहभागीहरूलाई निष्पक्षता, अनुशासन र समर्पणको साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रेरित गर्नुभयो। अब यता राष्ट्रमण्डल खेलहरू 2026 देशलाई गौरवान्वित गर्ने भारतीय टोली आइतबार स्वदेश फर्किएका छन्। ग्लास्गोमा स्वर्ण पदक जित्ने मीराबाई चानुले आफ्नो प्रदर्शनमाथि खुसी व्यक्त गरिन्। यसरी लवप्रीत सिंहले उनलाई समर्थन गरेकोमा देशवासीहरूलाई पनि उनले कृतज्ञता व्यक्त गरिन्। दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा खेलाडीहरूलाई स्वागत जनाउन प्रशंसकहरूको लामो घुइँचो रहेको थियो। यता बक्सिङमा पनि आफ्नो वर्चस्व कायम राख्दै 7 स्वर्ण सहित भारतका खेलाडीहरूले 10 पदक जित्न सफल बनेका छन्। राष्ट्रमण्डल खेलहरूको भारतीय बक्सरहरूले यस खेलमा आफ्नो वर्चस्व कायम राख्दै जम्मा 10 पदक जित्न सफल बने, जसमा 7 स्वर्ण पदक रहेको छ। महिला वर्गमा प्रीति पवार, जेस्मिन लेम्बोरिया, साक्षी चौधरी, अरुन्धती चौधरी र प्रिया गङ्गासले स्वर्ण पदक जित्न सफल बनिन्। यसरी पुरुष वर्गमा सचिन शिवाच, अङ्कुशले पनि स्वर्ण पदक जित्न सफल बने। यसबाहेक लवलिना बार्गोहेन, जादुमणि सिंह र नरेन्द्र बेरवालले रजत पदक जितेर बक्सिङमा भारतको पदक संख्या 10 पुर्याउन सफल बने। र श्रोताहरू, यो त थियो तपाईँहरूको समक्षमा छोटोमा यस हप्ता घटेको खेलहरूको केही छोटो जानकारीहरू। र श्रोताहरू, आज आकाशवाणी खरसाङको स्टुडियोमा हामी समक्षमा खेल जगतबाट हामीले चुनेर एक यस्तो मोती तपाईँहरूको समक्षमा ल्याएका छौँ जो कराटेको क्षेत्रमा धेरै समयदेखि सेवा दिँदै आउनु भएको छ। उहाँको परिचय हजुरहरूको समक्षमा साट्नु पर्दाखेरि उहाँको नाम रोशन सार्कीजी हुन्। उहाँ सिलगढी ज्योतिनगरमा बस्नुहुन्छ। हाम्रो क्षेत्रको धेरै राम्रो राम्रो खेलाडीहरूलाई उहाँले प्रशिक्षण दिनुभएको छ। र आउनुहोस्, रोशन सार्कीजीसँग कुरा गरौँ। उहाँको कराटेको यात्रा के कस्तो रहेको छ, यस यात्रामा उहाँले के कस्तो अनुभव बटुल्नुभयो, के कस्तो तितो मिठो अनुभवहरू उहाँको समक्षमा आइपऱ्यो। थोरै तपाईँहरूलाई रोशनज्यूको बारेमा जानकारी दिनुपर्दाखेरि, उहाँ जापान कराटे दो कुनी बाई काई वेस्ट बेङ्गलको हेड हुनुहुन्छ। उहाँ ब्ल्याक बेल्टमा 6 दान हुनुहुन्छ अनि नेसनल फेडरेसन रेफ्री साथै जज पनि हुनुहुन्छ। र यस्तो थुप्रो जिम्मेवारी उहाँले आफ्नो कानमा बोकेर अहिलेसम्म पनि कराटेको क्षेत्रलाई अघि बढाइराख्नु भएको छ। र सर्वप्रथम त हामी रोशन सार्कीज्यूलाई आजको कार्यक्रममा स्वागत गरौँ। स्वागत छ।
1: थ्याङ्क यू सो मच। धन्यवाद।
0: कस्तो हुनुहुन्छ?
1: एकदमै स्वस्थ छु, राम्रो छु।
0: बसाइ त सिलगढीमा हो?
1: हजुर
0: हजुर। सिलगढीको गरम कतिको छ अहिले?
1: सिलगढीमा साह्रै गरम छ नि हौ, बिना एसीको गुजारै छैन।
0: हजुर
1: हजुर। पनि गाडीमा पनि?
0: हजुर हजुर। हजुरको यात्रा पनि धेरै लामो रहेको छ नि कराटेमा है?
1: एकदमै लामो।
0: 90 दशकदेखि मोटामोटी सुरु भएको यो
1: 30 जस्तो भइसक्यो,
0: 30 भइसक्यो। र यस यात्रामा तपाईँले धेरै धेरै अनुभव बटुल्नु भयो होला नि त है?
1: एकदमै एकदमै।
0: आज हामी आकाशवाणी खरसाङको स्टुडियोबाट 103.5 MHz मार्फत है साझा गरौँ न तपाईँको यात्रा के कस्तो रहेको छ, र आरम्भ गरौँ न है हजुरको पछि जाउँ न 30 पहिला है, जुन सुरुवात थियो, पढाउहरू थियो, कराटेमा कसरी रस भिज्यो तपाईँको, कसले तपाईँलाई मोटिभेट गर्यो र कसरी कराटेमा लाग्नुभयो त्यो अलिकति त्यहाँबाट सुरु गरौँ न।
1: हुन्छ। एक्चुली यो गोर्खाल्यान्डको जो झगडाहरू भइरहेको थियो, आई थिङ्क 1985 होला सायद, एक्ज्याक्ट मलाई थाहा छैन। म त्यति बेला सानै थियो, भनौँ भने 12-13 थियो होला। त्यतिखेर एकदमै त्यो मारकाटहरू गाउँमा धेरै हामी त्यो उमेरमा सानोमा पनि हामी हेरिरहेका थियौँ। अनि एउटा मेरो बाबा पनि एउटा पार्टीको लिडर हुनुहुन्थ्यो, अनि त्यो मेरो बाबालाई एउटा लेटर आएको थियो त्यति बेला कि तपाईँले पनि यति अमाउन्ट जमा गर्नुपर्छ, नत्र भने तपाईँको 8 सर काटेर तपाईँलाई गाछमा त्यो टाङ्गिने त्यस्तो सिस्टमहरू थियो, त्यस्तो धम्की आएको थियो। अनि अब एकदमै डरको माहौल थियो त्यति बेला, पुलिसहरू पनि गाउँमा आइरहन्थ्यो हामीलाई त्यो उमेरमा पनि, हाम्रो आमाले हामीलाई भगाउँथ्यो जबकि हामी बालकै थियौँ, हामीलाई केही नलेज छैन। अनि हामी भागिन्थ्यौँ भागिन्थ्यौँ। त्यहाँबाट जब म अलिकति ठुलो भएँ, बढ्दै गएँ, अनि त्यो नजर त्यो कुराहरू एकदमै मेरो आँखाबाट हटेको थिएन। अनि जब म ठुलो भएँ, क्लास

0: टेन्थ जब मैले बोर्डको एक्जाम दिइसकेपछि एउटा हाम्रो कालचिनी ब्लकमा एउटा ब्यानर आयो कि कराटे त्यहाँ कोचिङ क्लास हुँदैछ भनेर। अनि मैले एक्चुली मेरो त्यही नै सोचाइ थिएँ कि म यो मार्सल आर्ट, किनभने त्यति बेला ब्रुसलीको पनि निकै मुभीहरू हेरिन्थ्यो सानैदेखि नै, अनि त्यहाँबाट चाहिँ मैले यही नै सोचेँ कि सायद म यो सिकेर सायद म परिवारको सुरक्षा गर्नुमा सायद म सक्षम हुन्छु होला भन्ने मलाई पुरा विश्वास भयो। किनभने त्यो अब हेर्दाखेरि पिक्चर हेर्दाखेरि एकजना मान्छेले कतिजनालाई त्यसरी पिट्ने गर्थ्यो होइन, अन्त मलाई चाहिँ एक्चुली यो कुरा चाहिँ मेरो परिवारको सेफ्टीको लागि नै मैले एक्चुली म सायद खडा हुन सकेँ भने मेरो परिवारलाई म बचाउन सक्छु एटलिस्ट, त्यो मेरो दिमागमा आयो। किनभने सानैदेखि मैले त्यो हेरिरहेको थियो त्यो जिबिसीको जुलुस, त्यो जिबिसीको त्यो खुकुर लिएर मान्छेहरू घुमेको काटेकोहरू त्यो कुराहरू मेरो आँखामै थियो। त्यो सब हेरेर चाहिँ मैले एक्चुली जोइन चाहिँ मैले गरेको मार्सल आर्ट कि म सिकेर
1: परिवारको
0: आफन्तको सुरक्षा गर्न सकौँ भनेर मैले सुरु गरेको। तर त्यो अब मलाई थाहा थिएन कि यो अब यति लामो जान्छ,
1: बालक बुद्धि
0: है, यति ठुलो यसमा जान सक्छ मलाई थाहा थिएन। अनि त्यहाँबाट त्यो मैले जोइन गरिसकेपछि त्यहाँबाट अझै फेरि सालभरि सिक्नु सिकिसकेपछि फेरि त्यहाँबाट अब हाम्रो बलिउड इन्डस्ट्रीको अक्षय कुमारको मैले फर्स्ट मुभी सायद हेरेको थिएँ, उसलाई हेरेपछि अझै मलाई एकदमै त्यो बेलामा एकदमै म पनि यस्तै नै हुन्छु भन्ने
1: एउटा।
0: त्यहाँबाट मैले जोइन गरेपछि त्यति बेला 67 स्टुडेन्ट्स अलरेडी थियो, म 6 महिना अलरेडी क्लास चलिसकेको, म सबभन्दा नयाँ बच्चा त्यहाँ जोइन गर्दाखेरि। तर मैले आफ्टर 6 मन्थ सबैभन्दा नम्बर वानमा आएको थियो डिसिप्लिनमा पनि कराटेमा पनि। फ्युचरमा त्यो क्लब बन्द भयो, तर त्यो क्लब बन्द भएपछि चाहिँ त्यो मैले नै चलाउनु पऱ्यो लास्टमा थियो, त्यस्तो सिचुएसन आइसकेको थियो। त्यहाँदेखि पढाइ खत्तम भएपछि भुटान गयो, भुटानमा नोकरीको साथमा कराटे पनि गरियो। त्यसको बाद फेरि म परिवारको परिस्थिति त्यस्तो विधि खास थिएन, बगानको काम, घरमा खाने 10-11 जना, एउटा काम बाउको, अनि मेरोमा एउटा बोझ पनि थियो अब म निस्किन्छु परिवारको लागि केही गर्छु भने सानैदेखि नै त्यस्तो थियो, किन भाइहरू सब सानो सानो थियो। अनि म दिल्लीको लागि निस्केँ, दिल्ली गएपछि त्यहाँबाट फेरि मैले त्यहाँ अरू धेरै कामहरू गरेँ, तर मैले कराटे चाहिँ मैले गर्नु छोड्नु, मलाई याद छ अहिले पनि त्यो दिल्लीको कुतुब मिनारको सामने एउटा पार्क हुन्थ्यो, जमाली कमाली त्यो पार्कको नाम थियो, त्यो रेन्टको घर बसेर मैले त्यो रेन्टको त्यो मालिकको नानीहरू बटुलेर मैले त्यो कुतुब मिनारको मुनि सिकाउने गर्थेँ दिल्लीमा त्यति बेला। अनि जहाँ पनि गएँ मैले मार्सल आर्ट चाहिँ मैले छोडिनँ। अनि त्यसको बाद आफै म अलरेडी त्यति बेला ब्राउन बेल्ट थिएँ, ब्ल्याक बेल्ट थिएन, सिकाउने गर्थेँ, सिक्दै पनि प्र्याक्टिस चाहिँ मैले एकदमै धरिलो गर्ने गर्थेँ मुभीहरू हेरेर, मास्टर त कोही थिएन। त्यहाँबाट बादमा मैले फेरि युपीमा गएर जोइन गरेँ, त्यहाँबाट ब्ल्याक बेल्ट गरेँ, त्यसको पछि फेरि दिल्लीमा हाम्रो यो कुनिबा गाईको जो अहिले हेड हुनुहुन्छ एसिया कन्ट्रीको हेड नवल दत्त सरसँग मैले जोइन गरेपछि, उहाँसँग मैले जोइन गरेको 2003 उहाँलाई मैले, त्यति बेलादेखि म अहिलेसम्म उहाँसँग रेगुलर नै उहाँसँग नै गर्दैछु। र युपीको एउटा सानो इन्स्ट्रक्टर थिएँ म एक जग्गाको, कानपुरमा धेरै जग्गामा, गोरखपुरमा धेरै जग्गामा म एज एक्जाम लिनको लागि म जाने गर्थेँ। त्यसको बाद म डिस्ट्रिक्टको एकजनामा गर्दै गएपछि मलाई उहाँको एसिया कन्ट्रीको हेडले मलाई मेरो काम, मेरो मेहनत, मेरो सबै कुरो देखेर उहाँले मलाई डिस्ट्रिक्टको एउटा हेड बनाइदिनु भयो। त्यसको बाद फेरि म पछि गएर फेरि म एउटा युपीको हेड भएँ, युपीलाई नै मैले रिप्रेजेन्ट गरेँ। अनि त्यहाँनिर मैले अब लगभग अब 15-20 स्कुलहरूलाई मैले त्यहाँ जब गरेको, पार्ट टाइम जबहरू, अनि कोचिङ क्लासहरू एटलिस्ट 30+ क्लासहरू मैले चलाउँथेँ विथ इन्स्ट्रक्टरहरू मेरो भइसकेको थियो। अनि त्यही कराटेकै यो गर्दा गर्दै त्यहीँ अब त्यतिकै एउटा बिहे पनि गरियो, लभ म्यारेज भएर बिहे पनि उतै गरियो। त्यसको बाद दिल्लीको जो दिल्ली एनसिआरमा कराटे भन्ने कुरो त्यति बेलादेखि नै एउटा दिल्लीको एउटा मानेको एउटा हुन्छ नि एउटा क्यापिटलको एउटा मानेको एउटा टिचरहरूको लिस्टमा मेरो नाम आयो, त्यो न्युजमा पनि आएको थियो। अनि दिल्लीको तपाईँको तालगोडा स्टेडियममा मैले रेफ्री जज गर्ने गर्थ्यो।

0: त्यति बेला 2013 होला सायद टाइम्स अफ इन्डियामा मेरो फोटो पनि आएको छ एज अ मेन सेन्टर रेफ्री गरेको. अनि त्यहाँनिर रहँदा रहँदै फिल्म इन्डस्ट्रीको आशुतोष राणा जो हुनुहुन्छ नवल दत्त सरको बाई थ्रु उहाँसँग पनि भेटघाट र उहाँको समक्ष एउटा लाइभ टिभी ग्रान्ड फिनालेमा एउटा कराटेको डेमोन्स्ट्रेसन पनि मैले गरेँ आशुतोष राणाको साथमा. अनि धेरै ठुल्ठुलो कम्पनीजहरूमा मैले वर्कसपहरू गरेँ त्यहाँनिर. अनि धेरै ठुलो टुर्नामेन्टहरू आफै अर्गनाइज गर्ने. अनि त्यसरी नै मैले आफ्नो बलबुतेमा त्यति बेला त हामीलाई लेटर आउँथ्यो एउटा जापानिज डिप्लोमाको लागि हामीलाई एउटा लेटर आउँथ्यो कि यु आर द सेलेक्टेड फर फर्स्ट डन सेकेन्ड डन यसरी आउँथ्यो. त डलरको हिसाबले आउँथ्यो पैसा यति लाग्छ भनेर. अनि घरको प्यारेन्ट्सलाई त थाहा पनि छैन कि मेरो छोराले आफैले एक्जाम गर्दैछ भनेर. घरको दिल्ली गएकोदेखि नै मैले घरमा उल्टो पैसा पठाएँ घरको हरेक चिजको लागि पैसा पठाउँथ्यो. आफ्नो फ्यामिली हुनुको बाद पनि अहिलेसम्म पनि हामी हेर्दैछौँ घरमा अनि जे पनि जरुरतहरू हुन्छ. अनि परिवारलाई यता गाउँको परिवार आफ्नोलाई लिएर आफ्नो परिवार लिएर त्यसको साथमा कराटेको एउटा बोझ लिएर अनि युपीमा आज म भलै छुइनँ तर मेरो रिप्रेजेन्टेटिभ मेरै स्टुडेन्ट छ भनेर युपीको हेड. अनि र पनि त्यहाँ आज पोस्टरमा मेरो फोटोहरू लाग्छ. अनि मलाई त्यहाँ हरेक एक्जाममा त्यहाँ मिस गर्ने गर्छ एसिया कन्ट्रीहरूले. अनि अहिले पनि मलाई त्यहाँको इन्स्ट्रक्टरहरूले एकदमै अब जो मेरो स्टुडेन्ट्सहरू थियो उनीहरू नै सम्हालिरहेको छ अहिले. अनि जो मेरो स्कुल्सहरू थियो मेरो एकाडेमी थियो त्यही उनीहरूले सम्हाल्दैछ होइन. प्लस उनीहरूले बढाएको पनि छ अलिअलि तर विशेष चाहिँ सबै कुरो मैले त्यहाँनिर स्टार्ट गरेको र अहिले सबै कुरो उनीहरूले गर्दैछ. अनि 2015 त्यसरी अब रहँदा बस्दा धेरै कामहरू गऱ्यो. अनि मैले यो सफर सुरु गरेको सुरु गर्दाखेरि साइकलबाट सुरु गरेको. एउटा साइकल मैले लिएको थियो. साइकल लिइसकेपछि अब एउटा यसमा जुम भने फाइनेन्सियली यसमा जुम भने चाहिँ त्यसको बाद मैले एउटा स्कुटी लियो. स्कुटर लियो 2500 त्यो पनि मैले त्यो स्कुटी एउटा कबाडीवालासँग लिएको थिएँ. 3 त्यसलाई चलाएर फेरि त्यसलाई 2500 बेचेको मैले दिल्लीमा.
1: जतिको त्यतिमा बेच्नु
0: त्यतिमा बेचेँ.
1: नोक्सान चाहिँ भयो.
0: नोक्सान भएन. 2500 बेचेँ. अनि नानीहरूले पनि मलाई भन्नु थाल्यो सर आफ्नो स्कुटी कब चेन्ज होला यो भन्नु थाल्यो. यो त अब चेन्ज गर्दैछ अब त अब चेन्ज गर्दैछ भन्दा फेरि त्यहाँबाट नयाँ बाइक लिए. बाइक लिएपछि त्यहाँबाट दिल्ली सुझाउमा मैले आफ्नो बलबुतेमा घरलाई हेर्दा हेर्दै पेरेन्ट्सलाई हेर्दा हेर्दै आफ्नो भाइहरूलाई पनि मैले एक एकजना गरेर सबलाई मैले दिल्लीमा सेटल गरेँ. आज भाइहरू मेरो भन्नुहुन्छ उनीहरूको 4 मन्जिलको मकान छ, उनीहरूको फ्ल्याट छ, उनीहरूको गाडी घोडाहरू छ, उनीहरू कम्पनीको मालिकहरू छ आज. उनीहरू दुई भाइ नै उनीहरू होइन आज. अन्त त्यसरी मैले भाइहरूलाई खडा गरेँ. अनि अब यो एकदमै सफल साइकल त्यहाँबाट बाइक त्यहाँबाट मैले आफ्नो जमिन
1: किनेर
0: सबै कराटेको जमिन किनेर मैले घर बनाएँ नर्स जग्गामा. अनि फेरि अझै एउटा फेरि जमिन किनेँ. अनि भाइहरूलाई पनि सेटल गरेँ, आफू पनि सेटल भयो. अनि आज एउटा इक्जाम्पल पनि छ मेरो गाउँमा, किनभने मेरो बाबाको एउटा बगानको काम 11 खानै पुग्थेन त्यति बेला. त्यस्तो हुन्थ्यो. अनि एकदमै दुःख थियो घरमा. अनि भुटेको मकै अनि रोटी र आलुको अचार यस्तै नै हाम्रो विशेष खानु पाउँथ्यो हामीले. जब हामी सहरमा गयौँ आफूले कमाएको जब हामीले त्यो नदेखेको कुराहरू हामीले खानु थाल्यौँ हो कति मतलब अब त्यो अहिले भन्दै गऱ्यो भने अहिले आँखाबाट आँसु आउँछ. अनि त्यस कारणले एकदमै स्ट्रगल गऱ्यो. अनि म नोएडा टु दिल्ली नवल दत्त सरकोमा साइकलमा सिक्नु जान्थेँ. 1 बाटो थियो साइकलमा दिल्लीको ट्राफिकमा. म बिहान 10 क्लास सुरु हुन्थेँ, 7:30 जस्तो निस्किन्थेँ मलाई. जब कि त्यहाँ बाइकमा तपाईँको बिहान खाली हुन्छ मोस्टली तपाईँ 25 लाग्छ. मलाई त्यहाँ 2 जस्तो लाग्थ्यो साइकलमा जानु आउनु. दिनभरि पुरा सन्डे नै मेरो ट्रेनिङमै जान्थ्यो. बिहान गयो सिक्यो फेरि आयो. त्यही फेरि मैले नानीहरूलाई सिकायो. किन ब्ल्याक बेल्ट त भन्छ कराटे चाहिँ सिका जाता भन्छ, ब्ल्याक बेल्ट बा चाहिँ किया जाता भन्छ.
1: ओके.
0: एक्चुअली त्यो चाहिँ वाक्यमा सही हो. किन ब्ल्याक बेल्ट चाहिँ एउटा जस्ट एउटा बेसिक्स मात्रै कम्प्लिट हुन्छ. त्यसको बाद चाहिँ कराटेको जो एकदमै तपाईँको जडको कुराहरू तपाईँलाई टेक्निकली, किनभने कराटे एउटा साइन्स हो. अब कतिजना मलाई थाहा छैन कि कुन चाहिँ

0: WKF को रूल्स छ, रुल्सको एकर्डिङ अहिले 14 इयर्स बिलो 14 इयर्स फेस टच एलाउ छैन, फेस टच गऱ्यो भने वार्निङ छ, टच गरेन भने चाहिँ स्कोर छ बरु। अनि फेरि भने अहिले टाउकोदेखि तपाईँको खुट्टासम्म तपाईँको अहिले पैतालासम्म तपाईँको अहिले गार्डहरू छ, सेफ्टी गार्डहरू छ, अनि तपाईँको त्यसमा रुल्स रेगुलेसन अलग छ, रोड फाइट हुँदैन त्यहाँ रिङको भित्र, कराटे फाइट हुनुपर्छ। अनि तपाईँले त्यहाँनिर कराटेको रिङभित्र तपाईँले अगर त्यो रोड फाइट गर्न सक्नु चाहनुहुन्छ भने तपाईँलाई त्यहाँ डिस्क्वालिफाई गरिदिन्छ रुल्समा छैन भने। अनि सेल्फ डिफेन्स अहिले आजको डेटमा खास गरी छोरी मान्छेहरूलाई हामीले डेली हेर्दैछौँ न्युजमा, कति डरलाग्दो भयानक, यति भयानक मतलब न्युजहरू सुन्नमा आउँदैछ। हिजो अस्तिको 30 जना अब त्यस्तो मान्छेले एउटा 13 सालको नानीलाई रेप गरेर यसरी मार्यो, हिजो अस्ति फेरि 11 सालको आयो, अनि बिचमा एउटा केटीलाई 16 पल्ट चाकु हानेर मार्यो भन्छ। जब यस्तो न्युज सुन्छु म त्यति बेला चाहिँ मलाई यस्तो लाग्छ कि म मेरो एक्सपिरियन्स बेकार रहेछ जस्तो लाग्छ, म त बित्थामा रहेछ जस्तो लाग्छ। किन किनभने यसमा पेरेन्ट्सको पनि यसमा अलिकति यो छ, किनभने उनीहरूले सोच्छ क्लास 8-9 पुग्यो अब पढाइमा ध्यान दिनुपर्छ, अब कराटे होइन। अनि जब तपाईँहरूलाई पेरेन्ट्सहरूलाई अब यो भन्न चाहन्छु कि क्लास 8 भनेको तपाईँको जस्ट 13 इयर्स 12 इयर्स, त्यहाँबाट चाहिँ छोरी मान्छेहरू भन्नुभयो भने मान्छेको नजरमा तब आउँछ जब अलिक ठुलो, जब ठुलो हुँदै जान्छ तब मान्छेको नजरमा आउँछ उहाँ अलिक ठुलो हुँदैछ। अनि त्यति बेला चाहिँ अब सिक्नुपर्ने कुरोहरू त्यति बेला चाहिँ हुन्छ, एक्चुली रिस्क त्यति बेला ज्यादा छ। अनि जस्तो इजरायलमा हरेक घरको छोराछोरी होस् जो पनि होस् 18 इयर्स भएपछि 3 सालको ट्रेनिङ गर्नैपर्छ, अनि त्यस कारणले इजरायल देश अहिले कस्तो स्ट्रङ छ होइन, कोही पनि त्यहाँका मान्छे लड्न सक्छ, हरेक मान्छे त्यहाँको लडाएको छ। अनि तर म त्यो त भन्दिनँ, तर यति चाहिँ भन्छु कि एटलिस्ट छोरी मान्छेले 6 मन्थको ट्रेनिङ एकदमै राम्रोसँगले गरिदियो, बिहान बेलुका पढे, आफ्नो साथमा छँदैछ, कोही दिक्कत छैन। अब समय निकाल्नुहोस्, समय निकाल्दा निस्किहाल्छ, बिहान 4 बजी उठेर, किनभने हामी पनि म सिकेर आएर बिहान 4 बजी उठेर सिक्थेँ, त्यही भएर म एक जमानामा 6 महिना बाद मैले सफल पछि छोडेको थिएँ, कारण त यो म 6 बजी 4 बजी अँधेरमा उठेर गर्थेँ। अनि म पैदल, म सिक्नुको लागि पैदल जान्थेँ, साइकल मेरो घरमा एउटै थिएँ, बाबा लानुहुन्थ्यो, धन्यै मलाई सिक्नु जानु पर्थ्यो, तपाईँको आधी घन्टा लाग्थ्यो मलाई पैदल फटाफट हिँड्दाखेरि। अनि त्यो बेला बगानमा ठुल्ठुलो चायको बगानको बिचमा जब हिँड्दै थियो, मेरो अगाडि एउटा ठुलो बाघ निस्क्यो, दिउँसै 1 बजी कुरा, यो ठुलो बाघ निस्किदियो, मैले उसलाई हेर्दैछु, उसले मलाई हेर्दैछ,
1: कतिको डिस्टेन्स,
0: डिस्टेन्स लगभग तपाईँको 15 फुट एक्ज्याक्ट मलाई थाहा छ, त्यो म कहिले पनि भुल्नु
1: सक्छु। तपाईँ कति एजको हुनुहुन्थ्यो?
0: म जस्ट 16+
1: हजुर।
0: अनि मैले उसलाई हेर्दैछु, उसले मलाई हेर्दैछु, फुत्तो निस्केर मलाई हेर्दैछ, मैले उसलाई हेर्दैछु हो। अनि म त्यो बेला ग्रिन बेल्ट थिएँ, तर कराटेमा एकदम राम्रो थियो, मेरो किक्सहरू एकदमै राम्रो,
1: बाघ पनि एकदम ठुलै वयस्क,
0: एकदमै ठुलो,
1: चितुवाहरू
0: होइन, त्यस्तो होइन त्यति बेला कुरो। अन्त त्यहाँबाट जिरिङ्ग भएर मलाई यसो अलिकति शरीर जिरिङ्ग भएर अलिक त्यस्तो भयो, फुल्यो। अनि के गरौँ कसो गरौँ भन्दाखेरि मैले चाहिँ एउटा आवाज हतभित्रबाट निस्केछ, यस्तो आवाज निस्क्यो, हर गरेर यस्तो गर्दाखेरि चाहिँ त्यो बाघ फनाक फर्केर बगानतिर पस्यो। हेर्नुहोस् है, मेरो दिन बलियो थियो। अन्त फेरि त्यति बेला बुद्धि, हेर्नुहोस् मान्छे त्यति बेला भाग्नुपर्ने नि, तर म जुनबाट त्यो बाघ पस्यो त्यसको पछि पछि त्यसलाई खोज्दै थिएँ, अरे यहीँबाट त पस्यो कि, कहाँ गयो कहाँ गयो, यहाँ भर्खर पनि पसेको थियो यो भनेर म त्यसलाई खोजी हिँड्दै थियो। त्यसरी सिकेको कराटे मैले। अनि तपाईँलाई एउटा हिस्ट्री बताउँछु म, एउटा हाँसीमारको बिच बगानको एउटा कहानी छ, यो कराटेले नि एउटा पुरा गाउँ सुध्रेको छ,
1: कराटेले
0: मेरो यो टेस्टमनी हो। म क्लास 10 एक्जाम लेखेर, मेरो छ्यामा हुनुहुन्छ, मलाई छ्यामाले पुरा अहिले पनि माया गर्नुहुन्छ, र आइजा कि आइजा भन्नुभएको थियो, 1 महिनाको लागि म छ्यामा घर गएर बसेँ। अनि बसेपछि अन्त के भयो भन्दाखेरि एक राति मलाई 11 बजी जबरजस्ती काकाले मातेको रहेछ, उठाएँ, उठकी उठ पाऱ्यो, बाहिर हिँड भन्दैछ, किन भन्छु हिँड कि हिँड पाएर लिएर गयो कि बाहिर, उसको काकाको गेटको बाहिर रोडबाट चाहिँ पुरा मुसलमान उठेको रहेछ उसलाई पिट्नुको लागि। अन्त मलाई खडा गरेर उसले भन्दैछ, यो मेरो भतिजा छ नि, यसको यो ब्ल्याक बेल्ट, अब तिमीहरूलाई यसले तिमीहरूको सबको हात खुट्टा भाँच्छ, यिनीहरूको गर्दन भाँच त, खुट्टा भाँच, हात भाँच भन्दैछ मलाई, हो त्यस्तो भन्दैछ। पाल भाँसे क्या तपाईँ यहाँ भनेर चाहिँ म रिसाएर घरमा फनक फर्केर फेरि सुतेँ। अनि त्यो सबैले सुनेको थियो कि यो घरमा कोही कराटेको मास्टर आएको छ। अनि त्यो गाउँ बिजबगनको त्यो गाउँ फ्याक्ट्रीको लाइनको गाउँ हो, म

0: अब यो श्रोताहरूलाई म यो भन्दैछु, जसले सुन्नुहुन्छ उहाँले थाहा छ यो करेक्ट हो कि होइन। त्यो आदिवासी त्यहाँनिर टोटल्ली मुसलमान गाउँ थियो, मेरो घर र छेमा घर एक दुई घर मात्रै नेपाली, बाँकी सबै विशेष आदिवासी र यिनीहरू। अनि त्यो गाउँमा त्यति बेला 18 इयर्स एब भनौँ, तपाईँको 13 साल एब भनौँ, विशेष नानीहरू रक्सी खाने, जाँड खाने, अनि विशेष परिवारवालाहरू त डेली झगडा पर्ने, कामबाट
1: राम्रो माहौल थिएन,
0: खाना कराई फ्याँक्ने, झगडा गर्ने, बुढी पिट्ने त्यस्तोहरू थियो। अनि भोलिपल्ट बिहान अचानक मेरो घरमा दुई तिनजना केटाहरू अलिक उमेर खाएको 30-35 आयो। आए त्यहाँदेखि त तपाईँलाई मलाई छ्यामाले भने तलाई भेट गर्नु आएको छ मान्छेहरू भने, अन्त म त चिन्दिनँ, हजुर भन्नुहोस् भने बोलियो भने, आप कराटे सिकाते, कराटेको मास्टर भने, मा मैं सिकाते रह भने, हम लोग को भी सीखना है भने, मैले भने सिक्ना है तो क्या पित्यो, सिगरेट वगैरह पित्यो भने, सिगरेट पिते तमाकू खाते, तो सबसे पहले तो आपको सब छोड़ना पड़ेगा, अदरवाइज मैं नहीं सिखा पाऊँगा। तो सीखने का इतना इच्छा है कि मैले अलरेडी सिकाउँदै थियो, अन्त इच्छा इतना इच्छा है तो आप एक काम कर सकते हो, सबको आप लोग इकट्ठे करो, जितने भी गाँव में है जिस जिसको सीखना इच्छा इंटरेस्टेड है वो सब कल सुबह आपका ये वाला आपका ग्राउंड जो है 5:30 बजे पहुँच जाओ। मैं आप लोगों से मैं वहाँ बात करूँगा, त्यहाँ मैं भनेर मैले भन्दे। म बिहान गएँ वाकई में, मलाई बहिनीले लिएर त्यहाँ पुऱ्याए ग्राउंड में, थुप्रै 15-16 जना केटा जमा भएको छ, 30 साल को, कोई 32 को, कोई 18 कोई भर्खर 14 को, थुप्रै सब छोरा मान्छे मात्रै छ। मैले उनीहरूलाई एउटा वर्कसप त्यो एक घन्टा सिकाएँ, त सिक्नुभन्दा पहिले उनीहरूलाई मैले इन्स्ट्रक्सन दिएँ कि तिमीले सब कुरो छोड्नुपर्छ। तर मैले जब वर्कसप लिएँ बेसी म त्यहाँ बातमा जोड गरिनँ, उनीहरूलाई सिकाउनुमा जोड गरेँ, उनीहरूलाई मजाले सिकाएपछि उनीहरूलाई मैले अब भने लु अब भनाइला को कन्टिन्यू गर्ने, सबले हात उठाएँ, उनीहरूको लागि त अब बहुत ठुलो कुरा आएको जस्तो लाग्यो। अब त्यो मैले काम गरेँ, हरेकले एउटा एउटा सेतो पन्नामा त्यो मैले त लेखेर देऊ, हामी अब कुनै पनि किसिमको नराम्रो खानपान गर्दैनौँ जबसम्म हामी सिक्छौँ, खायो भने म कुनै पनि पनिसमेन्ट लिनु तयार छु, सरले जो भन्नुहुन्छ म त्यसलाई तयार छु, लेखेर दियो भन्दाखेरि चाहिँ उनीहरूले लेखेर मलाई सबले जम्मा गरे, जम्मा गरेपछि म त्यहाँ रहन्छु, मैले त्यहाँ डेली सिकाएँ। त्यसको रिजल्ट यही आयो कि मलाई 2 हप्ता बाद कतिजना बुढी बुढी लेडिजहरू आएर आएर मेरो खुट्टा डोक्दैछ, हेर्नुहोस् है, आएर सिधै आएर, म चिन्दिनँ, अरे तपाईँहरूले के गर्नुभएको, यो को हो तपाईँहरू, किन यस्तो गर्नुभएको मलाई, तपाईँहरू त एकदमै, म त एकदमै सानो, तपाईँहरू बहुत ठुलो, मैले ढोक्नु पर्ने तपाईँको खुट्टाहरू, होइन तपाईँले मेरो छोरालाई के सिकाइदियो यस्तो कि मेरो छोरा अहिले झगडा पर्दैन, ड्युटीबाट खाएर सिधै सुत्नु जान्छ, पहिला घरमा भाँडा फ्याँक्थ्यो, बुढी पिट्थ्यो, नानी पिट्थ्यो, डेली मातेर आउँथ्यो, अहिले त्यो सब केही छैन, मेरो घरमा पुरा शान्ति छ, तपाईँले के खुवायो के गरायो भन्ने कुरा उनीहरूले गर्दै थियो। त्यो गाउँ सुध्रेको देखेर मलाई अझै विश्वास बढ्यो कि डिसिप्लिन भन्ने कुरो के रहेछ भन्ने कुरा मलाई थाहा भयो। अनि त्यो गाउँ सुधेर देखाएर अनि मैले जहाँ पनि गएँ मैले कुरालाई प्रचार गरेँ, प्रमोट गरेँ, हरेक जग्गा मैले कराटे सिकाउनु चाहिँ मैले छोडिनँ। चाहे मैले कुछ 2-3 साल मैले एउटा कम्पनीमा म्यानेजर पनि थिएँ म युपीमा, मैले जब छोडेको थिएँ तर पनि मैले बिहान बिहान सिकाउँथेँ कराटे। अनि छोरी मान्छेहरूलाई म त्यही नै भन्न चाहन्छु, जहाँ पनि बस्छ उनीहरू वर्कसपहरू गराउनु छ, फाइनेन्सियली प्रब्लम छ, कोही दिक्कत छैन, मलाई फोन गर्नुहोस्, म पुगिहाल्छु, आफ्नो गाडीमा तेल लगाएर म पुगिहाल्छु, बस म पुग्छु भनेर, मलाई केही चाहिँदैन, खालि तपाईँहरूले भेला गर्नुहोस् जति सक्दो नानीहरूलाई, छोरी मान्छेहरूलाई, उमेरको कोही लिमिट छैन यसमा, नो एज लिमिट। म त्यहाँनिर पुगेर 2-3 घन्टाको वर्कसप पैसामा होइन, फ्री अफ कस्ट।
1: हजुर हजुर, रोशनज्यू तपाईँले जुन चाहिँ आफ्नो जीवनको एउटा हिस्सा नै यहाँ हाम्रो श्रोताहरूको अघि राख्नुभयो है, एकदमै एकदमै प्रेरणादायी, र जति पनि हाम्रो श्रोता भाइ बहिनी जो कराटेमा इच्छा राख्नुहुन्छ है, कराटे सिक्न चाहनुहुन्छ, सिक्दै हुनुहुन्छ, तपाईँ उहाँहरूको निम्ति एकदमै प्रेरणादायी स्रोत हुनुहुन्छ है। र जुन तपाईँले कुरा गर्नुभयो यहाँनिर कि ती नानीहरूलाई जो फाइनेन्सियली
0: एकदमै
1: प्रब्लम छ जसले गर्न सक्दैन, ती नानीहरूलाई पनि तपाईँले सिकाउनु हुँदैछ, सायद तपाईँ आफ्नो बाल्यकालमा पनि गएर तपाईँले पनि त्यही भोग्नु भएको थियो र ती नानीहरूलाई अहिले तपाईँले फ्री अफ कस्ट सिकाउने कुरा गर्नुहुँदैछ, यो एकदमै हाम्रो समाजको निम्ति पनि एउटा उदाहरण हो, र हामी चाहन्छौँ कि रोशन सार्की जस्तो व्यक्तित्व, रोशन सार्की जस्तो मन भएको र रोशन सार्की जस्तो गुणले परिपक्व भएको खेलाडीहरू तपाईँले अझै बनाउन्, समाजलाई अझै दिउन्, र यो समाज हाम्रो ड्रग्स मुक्त होस्, घर घरबाट हाम्रो खेलाडीहरू निस्कियोस्, राष्ट्रिय

0: अन्तर्राष्ट्रिय स्तरमा हामीले उत्कृष्ट खेलाडीहरू दिन पाऊँ हाम्रो यही शुभकामना छ। र अब हामी कार्यक्रमको अन्तमा आइसकिसक्यौँ है। र तपाईँको यति लामो अनुभवलाई आधा घन्टाको कार्यक्रमभित्र समेट्नु हाम्रो निम्ति धेरै गाह्रो कार्यक्रम हो, धेरै कुरा छुट्न पनि गयो होला है। फेरि कुनै दिन सौभाग्य भए है तपाईँलाई फेरि यहाँ निम्ताउनेछौँ र रहल कुराहरू त्यति त्यस क्षण गर्नेछौँ है। र आज अब हाम्रो श्रोताहरूको अघि अन्तिममा तपाईँ के कस्तो सन्देश दिन चाहनुहुन्छ र अघिको फ्युचरको तपाईँको भविष्यको के योजना प्रोजेक्टहरू छ त्यो पनि छोटकरीमा राखिदिनुहोस् न।
1: जति पनि नानीहरू छोराछोरीहरू जति पनि यतिखेर कराटे सिक्दै, कराटे होस् चाहे ताइक्वान्डो होस् जुडो होस् केही पनि होस्, सबैको एउटै पर्पज छ सेल्फ डिफेन्स। सबैको पर्पज एउटै हो सेल्फ डिफेन्स। तर जुन पनि कुराहरू सिक्नुहुँदैछ त्यो कुरामा चाहिँ एज ए खालि एउटा इन्स्ट्रक्टरको भरोसामा होइन, तर तपाईँले आफ्नो ट्रेनिङ तपाईँले बिहान बेलुका आफूले अलग्गैसँगले गर्नुपर्ने हुन्छ। त्यो नगरेको भए आज म यहाँ हुने थिएन। र त्यो चाहिँ तपाईँले आफ्नो ट्रेनिङमा चाहिँ एक घन्टा बिहान एक घन्टा बेलुका जसरी पढाइ छ त्यसरी नै तपाईँले त्यसलाई राख्नुपर्ने हुन्छ। समय कसरी निकाल्ने त तपाईँको हातमा छ, एजुकेसन पनि छ, सबैलाई साथमा लिएर हिँड्नुपर्ने हुन्छ। तर त्यो तपाईँको घरको कुनै पनि स्पेस आँगन होस्, बारी होस्, रोड होस्, किनभने रोडमा पनि मैले ट्रेनिङ गराएँ, रोडमा मैले खुदै सिकेँ, जरुरत छैन जुन जग्गा सुनसान रोड छ त्यहाँ गएर सिक्नुहोस्, सिकाउनुहोस्। तपाईँहरूले यो ध्यान राख्नुपर्छ, सबैलाई सिकाउनुहोस् यो कुरा। यसमा कराटे मात्रै नै, यसमा धेरै कुरो छोपेको छ।
0: सम्पूर्ण आकाशवाणी खरसाङ परिवारको तर्फबाट तपाईँलाई आकाशवाणी खरसाङको स्टुडियोमा आइदिनु भएकोमा तपाईँलाई धेरै धेरै आभार। अनि यस्तै सेवा भावले अघि काम गरिरहनुहोस्। आज आकाशवाणी खरसाङको स्टुडियोमा आइदिनु भएकोमा तपाईँलाई हृदयको अनन्त कोटीबाट फेरि एकचोटि आभार।
1: हुन्छ, थ्याङ्क यू सो मच।

0: समय इस बेला बिहानीको 10 बज्यो। समय हो मुख्य समाचारको।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा क्षेत्रबाट। विदेश मन्त्री डाक्टर एस जयशंकरले परिवर्तनशील विश्वव्यापी व्यवस्थाभित्र अविकसित देशहरूको आकांक्षालाई आकार दिने बहुपक्षीयता अहिलेको आवश्यकता भएको बताउनु भएको छ। डाक्टर जयशंकरले संयुक्त राष्ट्र संघका लागि 17 देशका स्थायी प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नुभयो। गोवा विधानसभामा अनुसूचित जनजातिलाई राजनीतिक आरक्षण प्रदान गर्ने प्रक्रियाले हिजो नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहलाई भेटेर यो मुद्दालाई छिटो टुङ्ग्याउन केन्द्रको सहयोग मागेपछि थप गति लिएको छ। सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीले आधार कार्ड भएका विद्यार्थीहरूलाई निशुल्क विद्युतीय साइकल दिने घोषणा गरेको भन्ने सामाजिक सञ्जालमा फैलिएको दावीको खण्डन गरेको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच इकाइले उक्त भिडियो पूर्णतया नक्कली र डिजिटल रूपमा हेरफेर गरिएको बताइएको छ। विदेश राज्य मन्त्री पवित्रा मार्गरिटाले हिजो गुयानामको स्वतन्त्रताको 60औं वार्षिकोत्सव र भारत गुयाना कूटनीतिक सम्बन्धको 60 वर्षको उत्सवमा भाग लिनुभयो। सामाजिक सञ्जाल पोस्टमा श्री मार्गरिटाले भन्नुभयो, भारतले गुयानासँगको विश्वसनीय र अग्रगामी साझेदारीको लागि आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ, किनकि देशले स्वतन्त्रता, मर्यादा र न्यायको स्थायी मूल्यहरूको सम्झना गर्दछ। मौसम विभागले आज असम र मेघालयमा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अरुणाचल प्रदेश, बिहार, कोकण, गोवा, मध्य महाराष्ट्र, उडिसा, उपहिमालयी, पश्चिम बंगाल, सिक्किम, उत्तर प्रदेश र उत्तराखण्डका केही भागहरूमा पनि आज भारी वर्षाको पूर्वानुमान गरिएको छ। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर दिउँसो 1 बजे प्रस्तुत हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौं। साथै प्रसार भारतीको ओटीटी वेब्स प्लेटफर्ममा पनि श्रोताहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र बिहानीको यो समय हो सधैँ चाहिँ कार्यक्रम हेलो खरसाङको, त हामीसित जोडिसक्नुभएका हाम्रो सबै टाढा अनि नजिकका श्रोताहरूमा अभिवादन टक्राउन चाहन्छु। साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु हेलो खरसाङको आजको अङ्कमा। बिहान 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध रोचक जानकारीहरू लगायत फिल्म संगीतको प्रस्तुति रहनेछ। यसको निम्ति यहाँहरू जोडिरहनुपर्नेछ आकाशवाणीको खरसाङ केन्द्रसँग। सधैँ आफूमाथि विश्वास राखौं। साना साना सकारात्मक पाइलाहरू सफलताको कारण बन्न सक्छ। अरूको सफलतासँग आफूलाई तुलना नगरी आफ्नो लक्ष्यतिर निरन्तर अघि बढौं। जीवनमा कठिनाईहरू आउने गर्छन्, तर ती कठिनाईहरू जीवनका परीक्षा हुन्, हार मान्ने कारण होइनन्। यसैले सोच सधैँ सकारात्मक राखौं। आउनुहोस् सकारात्मक सोचसँगै आरम्भ गरौं आजको दिन।

प्रेम रतन धन पाए यो टाइटल ट्र्याक श्रोताहरूले भर्खरै सुन्नुभयो चलचित्र प्रेम रतन धन पाएबाट पलक मुसाल अनि साथीहरूको स्वरमा शब्द थियो इर्साद कमिलको संगीत हिमेश रेशमियाको आज 5 तारिक अगस्त अब आउनुहोस् श्रोता जानु आजको दिनले के विशेषता बोकेको रहेछ ग्रेगोरियन क्यालेण्डर अनुसार आज वर्षको 217 दिन हो अब रहल यो वर्षको 148 दिनहरू बाँकी छ वर्षको अन्तसम्म

कसले पो सोचेको थिए होला नि सडक सुरक्षाको नियम जडान गरिएको तीनवटा सडक सुरक्षाको निम्ति जडान गरिएको तीनवटा साना साना तर महत्वपूर्ण ट्राफिक लाइटको पनि आफ्नो विशेष दिन हुन्छ भनी हजुर यो कुरा सत्य हो प्रत्येक वर्ष आजको मिति अर्थात् 5 तारिक अगस्तको दिन अन्तर्राष्ट्रिय स्तरमा ट्राफिक लाइट दिवस पालन गरिन्छ त्यो अद्भुत आविष्कारलाई सराहना गर्ने दिन जसले सडकहरूमा आवागमनलाई सहज बनाइदिएको छ अनि पैदल यात्रीहरू साइकल मोटरसाइकल लगायत चालकहरूलाई दुर्घटनाहरूबाट सुरक्षित राखेका छन् सन् 1868 लन्डनमा प्रथम ट्राफिक नियन्त्रण एउटा ध्वज प्रणालीद्वारा गरिन्थ्यो भने सन् 1914 अमेरिकाको ओहायो राज्यको क्लिभल्यान्ड शहरमा विद्युतीय ट्राफिक लाइट सञ्चालनमा ल्याएको थियो जसले ट्राफिक प्रबन्धनको नियममा क्रान्तिकारी परिवर्तन ल्याएको थियो प्रथम रातो र हरियो बत्ती प्रयोगमा ल्याएको थियो भने सन् 1990 यता यसमा पहेँलो रङको बत्ती थपिएको थियो लन्डनमा आफ्नो साधारण सुरुवातदेखि लिएर आजको अत्याधुनिक उपकरणहरूसम्म ट्राफिक लाइटले एउटा लामो यात्रा तय गरेको छ यो दिनले हामीलाई यातायात प्रबन्धनमा भएको ऐतिहासिक प्रगतिको स्मरण गराउँछ भन भने ट्राफिक लाइट बिना आवागमन एकदमै अप्ठ्यारो अनि जोखिमपूर्ण हुने थियो तर यो दिनले यो कुरोलाई स्मरण गर्ने दिन हो कि ट्राफिक लाइट केवल रोकिने अनि हिँड्ने संकेत दिने एउटा यन्त्र भन्दा अधिक हो यो हाम्रो सडकहरूलाई सुरक्षित अनि हाम्रो यात्रालाई सुगम बनाउने एउटा महत्वपूर्ण लक्ष्यको हिस्सा हो अन्तर्राष्ट्रिय ट्राफिक लाइट दिवसले सडक सुरक्षाको जिम्मेवारी सरकार वा ट्राफिक प्रहरीको मात्र नभई प्रत्येक नागरिकको पनि हो भन्ने कुरामाथि ध्यान आकर्षण गराउँदछ ट्राफिक लाइटको नियम पालन गरौं सुरक्षित यात्रा गरौं

आमाको दूध शिशुको पहिलो र सबैभन्दा उत्तम आहार हो। यसले शिशुलाई आवश्यक पोषण, रोगसँग लड्ने क्षमता र स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि आधार प्रदान गर्छ। शिशु जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नु र पहिलो छ महिनासम्म केवल आमाको दूध खुवाउनु स्वास्थ्य विशेषज्ञहरूले सिफारिस गर्छन्। त्यसपछि उपयुक्त पूरक आहारसँगै दुई वर्ष वा त्यसभन्दा बढी समयसम्म स्तनपान जारी राख्नु शिशुहरूको निम्ति लाभदायक मानिन्छ। स्तनपानले शिशुलाई मात्र होइन आमालाई पनि धेरै लाभ पुर्याउँछ। यसले प्रसूतिपछि स्वास्थ्य सुधार गर्न, धेरै प्रकारका रोगहरू हुने जोखिम कम गर्न तथा शिशु र आमा बीचको भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउन सहयोग गर्दछ। प्रत्येक आमाले बिना कुनै अवरोध आफ्ना शिशुलाई स्तनपान गराउन सक्ने वातावरण सृजना गर्नु सबैको दायित्व बन्दछ। स्तनपानको महत्वबारे जनचेतना फैलाउनु, आमा र शिशुको स्वास्थ्यको संरक्षण गर्नु तथा परिवार, समुदाय, स्वास्थ्य संस्था र कार्यस्थलबाट स्तनपान गर्ने आमालाई आवश्यक सहयोग उपलब्ध गराउन प्रेरित गर्नुको निम्ति प्रत्येक वर्ष विश्व स्तरमा 1 तारिकदेखि आगामी 7 तारिक अगस्तसम्म स्तनपान सप्ताह पालन गरिन्छ। अर्थात् आज यो सप्ताहको 5 दिन हो। विश्व स्तनपान सप्ताह प्रथमपल्ट सन् 1992 सालमा WABA अर्थात् वर्ल्ड अलायन्स फर ब्रेस्ट फिडिङ एक्सनद्वारा मनाएको थियो। तर वर्तमानमा 120 भन्दा अधिक देशहरूमा युनिसेफ, विश्व स्वास्थ्य संगठन लगायत विभिन्न संस्थाहरूद्वारा मनाइने गरिन्छ। सन् 1991 सालमा विश्वव्यापी स्तनपानको परम्परा स्थापित गर्ने र सबैतिर स्तनपानको निम्ति समर्थन प्रदान गर्ने लक्ष्यका साथ WABA अर्थात् वर्ल्ड अलायन्स फर ब्रेस्ट फिडिङ एक्सन गठन गरिएको थियो। तत्पश्चात 1992 देखि यो सप्ताह प्रत्येक वर्ष पालन गरिन्छ अगस्त महिनाको प्रथम सप्ताह। र प्रत्येक वर्ष यो सप्ताह एउटा विषय वा थिमसित मनाउने गरिन्छ। यो वर्षको विषय वा थिम रहेको छ ब्रेस्ट फिडिङ फर अ सस्टेनेबल स्टार्ट इन लाइफ, स्ट्रेन्थ वाट वर्क्स अर्थात् जीवनमा दिगो सुरुवातका लागि स्तनपान, काम गर्ने कुरोलाई बलियो बनाउनुहोस्।

शब्द कुमारको छ, संगीत मिथ ब्रदर्सको, स्वर अरमान मल्लिक अनि तुलसी कुमारको, चलचित्र वज तुम्होबाट स्वीकार्नुहोस् यो अघिल्लो फिल्मीको सिली।

अयोध्या भगवान श्री रामको नगरी वर्तमानमा एउटा भव्य राम मन्दिरको निर्माणको कारण विश्व प्रसिद्ध बनेको छ। भारतको उत्तर प्रदेश राज्य स्थित अयोध्यामा निर्माण यो भव्य राम मन्दिरको औपचारिक निर्माण कार्य भूमि पूजनद्वारा आजको मिति अर्थात 5 तारिक अगस्त सन् 2020 भएको थियो र सन् 2024 यो भव्य मन्दिरको निर्माण पूरा भएपछि 22 जनवरीको दिन यसको उद्घाटन अनि प्राण प्रतिष्ठा भएको थियो र जनसाधारणको निम्ति खोलिएको थियो। भगवान श्रीराम हिन्दूहरूका महान आराध्य देवता तथा भगवान विष्णुका 7 अवतार मानिन्छ। उहाँलाई मर्यादा पुरूषोत्तम अर्थात मर्यादा सत्य त्याग र आदर्श जीवनको सर्वोच्च उदाहरणको रूपमा सम्मान अनि स्मरण गरिन्छ। मातापिता गुरू र ज्येष्ठको सम्मान गर्नु वचन र कर्तव्य

पालन गर्नु, सबैप्रति दया करुणा र सम्मानको भावना राख्नु, कठिन परिस्थितिमा धैर्य राख्नु अनि मानवताको पक्षमा सधैँ दृढ रहनुहुन्थ्यो उहाँ। त्यसैले भगवान श्रीरामलाई युगौंसम्म प्रेरणाका अमर स्रोतका रूपमा सम्मान र स्मरण गरिनेछ। यिनै मर्यादा पुरुषोत्तम श्रीरामको बाल रूपको प्रतिमा विराजमान छन् यो भव्य मन्दिरको मुख्य गर्भगृहमा। उत्तर भारतको पारम्परिक नागर शैलीमा निर्माण गरिएको यो भव्य मन्दिरको निर्माणमा गुलाबी बालुवा पत्थर अनि ग्रेनाइटको प्रयोग गरिएको छ, जसमा फलामको प्रयोग कतै गरिएको छैन। यो मन्दिरको लम्बाई 380 फिट, चौडाई 250 फिट अनि कुल उचाइ शिखर सहित लगभग 161 फिट छ। अयोध्याको यो भव्य राम मन्दिर पवित्र अनि सांस्कृतिक आस्थाको मुख्य केन्द्र मानिन्छ। टाढा टाढाबाट श्रद्धालुहरू जाने गर्छन् राम दर्शनको निम्ति। साथै यो भव्य मन्दिरको निर्माणको कारण वर्तमानमा अयोध्या व्यस्त पर्यटकीय केन्द्र बनेको छ।

सुन्नुभयो हरि ओम शरणको स्वरमा यो राम भजन। समय यस बेला बिहानीको 10:30 हुन लागिरहेछ। अब मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ र आजको प्रस्तुतिहरूबाट हाम्रा श्रोताहरूले अवश्य पनि आनन्द लिनुभयो भन्ने मलाई लागेको छ। आगामी दिनहरूमा यहाँहरूसित अवश्य भेट हुने नै छ, यसको निम्ति यहाँहरू जोडिरहनुहोला आकाशवाणीको खरसाङ केन्द्रसँग। अब अघिल्लो कार्यक्रमको निम्ति आफ्नो रेडियो सेटलाई कतै छोडेर नजानुहोला, जोडिरहनुहोला आकाशवाणीको खरसाङ केन्द्रसँग।

0: 80औं स्वाधीनता दिवसको उपलक्ष्यमा अब प्रस्तुत गरिरहेका छौं आकाशवाणी खरसाङको अभिलेख संग्रहालयबाट स्वाधीनता सेनानीहरूमाथि संगीतमय रूपकको श्रृंखलामा आज स्वाधीनता सेनानी सरोज प्रसाद पोद्दार अनि पुतली देवीमाथि एक फिचर।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ सफ्टवेयर कार्यक्रम अन्तर्गत एक विशेष रूपक, देशका सपूत सरजु प्रसाद पोद्दार अनि पुतली देवी। रूपक लेखक विनोद कुमार छेत्री, प्रस्तोता आईके सिंह, प्रस्तोता सहयोगी महेश्वर तामाङ।

प्राप्त वीर विरांगनाहरूको निस्वार्थ बलिदानले यो देशले उन्मुक्तिको श्वास फेर्यो। त्यस्ता भारतीयहरूको निम्ति अङ्ग्रेजी प्रशासन अति कठोर थियो। शोषण र दमनको चक्रव्यूहमा भारतीयहरू जकडिएका थिए, तर पनि भारतीयहरूको मन कवै विचलित भएन। यस्तै वीरहरूमा यस भेगका कहिले भुल्नै नसक्ने नाम हो सर्ज प्रसाद पोद्दारको।

0: बिहार राज्यको भागलपुर अन्तर्गत भातखण्डमा उनको जन्म 1913 भएको थियो।
1: जेपी प्रसादका उनी एउटै मात्र छोरो थिए। गङ्गा नदीको किनारमा बाल्यकाल बिताउने सौभाग्य उनलाई प्राप्त भयो।
2: गङ्गा माताको आशीर्वाद उनलाई प्राप्त थियो। प्राथमिक शिक्षा उनलाई बिहारमा नै प्राप्त भयो। अनि नवौं श्रेणीको छात्र रहेको बेला बिहारको गोगरी आश्रममा घुम्ने सौभाग्य उनलाई प्राप्त भयो। वास्तवमा त्यही दिनदेखि नै पोद्दारको मनमा देशभक्तिको भावना बीजारोपण भयो। जीवनको यो अध्यायको सुरुवातसँगै उनले महात्मा गान्धी र राजेन्द्र बाबुसित भेट गर्ने सौभाग्य प्राप्त गरे।

0: उनीहरूका देशप्रेमका जोशीला भाषणहरूबाट प्रेरित भएर युवा पोद्दार पनि स्वाधीनता सङ्ग्रामको त्यो आन्दोलनमा होमिन पुगे। उनका बुबा एक कुशल व्यापारी भएकाले छोरो पनि व्यापार वाणिज्यमा नै लागि असल हुने मन्तव्य उनका बुबाको थियो।
1: राजनैतिक जीवनमा पारिवारिक विरोध भए तापनि युवा हृदयको दृढ संकल्पको अघि ती सबै प्रतिरोधहरू नगण्य भए। पोद्दार खादीका भक्त भए। स्वाधीनता सङ्ग्रामीको रूपमा सजु प्रसाद पोद्दार अग्रणी नेताहरूका प्रिय पात्र थिए। पश्चिम बङ्गालका भूतपूर्व मुख्यमन्त्री डाक्टर बिसी रॉय, विजय सिंह नाहार, भूतपूर्व गृहमन्त्री कालीपद मुखर्जी र जगन्नाथ कोले आदिसँग पोद्दारको निकट सम्बन्ध थियो।
2: आफ्ना जीवनकालमा पोद्दार आफ्ना सहयोगीहरूमाझ खुबै सम्मानित भएर रहे। अन्याय र अत्याचारका घोर विरोधी सरजु प्रसाद देशवासीको निस्वार्थ सेवामा विश्वास राख्थे। उनी आफ्नो जीवनभरि नै यही सिद्धान्त अनुरूप देशको सेवामा लागिरहे। कुनै प्रलोभनले उनलाई आकृष्ट गर्न सकेन। जीवनभरि नै खादीकै लुगा लगाएर स्वाधीनतापछि पनि जनसेवामा निरन्तर लागिरहे। उनको यस्तो निस्वार्थ देशप्रेम र स्वाधीनता सङ्ग्रामको अथक परिश्रमलाई मनन गर्दै भारत सरकारले सन् 1972 मा ताम्रपत्रले उनलाई सम्मानित गर्यो।

0: आफ्नो पिताको आदेश थियो खादी र स्वाधीनता आन्दोलन छोड्ने। तर युवा पोद्दारको मनमा स्वाधीनता संग्रामको जुन दृढ संकल्प थियो त्यसले उनलाई अघि बढायो। गंगा माताको आशीर्वाद थापेर अनि खादी र स्वाधीनता आन्दोलनलाई मुटुभरि लिएर बरु उनले घरै समेत छोडिदिए। गोग्री आश्रमको शरणमा बसेर उनी एक वीर योद्धाको रूपमा अहिंसात्मक आन्दोलनको शस्त्र लिएर स्वाधीनताको रणभूमिमा उत्रे। त्यसपछि सजुप्रसाद पोद्दारलाई न घरबाट नै बोलावट भयो न उनी घर नै फर्केर गए।
1: सन् 1934 उनको नामको गिरफ्तारी वारन्ट जारी भएको थियो। त्यसै बेला बिहारका प्रमुख स्वाधीनता संग्रामी बाबु कृष्ण सिंह, जो पछि गएर बिहारका मुख्यमन्त्री हुन पुगे, उनैको सल्लाह थियो सर्जु प्रसाद तत्कालै भूमिगत हुने।

0: उनैको यो परामर्श अनुसार गङ्गा मातालाई छोडेर उद्धार हिमालयको शरण खरसाङमा आए। त्यस्ताक खरसाङको धर्मशालामा सर्जु प्रसाद पोद्धारका आफन्तको मिठाई दोकान थियो, उनी यसै दोकानमा आएर बस्न थाले। त्यस्ताक दार्जिलिङ पहाडी अञ्चलमा दलबहादुर गिरीको मृत्युको कारणले गर्दा स्वाधीनताको आन्दोलनमा शिथिलता आउन थालेको थियो। यही परिस्थितिलाई देखेर पोद्दारले गोगरी आश्रमबाट आन्दोलनलाई सक्रिय बनाउने अनुमति प्राप्त गरे।
1: स्वाधीनता आन्दोलनलाई दमन गर्न अङ्ग्रेज प्रशासन सक्रिय रहेको थियो, साथै पोद्दारलाई चेतावनी दिनु प्रशासन पछि सरेन। सन् 1935 दिसम्बर महिनामा पहाडका अग्रणी स्वाधीनता सेनानी प्रतिमान सिंह लामासित सर्जु प्रसाद पोद्दारको भेट भयो।

संजोगले यो भेटले पहाडको कङ्ग्रेसलाई एक नयाँ पृष्ठ थप्नमा सहयोग गर्यो। फलस्वरूप 1936 अप्रेल महिनामा दार्जिलिङ जिल्लाका प्राय जसो महकुमाहरूमा कङ्ग्रेसका नयाँ समितिहरू गठन गरिए। सर्यप्रसाद पोदारले सर्वप्रथम पहाडका युवाहरूलाई संगठित तुल्याएर स्वाधीनता आन्दोलनमा अघि बढे। सन् 1938 अङ्ग्रेज प्रशासनले पोदारलाई हट्टा बाहिर गर्ने नोटिस दियो, तर त्यस्ता देशभक्तिमा ओतप्रोत भएका व्यक्तिलाई त्यस्ता नोटिसहरूले केही असर पर्ने त होइन नै। उनी पुनः सक्रिय भए स्वाधीनता सङ्ग्राममा। फलत उनलाई गिरफ्तार गरियो अनि एक वर्षको कठोर कारावासको सजाय भयो।

0: पोद्दारले नील र जेलमा पनि वन्दे मातरम भारत माताको जय महात्मा गान्धीको जयको नारा लगाइ नै रहे। गर्नु धेरै थियो, संकल्प त्यही थियो, एउटा वीरलाई आखिर जेलले के चाहिँ गर्थ्यो र। वर्ष दिन पछि नै पोद्दार फेरि सक्रिय भई आन्दोलनमा आइहाले। त्यसपछि फेरि खरसाङमा एउटा विराट जुलुसको आयोजना गरिएको प्रसङ्गमा पोद्दारलाई अङ्ग्रेज प्रशासनले गिरफ्तार गर्यो अनि 2 वर्षको कारावास उनलाई मिल्यो।
1: 8 अगस्त 1942 दिन अखिल भारतीय कङ्ग्रेसले बम्बईमा भारत छोडको प्रस्ताव पारित गर्यो। त्यसै दिन गान्धीजी लगायत सबै राष्ट्रिय नेताहरू पक्राउ गरिए। 12 अगस्तको दिन खरसाङमा एउटा ठुलो जनसभा आयोजित गरियो। यसमा वक्तव्य राख्दा राख्दै पोद्दार पक्रा परे औ तिनलाई कारावास भयो। त्यसपछि फेरि खरसाङमा एउटा विराट जुलुसको आयोजना गरिएको थियो। पोद्दारलाई अङ्ग्रेज प्रशासनले त्यसै समय गिरफ्तार गरेको थियो अनि 2 वर्षको कारावास प्रदान गर्यो। त्यो समयमा सर्जुप्रसाद पोद्दारलाई राजशाही सेन्ट्रल जेलमा थुनुवा गरियो।
0: त्यसपछि उनी 6 महिना वर्धाको सेवा आश्रममा बसे। तर ती महान सपुतलाई हिम शिखरको यो पहाडी प्रदेशले फेरि तानेर ल्यायो अनि खरसाङमा आइसकेपछि आफ्ना समकालीन स्वाधीनता सङ्ग्रामी पुतली देवी तामाङसँग वैवाहिक सम्बन्ध तिनले गाँसे।

स्वाधीनता संग्राममा योगदानको निम्ति भारत सरकारले केही आर्थिक सहयोग गर्ने निर्णय लियो। अनि त प्रथममा 200 रुपियाँ, त्यसपछि 300 रुपियाँ अनि अन्तमा 500 रुपियाँको भत्ता भारत सरकारले दिने भयो। यी महान स्वाधीनता संग्रामीको मृत्यु सन् 1977 सालको जुन 5 तारिकको दिन खरसाङको आफ्नै घरमा भयो। भारत माताले आफ्नो एक सुपुत्र गुमाइन्।

0: राष्ट्रिय उच्च नेताहरूले उनको निधनमा पोद्दार परिवारलाई शोक सम्वेदनाका सन्देशहरू पठाएका थिए। सरजु प्रसाद पोद्दार र पुतली माया देवी पोद्दारका सन्तानहरू आजसम्म पनि खरसाङमा रहेका छन्। यही तथ्यलाई स्मरण गर्दै उनकी बुहारी शोभा प्रधान यसो भन्छिन्।
1: म चाहिँ सरजु प्रसाद पोद्दार अनि श्रीमती पुतली देवीको कान्छी बुहारी। कङ्ग्रेसमा काम गर्नुहुन्थ्यो, प्रेसिडेन्ट हुनुहुन्थ्यो ससुरा, अन्त सासु चाहिँ महिला विभागको प्रेसिडेन्ट हुनुहुन्थ्यो। त्यति बेला पनि बिहानदेखिको बेलुकासम्म मान्छे आउने जाने, बिहानदेखिको बेलुकासम्म उनीहरूको सोसियल कामहरू गर्नुहुन्थ्यो। कहाँ कस सरकारले के दिन्छ अरे, त्यो कसो दिन्छ अरे, त्यहाँबाट उठायो कुन गरिबलाई त्यहाँ के पुऱ्याउनुपर्छ हो त्यो हो त्यस्तोहरू मात्रै जान्दथ्यो। फेरि सासु चाहिँ एआइडब्ल्युसीको पनि मेम्बरसिप हुनुहुन्थ्यो, उहाँ सेक्रेटरी हुनुहुन्थ्यो। त्यति बेला चाहिँ हस्पिटलहरू र भिजिटहरू गर्नु जानुहुन्थ्यो।
2: यी महान स्वाधीनता सङ्ग्रामी जसले एक उज्यालोको भविष्यको कल्पना गरेर घरबार समेत भुल्दै हाम्रो निम्ति काम गरे, ती महान व्यक्तित्वलाई हामी कहिले पनि भुल्न सक्दैनौँ। श्रद्धाको एक थुङ्गा फूल चढाएर उनको मार्गदर्शनमा उनकै अनुयायी भएर हामी हिँड्न पाऊ। सबै स्वाधीनता सङ्ग्रामीहरूले हामीलाई त्यही कुरोमा अभिप्रेरित गरिरहेका छन्। जय यो दार्जिलिङको कर्मभूमि सतत नमन छ तिमीलाई, पवित्र हिमाली पाखालाई।

0: भारतीय स्वाधीनता संग्राम को प्रथम चरण शुरू भएको थियो सन् 1957 को सिपाही विद्रोह देखि। त्यो सिपाही विद्रोह का प्रणेता मंगल पांडे त्यस आंदोलन में प्रथम शहीद भएको सर्वविदित छ। भारतीय जनमानस को मन में स्वाधीनता को भावना त्यस आंदोलन ने बीजारोपण गर्न सकेको तथ्य नकार्न सकिन्न। भारतवासीहरुमा स्वाधीनता को त्यो बीज अवसर अनुसार अंकुरित हुन लागिरहेको थियो।
1: 1915 मा भारतीय स्वाधीनता संग्राम को अर्को अध्याय शुरू हुन्छ। यसै समय मोहनदास करमचंद गांधी दक्षिण अफ्रिकाबाट आफ्नो जन्मभूमि फर्केर आउँदछन्। उनैको अगुवाईमा अहिंसात्मक स्वाधीनता संग्राम मा भारतवासी ओलिन्छन्। यो स्वाधीनता संग्रामलाई विश्लेषण गरेर हेर्दा हामी धेरै पक्षहरू भेटाउँदछौँ। यही स्वाधीनता संग्राममा अंग्रेजी शासनको विरुद्ध शक्ति प्रयोग गर्ने स्वाधीनता संग्रामीहरू पनि पाउँदछौँ।
2: नेताजी सुभाष चन्द्र बोसको अगुवाईमा आईएनए गठन र आईएनए का सेनानीहरू भारतको उत्तर पूर्वी भागसम्म युद्ध गर्दै आएका पनि थिए।

हामी दार्जिलिङ भेककी एक नारी स्वाधीनता संग्रामी बारे चर्चा गर्नेछौँ। उनी थिइन् पुतली देवी। वास्तवमा उनको नाम थियो पुतली माया तामाङ। सन् 1923 सालको फरवरी 14 तारिकको दिन खरसाङको गुन्द्री बजार अथवा हाट बजारको एउटा घरमा उनको जन्म भएको थियो। खरसाङ महकुमा अधिकारीको कार्यालयमा काम गर्ने मदन बहादुर तामाङकी उनी छोरी थिइन्।

पुतली देवीको प्राथमिक शिक्षा घरकै नजिकमा रहेको स्काउट मिशन कन्या पाठशालामा भएको थियो। सन् 1937 पुतली देवीले 6 कक्षा त्यही पाठशालाबाट पास गरेकी थिइन्। तर परिवारको आर्थिक अवस्था शोचनीय भएकोले गर्दा उनले आफ्नो शिक्षा अघि राख्न सकिनन्।

यही बेला स्वाधीनता आन्दोलन चड्किँदै जाँदै थियो। 16 वर्षीय युवती पुतली देवी तामाङलाई भारतीय स्वाधीनता आन्दोलनले आकृष्ट नपारी सकेन। छोरी पुतली देवी तामाङ स्वाधीनता आन्दोलनमा उत्रेकी हुनाले मदन बहादुर तामाङको घरलाई पुलिसले प्राय जसो नै घेरेर राख्दथ्यो। पुतली देवीका सम्पूर्ण परिवार नै देशभक्त थिए। त्यहाँबाट नै प्रेरणा पाएर पुतली देवीले स्कुल छाडी आन्दोलनमा अघि आएकी थिइन्। त्यस्ता खरसाङबाट प्रतिमान सिंह लामा, मङ्गल सिंह लामा, हरिश छेत्री जस्ता स्वाधीनता सङ्ग्रामीहरू अङ्ग्रेज विरुद्ध आन्दोलनमा सक्रिय रहेका थिए।

0: बेला पर्चाहरू छपाएर पत्र पत्रिकातिर लेखहरू छपाएर जनचेतना ल्याउने कार्यहरू भइरहेका थिए। तिनै तथ्यहरूले पुतली देवीलाई अझै साहसी बनाएर आन्दोलनमा सक्रिय रूपमा भाग लिन अभिप्रेरित गर्यो। पुतली देवी तामाङ पनि आफ्ना मित्रहरूसँगै दार्जिलिङ पहाडी अञ्चलका कुना काप्चा र बस्ती बस्ती गई जनमानसमा देश प्रेमको भावना जगाउने काममा सक्रिय भए।
1: पुतली देवी र हरिश छेत्रीको कठिन परिश्रमले नै खरसाङका युवा संगठन र नारी संगठन पहाड जस्तो बनेको थियो। उनको जीवनलाई नियाल्दा तामाङको मुख्य काम थियो त्यस्ताका पुलिस विभागका खबरहरू गुप्त रूपले संग्रह गरी आफ्ना बन्धु बान्धवहरूसम्म पुर्याउनु। मदन बहादुर लामालाई आफ्नो नोकरी जाने डर हुँदा बरु अझ प्रोत्साहित भएर सक्रिय भइन् दिएका थिए। तर देशभक्तिको भावनाले ओतप्रोत भएकी पुतली देवी तामाङले आफ्नो दृढ संकल्पलाई बदलिन चाहिनन्।
0: खरसाङको हाट बजारबाट सन् 1942 बिहारबाट आएका सरजु प्रसाद सम्म पक्रा परेपछि अग्रणी नेताहरूको अनुपस्थितिमा आन्दोलनको सम्पूर्ण भार पुतली देवी तामाङमाथि पर्न गयो। सन् 1942 भारत छोडो आन्दोलनले अङ्ग्रेज प्रशासनलाई थरथरती बनाएको थियो। स्वाधीनता संग्रामका अग्रणी नेता र नेत्रीहरूलाई गिरफ्तार गरेर कारावासमा बन्द गरियो। पहाडी अञ्चलका प्रमुख नेताहरू सरजु प्रसाद पोद्दार, हरिश छेत्री, गागा छिरिङ, जङ्गवीर सापकोटा, जङ्गवीर राउत छेत्री आदि संग्रामीहरूलाई त्यसै समय गिरफ्तार गरेर जेलमा पठाए।
2: त्यस समय आन्दोलनको नेतृत्व पुतली देवी तामाङले गरेकी थिइन्। त्यसै समय पुलिसले पुतली देवी तामाङलाई पनि गिरफ्तार गर्यो, साथै भविष्यमा यस्तो कार्य नगर्ने चेतावनी पत्रमा सही छाप गर्न लगायो। तर तिनले कारादण्ड भोग्न स्वीकारिन्। त्यही समय एक कर्मठ संग्रामी हरिश छेत्रीको निधनले संगठन र आन्दोलनमा एउटा ठूलो क्षति पुग्न गयो। तर भए पनि पुतली देवी आफ्नो आन्दोलनमा कहिले

0: पनि पछि हटेनन्। फलत पुलिसले उनलाई फेरि गिरफ्तार गरेर 18 महिनाको कारावासको दण्ड दियो। 1.5 वर्षको कारावास दार्जिलिङको जेलमा बित्यो। 1.5 वर्षको आफ्नो कारावासीय जीवन बिताएर आएपछि पुतली देवी तामाङको विवाह स्वाधीनता सङ्ग्रामी सर्जु प्रसाद पोद्दारसित भयो।
1: त्यसबेला सर्जु प्रसाद पोद्दार पनि आफ्नो लामो अवधिको जेल यात्रा पुरा गरेर खरसाङ आएका थिए। यसै सन्दर्भमा बोल्नुहुँदै पुतली देवीका माहिलो सुपुत्र नरेन्द्र पोद्दार यसो भन्दछन्।
2: हामीले सुनेको चाहिँ उहाँ जति बेला जेलबाट उहाँ विशेष चाहिँ माताजी र पिताजीको चाहिँ हामीले कसो नै इन्डियन हिस्ट्री पढाए जस्तो कुनै इतिहास पढाए जस्तो मात्रै हामीले कथाहरू सुनेको छौँ। दार्जिलिङमा जति बेला उहाँको हियरिङ हुनुभएको थियो अरे त्यति बेला, अहिले त उहाँ सायद हुनुहुन्न, काला प्रधान डिएसपी हुनुहुन्थ्यो, उहाँकै सामान्यमा उहाँलाई त्यो कारावासको सजाय सुनाउनु भएको थियो अरे। अनि 1.5 वर्षको सजाय सुनाएर चाहिँ उहाँलाई जेल मान्नुभएको थियो। तर जेलको एउटा घटना चाहिँ कस्तो छ भने, जेलमा उहाँ बिसन्चो हुँदाखेरि उहाँलाई एकपल्ट हस्पिटल पनि भर्ती गर्नुभएको थियो अरे। हस्पिटल भर्ती हुँदाखेरि हस्पिटलको खाना चाहिँ एकदमै नराम्रो, एकदमै घटिया टाइपको खाना दिँदाखेरि चाहिँ सबले चुपचाप खाने, तर बाबालाई चाहिँ अलिक त्यो चित्त नपर्दाखेरि चाहिँ एक दिन के गरेछ भने त्यो आधी माटो शरीरकै रोटी हुन्थ्यो अरे, चपाउनु नसक्ने। अनि एक दिन चाहिँ उहाँले के गर्नुभयो भने त्यो 3 दिएको रोटी चाहिँ सिरानी मुनि लुकाइ राख्नुभएको थियो अरे। अन्त जति बेला तपाईँको जेलमा हस्पिटलमा तपाईँको भिजिटमा आयो अवसर, जति बेला भिजिटमा आयो त्यति बेलाखेरि चाहिँ उहाँले त्यो सिरानी मुनिबाट रोटी निकालेर उहाँको त्यो अफसरको मुखमा हिर्काइदिनु भएको थियो अरे। अन्त त्यसो गर्दा धेरै झमेला पनि भएछ। झमेला हुँदाखेरि चाहिँ अन्त यो रोटी चाहिँ मान्छेले खाने होइन भनेर चाहिँ देखाउँदाखेरि चाहिँ त्यति बेलासम्म कसैले अपोजै नगर्ने, सबले जस्तो दियो त्यस्तै खाने। अन्त गर्दाखेरि चाहिँ उहाँको अझ सजाय चाहिँ अझ साह्रो गरेर चाहिँ तपाईँको दार्जिलिङबाट राजशाही सेन्ट्रल जेल, अहिले जहाँ तपाईँको बङ्गलादेशमा पर्छ, राजशाही सेन्ट्रल जेलमा चाहिँ उहाँलाई लगेर राख्नुभएको थियो अरे। अनि त्यहाँ पनि उहाँले कतिवटा कुरामा अपोज गर्दाखेरि चाहिँ जेलबाट तपाईँको सेलमा हालेको थियो अरे। सेल चाहिँ तपाईँको एकदमै सानो 4 फुट 4 फुट या 5 फुट 5 फुटको एउटा कोठा हुन्थ्यो अरे, अन्धकार एकदम। अन्त एउटा सानो खिड्कीबाट मात्रै खाना चाहिँ सिराइदिने हुन्थ्यो अरे, केही देख्नु सुन्नु नपाउने। अन्त त्यहाँभित्र पनि उहाँलाई 10-15 दिन राख्नुभएको थियो अरे। त्यसरी त्यहाँ राख्दाखेरि चाहिँ उहाँको हेल्थ चाहिँ एकदमै खराब भएर गएको थियो भन्ने कुरा उहाँले गर्नुहुन्थ्यो। र एउटा कुरा चाहिँ के थियो भने, जेलमा चाहिँ खट्दाखेरि जेलमा पनि प्रशस्त नहुने पानीहरू नपाउँदाखेरि चाहिँ त्यहाँ पनि आन्दोलन गर्न सुरु गर्नुभएको थियो अरे।
3: विवाह पश्चात पनि पुतली देवी तामाङको जीवनमा कुनै परिवर्तन आएन। उनको सङ्ग्रामी जीवन सक्रिय नै रहिरह्यो। सन् 1947 हाम्रो देश स्वाधीन भयो। यी सङ्ग्रामीहरूकै अथक बलिदान, त्याग, परिश्रमको परिणाम स्वरूप नै स्वाधीनता सम्भव भयो। स्वाधीनता मात्रै सङ्ग्रामीहरूको मनको सन्तुष्टि थिएन, देशलाई निर्माण गर्न उन्नति पथमा अघि बढाउनु मार्गदर्शनको अभाव थियो। त्यसैले यी स्वाधीनता सङ्ग्रामीहरू फेरि देश र जातिको निम्ति अग्रसर भए। त्यसैले पुतली देवी पनि यस भेगका असहाय र निर्धनहरूको उन्नतिमा सक्रिय रूपले अघि आइन्। सन् 1953-54 शिक्षामा पछाडिने जनमानसको निम्ति शिक्षादानको निम्ति पुतली देवीले एउटा ठुलो भूमिका निभाएकी थिइन्। स्वाधीनता सङ्ग्राममा निस्वार्थ भावले देश र जातिको निम्ति कार्य गरे बापत भारत सरकारले यी नारी स्वाधीनता सङ्ग्रामी पुतली देवीलाई सन् 1972 सम्मान स्वरूप ताम्र पत्र प्रदान गर्यो। अनि प्रथममा 200 रुपियाँ र पछिबाट 300 रुपियाँको मासिक भत्ता प्रदान गर्यो।

सन् 1984 सालको 1 तारिक दिसम्बरको त्यो विषादपूर्ण दिन, उनै महान स्वाधीनता सङ्ग्रामी र सामाजिक कार्यकर्ता पुतली देवीको सिलगढीको एउटा अस्पतालमा हृदय गति रोकिनाले निधन हुन्छ। भारत माताले एउटा स्वच्छ सेविका, देशभक्त महान सुपुत्रीलाई गुमाइन्। उनी आज हामीसँग नभए तापनि उनका सुकार्यहरूको गाथा इतिहासको पानामा अमर भएर बाँच्नेछ। जननी जन्मभूमि, धन्य हाम्रो भारत भूमि, दार्जिलिङका स्वाधीनता सङ्ग्रामीहरूको यो कर्मभूमिलाई सतत सतत नमन गर्छौँ हामी। धन्य हो यो पुण्यभूमि, भारत भूमि।

श्रोतालाई स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा जो प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्ज दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एप साथै प्रसार भारतीको ओटीटी वेब प्लेटफर्मबाट पनि हाम्रो कार्यक्रम यहाँले सुन्न सक्नुहुनेछ समय यस बेला पूर्वान्न 11:06 भइरहेछ अनि यहाँहरूको साथमा छु म उद्घोषिका पूर्णिमा थापा आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका समस्त श्रोता साथीहरूमा न्यानो अभिवादन साथै सप्रेम नमस्कार र बसुनौ आधुनिक गीतको कार्यक्रम स्वर माधुरी विभिन्न कलाकारहरूको आवाजमा त प्रथममा राखिरहेछौ हिरा रसैलीको आवाजमा यो गीत

श्रोताले सुन्नुभयो रमेश सुब्बाको आवाजमा आधुनिक गीत र अघिल्लो गुञ्जनी आवाज रहेको छ माला छेत्रीको। त्यसअघि यो सन्देश

आसम छिरिङ शेर्पाको यस गीतपछि अब कार्यक्रमको अन्तिम साङ्गीतिक कोशेली यहाँ समक्ष राख्न गइरहेछु रजनी रसाइलीको आवाजमा।

0: श्रोताहरूलाई पुनः स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा जो प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्ज दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एप साथै प्रसार भारतीको ओटीटी वेब्स प्लेटफर्ममा पनि यहाँहरूले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। समय बेला दिउँसोको ठिक 12:05 भइरहेछ अनि यहाँको साथमा छु म उद्घोषिका पूर्णिमा थापा र अब प्रस्तुत छ फर्मासी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त्यसअघि यो सन्देश
1: কাগজ কলম নয় এইবার মোবাইলের এটি নতুন উদ্যোগ হিসাব নিকাশের।

कार्यक्रमको प्रथम गीत यहाँहरू समक्ष राख्न गइरहेछु फिल्म मोहराबाट उदित नारायण र साधना सरगमको युगल आवाजमा शब्द आनन्द बक्सीको छ भने संगीत रहेको छ विजु शाहको अनि यस गीतलाई सुन्न चाहने हाम्रा प्रिय श्रोताहरू हुनुहुन्छ कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी बिमला रानी सिम्पी रानी सुशील अभिषेक र अरब गान्धी चौक रोपड़ पंजाबबाट हरदेव मिका बलविन्दर जैतेक बिरक र मिका बिरक हिंगोली महाराष्ट्रबाट सहाजी वोटके नन्दा हनुमान सारिका सुरेखा आरवी तन्वी एवं समस्त वोटके परिवार कलमनुरी महाराष्ट्रबाट उत्तम जमधाडे स्वरा आत्मराम ललिता र उनका सम्पूर्ण साथीहरू राजनगर मधुबनीबाट कुशेश्वर कान्ति मौसम गुप्त संगीता रुद्र रिद्धि सिद्धि गुप्त एश बागपिली कलोनी लखनऊबाट मुकेश गुप्त रानी कुसुम पलक र पंखुरी गुप्त राजनगर गान्धी चौक कान्ति निकेतनबाट मंजीत गुप्त सोनाली सूर्यांशी कोमल मेनका माधवी सदवी एमके राजु गुप्त र विनीता गुप्त कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई उषा राई अमित र ह्याप्पी राई दुविहा नेवादा गाजीपुरबाट प्रतीक रोशनी र प्राञ्जल राई शेरपुर कला गाजीपुरबाट अवधेश प्रीति र नवरीत राई

आगले लग जा यस फिल्मबाट वसुनौ अघिल्लो गीत किशोर कुमार र सुषमा श्रेष्ठको आवाजमा शब्द साहिर लुधियानवीको छ भने संगीत रहेको छ आरडी बर्मनको अनि यस गीतलाई अनुरोध पठाउनु भएको छ अप्पर सिरबारी खरसाङबाट एसएम दर्नाल सुषमा स्वयं करुणा निलो विनोद शिला र कलावती वीरदामोर झापा नेपालबाट दिनेश रुचाल र सञ्चिता रुचाल अररिया र जोखर बजारबाट मोहम्मद शरीफ आर्जू मोहम्मद मोहसिन आर्जू नवाब सवाब मोहम्मद सरफराज अफजल मेन रोड रानीगंजबाट फरजाना सहना नुसरत सोम्या रुकैया रिहाना र गजला पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त कुन्ती देवी प्रेम कुमार गुप्त कृष्ण कुमार नन्द किशोर र एसके गुप्त दल्लुटोला फारबिसगंज बिहारबाट सिराज परवाना अन्सारी राजा स्वराव तरनुम इख्तियार र शम्भु कुमार गुप्त रामपुर चौक बिहारबाट मोहम्मद जासिम राही सवना साहिना तमन्ना रकीम कमरान फरहान संजय कुमार र खुशबू न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तौरकात्रुष एका स्वर्णलता श्रद्धा अनिरुद्ध डेमियन जुलियन चार्ल्स साथै झाउगुडी बस्तीबाट बिमल मीना खडिया सुचिता निलु र सनिया खडिया भालुखोप मटीडाँडाबाट अशोक कुमार खड्का गडिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल आशिष कुन्दन करिना पूजा आरती र सुनिता लालपुर झाडुजोतबाट चरुवा उराव रमेश मुण्डा समेन मुण्डा महेश भानुभक्त भण्डारी सानु भण्डारी र मुस्कु मुण्डा बिहार कॉलोनी लोनीबाट नसिमुल इस्लाम र प्रकाश वीर डन्डी लोहरा बालोदबाट कमलेश टाउनसिप भिलाईबाट अनुश्री पिंकी र प्रमिला जेल रोड रायगढबाट लालचन्द मिश्र यहाँहरूको अनुरोधमा सुनौ यो गीत

उदित नारायणको आवाजमा अब सुनौ फिल्म डरबाट अघिल्लो गीत, जसमा शब्द रहेको छ आनन्द बक्सीको नि संगीत शिव हरिको, जसलाई अनुरोध पठाउनु भएको छ मसोल सीतामण्डी बिहारबाट अक्रम हुसेन, इशरत वसीम, रुबिना वसीम, आरिज नदीम, समीम अमन, ममता रानी, पूनम कुमारी, बच्चु शेख र चीना शेख, नर्गिस जफरबाट नूर महल, मेसोलबाट हुमैरा सुमैरा, अबिहा अरहान, हमजा र मुजमिल, सरगुजा मेनपाटबाट सोनिया थापा, सोनम रेशमा र अदिबा थापा, बिहारी कलोनी लोनीबाट परवीन डोम, सरफुद्दीन वली डोम र डब्लू डोम, जेल रोड मथुराबाट वसीम आशमा, अक्रम उल्ला आशमा, नागरी फार्मबाट शान्ता तामाङ, रिता तामाङ, चित्रे बस्ती खरसाङबाट साहिल देवान, खरसाङ बजारबाट सतीश पाण्डे, सेलिङबुङ रामदल गाउँबाट पुष्प तामाङ, प्रीतम कमला, धीरेन सरिता तामाङ र बिके मल्ल, सेलिम्बुङ मन्से गाउँबाट बबिता निलु, कपिल पारस, एसएम बाङदेल, चन्द्रमाया, पूनम राई र सुखराज राई अनि उनका सम्पूर्ण परिवारहरू।

मेहरनगर उमरखेत महाराष्ट्रबाट अभिजीत गोइन्कर सरिता सिद्धान्त र प्रिन्स एकांश गोइन्कर आकार हाइट्स बहादुरा नागपुरबाट शैलेश गोइन्कर वैशाली श्वेता सुमित गोइन्कर र धनी गोइन्कर महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर सुमन मिथलेश तार्नी सूरज सुजला ज्योति र रियान्स बहादुरपुर जलगाउँबाट सन्तोष कुमार नरेन्द्र रविन्द्र र सन्नी अनि मुन्ना कुलीपाडा कटिहार बिहारबाट राजेश विवा भारानी प्रिया आदित्य राजेश प्रेरणा प्रगति प्रिन्स आशिष सञ्जीव साक्षी अजय र विवेक मणिगाछी जतुकाबाट विजय कुमार लाली आलम सिराजपुर गणेशपुरबाट कैसर हिना फिरोज सवाना जतुका किशनपुरबाट आलम सवाना र चाँदनी रामपुरबाट सवाना साहिना तमन्ना र किम कमरान फरहान एम राही र रिमी जतुका किशनपुरबाट इमरान आलम फिरोज नाज चाँदनी र सवाना नाज यहाँहरूको अनुरोधमा सुनौ कार्यक्रमको यो अन्तिम साङ्गीतिक कोशली फिल्म चाँदनीबाट लता मंगेशकरको आवाजमा शब्द आनन्द बक्सीको छ भने संगीत रहेको छ शिव हरिको।

हवस् त फर्मासी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा आजलाई यतिमा नै पूरा गरिन्छ र अब अघिल्लो चरणमा प्रस्तुत छ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, उषा किरणबाट मुख्य समाचार सुन्नुहोस्। नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाही लगायत विभिन्न मुद्दाहरूमा विपक्षीहरूको हो हल्लाको कारण लोकसभा आज दिउँसो 2 बजीसम्मका लागि स्थगित गरिएको छ। भारतीय जनता पार्टीले धारा 370 को खारेजीलाई ऐतिहासिक दिन बताएको छ। 7 वर्ष अघि आजकै दिन अनुच्छेद 370 खारेज गरिएको थियो। विदेश मन्त्री डाक्टर एस जयशंकरले बदलिन्दो विश्व व्यवस्थामा अविकसित देशहरूको आकांक्षालाई आकार दिने बहुपक्षवाद समयको आवश्यकता भएको बताउनु भएको छ। संसदीय कार्यमन्त्री किरेन रिजिजूले ग्लास्कोमा आयोजित राष्ट्रमण्डल खेल 2026 भारतीय बक्सिङ खेलाड़ीहरूले रेकर्ड 7 स्वर्ण र 3 रजत पदक जितेकोमा भारतीय बक्सिङ महासंघ र खेलाड़ीहरूको प्रयासको प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थीहरूलाई निशुल्क विद्युतीय साइकल दिने सामाजिक सञ्जालमा गरेको दावीहरूको सरकारले खण्डन गरेको छ। असममा लगातार वर्षाको कारण राज्यका कैयौं भागहरूमा जनजीवन अस्तव्यस्त भएको छ। राष्ट्रपति भवनमा अमृत उद्यान 16 अगस्तदेखि सर्वसाधारण जनताका लागि खोलिनेछ। अमेरिका र इरानले हर्मुज जल डमरूमध्ये पुनः खोल्नका लागि जारी वार्तामा प्रगति भएको घोषणा गरेपछि तेलको मूल्य 3 हप्ताको न्यून स्तरमा आएको छ। पाकिस्तानले विदेशी मीडियामाथि आफ्नो नियन्त्रण कठोर गरेको छ। मौसम विभागले आज असम र मेघालयमा अत्याधिक भारी वर्षाको चेतावनी जारी गरेको छ। भारतीय रिजर्व ब्याङ्कले रेपो दरलाई 5.25% यथावत राखेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। अहिले 2:40 नयाँ खबरहरूको संस्करण लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

Jambi galang kasat, siapa?

어떻게 갔다가 통과도 없이 따라두고 비행을 막 쓰고 이면은 제로 얼른 가면은 근데 시장가 말라 지금.

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै यहाँले हाम्रो कार्यक्रमहरू एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एप साथै प्रसार भारतीको ओटीटी वेब्स प्लेटफर्मबाट पनि सुन्न सक्नुहुनेछ। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब सुनौं प्रथममा आधुनिक गीत समीर मुखियाको आवाजमा।

0: सांगीतिक कार्यक्रमपछि अब भने पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 7 वर्ष पहिले अनुच्छेद 370 र 35(1)को खारेज भएपछि जम्मू कश्मीर र लद्दाखका जनताको जीवनमा व्यापक परिवर्तन आएको बताउनु भएको छ। संसदीय कार्यमन्त्री किरण रिजिजूले ग्लास्कोमा आयोजित राष्ट्रमण्डल खेल 2026मा भारतीय मुक्केबाजहरूद्वारा रेकर्ड 7 स्वर्ण र 3 रजत पदक जितेकोमा भारतीय मुक्केबाजी महासङ्घ र खेलाडीहरूको प्रयासको प्रशंसा

0: गर्नुभएको छ। भारतले यस वर्ष ब्रिक्स संगठनको अध्यक्षका रूपमा ब्रिक्स सांस्कृतिक कार्यक्रम समूहको तेस्रो बैठकको नेतृत्व गर्नेछ। मेडिकल काउन्सिल कमिटी एमसिसीले आज निट युजी काउन्सिलिङ 2026 लागि राउन्ड एक पञ्जीकरण सुरु गर्दैछ अनि मौसम विभागले आज असम र मेघालयमा अत्यधिक भारी वर्षाको लागि चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले 7 वर्ष पहिले अनुच्छेद 370 र 35(a) खारेजपछि जम्मू काश्मीर र लद्दाखका जनताको जीवनमा व्यापक परिवर्तन आएको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले दुवै केन्द्र शासित प्रदेशहरूमा बुनियादी ढाँचा विकासको विस्तार, शिक्षा, स्वास्थ्य सेवा, उद्यमशीलता र खेल जस्ता क्षेत्रहरूमा अवसरहरू बढेको कुरा प्रकाश पार्नुभएको छ। उहाँले महिला, सीमान्तकृत समुदाय वा दशकौँदेखि आधारभूत संवैधानिक अधिकारबाट वञ्चित भएकाहरूलाई संविधानको पूर्ण प्रयोगले सशक्त बनाएको बताउनु भएको छ। उहाँले राष्ट्रिय एकताप्रति आफ्नो आजीवन प्रतिबद्धताले पुस्तो पुस्तालाई प्रेरणा दिइरहेको बताउनु भएको छ। प्रधानमन्त्री श्री मोदीले यस वर्ष डाक्टर श्यामाप्रसाद मुखर्जीको 125 जन्मजयन्ती मनाइरहेकोले आज विशेष दिन पनि रहेको बताउनु भएको छ। उहाँले राष्ट्रिय एकताप्रति डाक्टर मुखर्जीको आजीवन समर्पणले पुस्तोहरूलाई प्रेरणा दिइरहेको बताउनु भएको छ। भारतीय जनता पार्टीले अनुच्छेद 370 खारेजलाई ऐतिहासिक दिन बताएको छ। 7 वर्ष अघि आजकै दिन अनुच्छेद 370 खारेज गरिएको थियो। आज नयाँ दिल्लीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भाजपा प्रवक्ता गौरव भाटियाले संविधानको मर्म र भावनाअनुसार संवैधानिक प्रावधान खारेज गरिएको बताउनु भएको छ। उहाँले अनुच्छेद 370 सुरुवात अस्थायी शब्दबाट भए पनि यसअघिका कुनै पनि सरकारले यसलाई खारेज गर्ने इच्छा नदेखाएको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले वर्ष 2019 सरदार पटेलको संकल्पलाई प्रतिबिम्बित गर्दै अवकाश कदम चाल्नुभएको थियो। श्री भाटियाले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भगोडाहरूको सुपुदर्गी राष्ट्रिय प्राथमिकता बनेको छ। उहाँले सरकारले फरार अपराधीप्रति शून्य सहिष्णुताको नीति अप्नाएको बताउनु भएको छ। भाजपा प्रवक्ताले वर्ष 2019 2026 36 देशबाट 274 भगोडाहरूलाई भारत ल्याएको बताउनु भएको छ।
1: अनुच्छेद 370 को उखाड़ के फेंक दिया गया था जो कि हमारे संविधान में लिखा था, ऑनरिंग द स्पिरिट ऑफ द कॉन्स्टिट्यूशन ऑफ इंडिया। आर्टिकल 370 वॉज एब्रोगेटेड। आर्टिकल 370 स्टार्टेड विद द वर्ड टेम्पररी बट नोबडी हैड द विल टू एब्रोगेट इट।
0: राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आज उडिसाको बरहमपुर स्थित धवलेश्वर मन्दिरमा पूजा अर्चना गर्नुभयो। उहाँले गोपाल पुरस्थित सेनाको एयर डिफेन्स कलेजको पनि भ्रमण गर्नुभयो। राष्ट्रपति मुर्मूले त्यहाँ अधिकारीहरू र शिक्षकहरूसँग कुराकानी गर्नुभयो। आफ्नो 3 दिवसीय भ्रमणको क्रममा उहाँले कटकमा जगदूर कृपालु विश्वविद्यालयको उद्घाटन गर्नुभयो तथा धेरै प्रमुख धार्मिक स्थलहरूको भ्रमण गर्नुहुँदै राज्यका विभिन्न कार्यक्रमहरूमा भाग लिनुभयो। संसदीय कार्यमन्त्री किरण रिजिजूले ग्लास्गोमा आयोजित राष्ट्रमण्डल खेल 2026 भारतीय मुक्केबाजहरूद्वारा रेकर्ड 7 स्वर्ण अनि 3 रजत पदक जितेकोमा भारतीय मुक्केबाजी महासङ्घ र खेलाडीहरूको प्रयासको प्रशंसा गर्नुभएको छ। श्री रिजिजूले आज नयाँ दिल्लीमा पदक विजेताहरूसँग कुराकानी गर्नुहुँदै उनीहरूको उत्कृष्ट प्रदर्शनको लागि बधाई दिनुभएको छ। उहाँले अझ भन्नुभयो, उनीहरूको समर्पण र अनुशासनले देशभरिका युवा खेलाडीहरूलाई प्रेरित गरिरहनेछ। भारतले ब्रिक्स संगठनको अध्यक्षको रूपमा यस वर्ष ब्रिक्स सांस्कृतिक कार्य समूहको तेस्रो बैठकको नेतृत्व गर्नेछ। बैठक आज र भोलि भोपालमा हुनेछ। संस्कृति मन्त्रालयले भनेको छ, सदस्य देशहरूका प्रतिनिधिहरूले ब्रिक्स संस्कृति मन्त्रीहरूको बैठक अधि सांस्कृतिक सहयोग बढाउन र मुख्य मुद्दाहरूमा सहमति जुटाउन विचार गर्नेछन्। 2 दिनसम्म चल्ने बैठकमा प्राथमिकताका 3 क्षेत्रमा ध्यान केन्द्रित हुनेछ। यसमा रचनात्मक अर्थव्यवस्था, सांस्कृतिक र सृजनशील उद्योग, प्रतिलिपि अधिकार र कृत्रिम बुद्धिमत्ता, सांस्कृतिक विरासत संरक्षण र सांस्कृतिक सम्पदा पुनर्स्थापना र संस्कृति, जलवायु र सतत विकास समावेश छन्। भारतीय रिजर्व ब्याङ्कले रेपो दर 5.25% यथावत राखेको छ। मौद्रिक नीतिको घोषणा गर्दै ब्याङ्कका गभर्नर सञ्जय मल्होत्राले देशको आर्थिक वृद्धिलाई बलियो मागले समर्थन गरेको र यो विश्वको सबैभन्दा द्रुत गतिमा वृद्धि भइरहेको ठूलो अर्थव्यवस्था रहेको बताउनु भएको छ। चालु वित्तीय वर्षको अप्रेल जुन त्रैमासिक देशको अर्थव्यवस्थाको प्रदर्शन सोचेको भन्दा राम्रो रहेको उहाँले बताउनु भएको छ। श्री मल्होत्राले भन्नुभयो, पश्चिम एसिया सङ्घर्षले प्रमुख व्यापार मार्गहरूलाई अवरोध गरेर विश्व अर्थव्यवस्थामा चुनौती खडा गरिरहेको छ। ब्याङ्कले वित्तीय वर्ष 2027 लागि उपभोक्ता मूल्य सूचाङ्क अघिल्लो 5.1% घटाएर 5%

0: कायम गरेको छ।
1: After a detailed assessment of the evolving macroeconomic and financial developments, as well as the outlook, the MPC decided unanimously to keep the policy repo rate unchanged at 5.25%.
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। मेडिकल काउन्सिलिङ कमिटी एमसिसीले आज निट युजी काउन्सिलिङ 2026 को लागि राउन्ड एक पञ्जीकरण सुरु गर्दैछ। आधिकारिक तालिका अनुसार राउन्ड एक दर्ता र शुल्क भुक्तानी 12 अगस्त अपरान्न 3 बजेसम्म खुला रहनेछ। उम्मेद्वारहरूले 12 र 13 अगस्तको बीचमा आफ्नो चयन भर्न सक्नेछन्। चयन लकिङ सुविधा विद्यार्थीहरूको लागि 12 र 13 अगस्तको बीचमा उपलब्ध रहनेछ। यसैबीच राउन्ड एकको सिट आवन्टन प्रक्रिया 13 र 16 अगस्तको बीचमा विद्यार्थीहरूको लागि खुल्नेछ। सिट छुट्याएका उम्मेद्वारहरूले 18 22 अगस्तको बीचमा आफ्नो संस्थानमा रिपोर्ट गर्नुपर्नेछ। सहभागी संस्थानहरूले 23 अगस्तमा सम्मिलित उम्मेद्वारहरूको डाटा प्रमाणित गर्नेछ। भारतीय केन्द्रीय रिजर्व पुलिस बल झारखण्ड पुलिसको संयुक्त अभियानमा प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी माओवादी संगठनका 3 कुख्यात नक्सलीहरूलाई सराईकेला खरसवा जिल्लाबाट पक्राउ गरिएको छ। महानिरीक्षक नरेन्द्र कुमार सिंहले यस आशयको पुष्टि गर्नुभएको छ। यमनको समुद्री तटमा भारतीय ध्वजवाहक वाणिज्य जहाज एमएसबी फेज नूर ओलेया लाल सागरमा डुबेको छ। जहाजमा सवार सबै 14 नागरिकहरूलाई सकुशल उद्धार गरिएको छ, जसमा 13 भारतीय नागरिकहरू पनि थिए। भारतीय ध्वजवाहक उक्त ट्याङ्करले साउदी अरबबाट तेल ल्याइरहेको थियो। बन्दरगाह जहाजरानी तथा जलमार्ग मन्त्री सर्वानन्द सोनवालले यमनको जलक्षेत्र नजिकै मिसाइल आक्रमणपछि उक्त जहाज लालसागरमा डुबेको बताउनु भएको छ। श्री सोनवालले भन्नुभयो, भारत यस अकारण आक्रमणको कठोर निन्दा गर्दछ। उहाँले अझ भन्नुभएको छ, हाम्रो जनताको सुरक्षा देशको सर्वोच्च प्राथमिकता हो। भारतीय ध्वजवाहक जहाजमा भएको आक्रमणको निन्दा गर्दै विदेश मन्त्रालयले यस क्षेत्रमा वाणिज्य जहाजहरूमा लगातार हुने आक्रमणका घटनाहरू निकै चिन्ताजनक भएको बताएको छ। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले विशाखा राठौरलाई संयुक्त अरब अमिरातबाट भारत ल्याएको छ। विशाखा करोड रुपियाँको ठगी मामिलामा वञ्चित थिइन्। उनलाई सिबिआईले विदेश मन्त्रालय र गृह मन्त्रालयको सहयोगमा भारत फिर्ता ल्याएको हो। सिबिआईका अनुसार विशाखा राठौरमाथि धोखाधडी गरेर धेरै ब्याङ्क र डिएमबाट खातामा पैसा जम्मा गरेको आरोप लागेको छ। मौसम विभागले आज असम र मेघालयमा अत्यधिक भारी वर्षाको लागि चेतावनी जारी गरेको छ। अरुणाचल प्रदेश, बिहार, कोकण, गोवा, मध्य महाराष्ट्र, उडिसा, उपहिमालय, पश्चिम बङ्गाल, सिक्किम, उत्तर प्रदेश र उत्तराखण्डका केही भागहरूमा पनि भारी वर्षाको सम्भावना छ। दिल्ली, हरियाणा, चण्डीगढ, पन्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीर, झारखण्ड र मध्य प्रदेशमा भोलिसम्म भारी वर्षाको सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 7 वर्ष पहिले अनुच्छेद 370 र 35(a)को खारेज भएपछि जम्मू कश्मीर र लद्दाखका जनताको जीवनमा व्यापक परिवर्तन आएको बताउनु भएको छ। संसदीय कार्यमन्त्री किरण रिजिजूले ग्लास्कोमा आयोजित राष्ट्रमण्डल खेल 2026मा भारतीय मुक्केबाजहरूद्वारा रेकर्ड 7 स्वर्ण र 3 रजत पदक जितेकोमा भारतीय मुक्केबाजी महासङ्घ र खेलाडीहरूको प्रयासको प्रशंसा गर्नुभएको छ। भारतले यस वर्ष ब्रिक्स संगठनको अध्यक्षको रूपमा ब्रिक्स सांस्कृतिक कार्य समूहको तेस्रो बैठकको नेतृत्व गर्दैछ। मेडिकल काउन्सिल कमिटी एमसिसीले आज नेट युजी काउन्सिलिङ 2026 लागि राउन्ड एकको पञ्जीकरण सुरु गर्दैछ। मौसम विभागले आज असम र मेघालयमा अत्यधिक भारी वर्षाका लागि चेतावनी जारी गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3 बजेर 15 मिनटमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: यहाँले सुन्नुभयो सुदीप वाइवा र यमुना देवानको युगल आवाजलाई. शब्दानी संगीत थियो मंगल वाइवाको.
1: कागज कलम नै

दृष्टिकोणमा आधारित दुई देश बीचको रणनीतिक साझेदारीले व्यापार लगानी र आर्थिक सहयोग विस्तारका लागि ठूलो अवसर प्रदान गरेको बताउनुभयो। प्रतिनिधि मण्डललाई स्वागत गर्दै श्री गोयलले भन्नुभयो, भारत र अजबेकिस्तान एक समृद्ध साझा इतिहास र गहिरो संस्कृति सम्बन्धले मात्र होइन तर अपार व्यापारिक भावनाले पनि बाँधिएका छन् जुन धेरै हदसम्म दोहन गरिएको छैन। उहाँले द्विपक्षीय व्यापारले लगभग 1.5 अरब अमेरिकी डलर नागेको भए पनि यो दुई अर्थतन्त्रले मिलेर हासिल गर्न सक्ने कुराको एक अंश मात्र हो। मन्त्री महोदयले भन्नुभयो, भारतले अजबेकिस्तानलाई एउटा ठूलो र बढ्दो बजार मात्र प्रदान गर्दैन तर एक विश्वसनीय साझेदार, एक कुशल र युवा कार्यबल र नवीनता नेतृत्वको विकासको लागि एक प्लेटफर्म पनि प्रदान गर्दछ। भारत र अजबेकिस्तान बीच हालै सम्पन्न द्विपक्षीय लगानी सन्धिको उल्लेख गर्दै उहाँले भन्नुभयो, यस सम्झौताले लगानीकर्ताहरूको आत्मविश्वास बढाउनेछ र दुवै देशका व्यवसायीहरूलाई एक अर्काको अर्थव्यवस्थामा लगानी गर्न र दीर्घकालीन साझेदारी निर्माण गर्न प्रोत्साहित गर्नेछ। श्री गोयलले द्विपक्षीय सहयोगको लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बलियो पूरकहरू भएका धेरै क्षेत्रहरूको पहिचान गरेका छन्। उहाँले भन्नुभयो, अजबेकिस्तानले खनन क्षेत्रमा भारतीय लगानीका लागि पर्याप्त अवसरहरू प्रस्तुत गरेको छ। उहाँले कपास उत्पादनमा अजबेकिस्तानको शक्ति र कपड़ा उद्योगमा भारतको नेतृत्वलाई ध्यानमा राख्दै कपड़ा निर्माण डिजाइन र विश्वव्यापी बजारमा संयुक्त रूपमा विस्तार गर्ने अवसरहरूको साथ कपड़ामा सहयोगको सम्भावनालाई पनि प्रकाश पार्नुभयो। फार्मास्युटिकल र स्वास्थ्य सेवा क्षेत्रमा मन्त्रीले भन्नुभयो, विश्वको फार्मेसीको रूपमा चिनिने भारतले सस्तो औषधिहरू, चिकित्सा उपकरणहरू, निदान टेलिमेडिसिन, डाक्टरहरू र प्यारामेडिसिनको प्रशिक्षण र गुणस्तरीय स्वास्थ्य सेवाहरूको माध्यमबाट अजबेकिस्तानको स्वास्थ्य सेवा आधुनिकीकरणलाई सहयोग गर्न सक्छ। उहाँले आयुर्वेद, योग र युनानी जस्ता परम्परागत चिकित्सा प्रणालीहरूमा सहयोगलाई पुनर्जीवित गर्ने प्रस्ताव पनि गर्नुभयो जुन अजबेकिस्तान क्षेत्रसँग ऐतिहासिक सम्बन्ध थियो। कृषि र खाद्य प्रसंस्करणको बारेमा श्री गोयलले खाद्य प्रसंस्करण, प्याकेजिङ, कोल्ड चेन, एग्रीटेकमा सहकार्यले विश्वव्यापी भ्याल्यू चेन निर्माण गर्न मदत पुर्याउन सक्छ जस्तै दुवै देशका किसानहरूलाई फाइदा पुर्याउने र अन्तर्राष्ट्रिय बजारलाई पूरक शक्तिको माध्यमबाट सेवा प्रदान गर्दछ।

यो प्रसारण हो आकाशवाणीको। समय यस बेला दिउँसोको ठिक 3 बज्यो र अब भने यहाँलाई केही क्षण मनोरञ्जन गराइरहेछौँ हिन्दी फिल्मी गीतहरूबाट। त प्रथममा राखिरहेछौँ फिल्म कुछ लव जैसाबाट मोहित चौहान र मोनाली ठाकुरको आवाजमा। शब्द रहेको छ इर्शाद खामिलको अनि सङ्गीत प्रीतमको।

0: फिल्म गीतको कार्यक्रम पछि अब भने समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार मनीष कानुबाट सुन्नुहोस्। असममा हालै बाढको अवस्थाको मूल्याङ्कन गर्न माथिल्लो असमको 5 दिवसीय भ्रमणमा रहेका असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज शिवसागरमा बाढ प्रभावितहरूको लागि राहत शिविर, धेरै बाढ प्रभावित क्षेत्रहरू र बाढीबाट प्रभावित शैक्षिक संस्थानहरूको परिसरको भ्रमण गर्नुभयो। मुख्यमन्त्री श्री शर्माले सबैभन्दा पहिला शिवसागरको राजीव गान्धी पेट्रोलियम तकनिकी संस्थानको परिसरमा स्थापित राहत शिविरको भ्रमण गर्नुभयो, जहाँ उहाँले शिविरको अवस्थाको बारेमा जानकारी लिनुभयो र प्रभावितहरूसँग कुराकानी गर्नुभयो। शिवसागरमा बस्ने बालबालिकाहरू, वयोवृद्धहरू र महिलाहरूका लागि पर्याप्त खाना, सुरक्षित खानेपानी, स्वास्थ्य सेवा र सबै आवश्यक सुविधाको उचित व्यवस्थापन गर्न उहाँले जिल्ला प्रशासनलाई निर्देश दिनुभयो। राहत शिविरमा डाक्टर शर्माले विनाशकारी बाढमा ज्यान गुमाएका 10 व्यक्तिका परिवारहरूलाई एकपटकको आर्थिक सहयोगको रूपमा 5 लाख रुपियाँको चेक हस्तान्तरण गर्नुहुँदै बाढ प्रभावितहरूलाई असम सरकार यस कठिन समयमा प्रत्येक प्रभावित परिवारको साथमा दृढतापूर्वक उभिएको बताउनुभयो। असमका मुख्यमन्त्री हेमन्त विश्व शर्माले असम नागाल्यान्ड सीमामा कोइला र ढुङ्गा उत्खननको बहस

0: स्थानीय समुदायको जीविकापार्जनको साथ पारिवारिक चिन्तालाई सन्तुलनमा राख्नुपर्ने बताउनु भएको छ। शिवसागर र चराईदेवको बाढ़ प्रभावित क्षेत्रको भ्रमण गरेपछि मुख्यमन्त्री श्री शर्माले यी दुई जिल्लाका धेरै बासिन्दाहरूले छिमेकी नागाल्याण्डमा खानीसँग सम्बन्धित कामबाट आफ्नो जीविका चलाइरहेको बताउनु भएको छ। उहाँले यस्ता अपरेसन जारी राख्नुपर्छ कि पर्दैन भन्ने चर्चामा सहभागी हुन स्थानीयलाई आग्रह गर्नुभएको छ। मुख्यमन्त्री श्री शर्माले असम सरकारले राज्यको सीमा पार भइरहेको खन गतिविधिहरूमा प्रत्यक्ष हस्तक्षेप गर्न सक्दैनन्, यस विषयमा कुनै पनि निर्णय केन्द्र मार्फत नागाल्यान्ड सरकारसँग संलग्न हुन आवश्यक रहेको बताउनुभयो। केन्द्रले असमलाई बाढ राहत पुनः व्यवस्थाका लागि हरसम्भव सहयोग गर्ने आश्वासन दिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले आज राज्यका लागि आर्थिक सहयोगको कुनै कमी नहुने बताउनु भएको छ। शिवसागर जिल्लाको बाढ़ प्रभावित बिहुबोर र नेपाली खुती गाउँको भ्रमणको क्रममा मुख्यमन्त्री हेमन्त विश्व शर्मासँग केन्द्रीय मन्त्री श्री नड्डाले स्थलगत अवस्थाको समीक्षा गर्नुहुँदै हालको बाढीबाट प्रभावित परिवारसँग कुराकानी गर्नुभयो। स्थानीय नागरिकहरूलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय मन्त्री श्री नड्डाले केन्द्र सरकार असमको क्षति भरपाईको प्रयासलाई सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको र केन्द्रीय टोलीहरूले क्षतिको आकलन गरिरहेको बताउनु भएको छ। असम भाजपाका वरिष्ठ नेता एवं आरएसएसका वरिष्ठ पदाधिकारी तथा हरियाणा भाजपाका राज्य संगठन सचिव फनी शर्माले विगत दशकमा पूर्वोत्तर प्रति केन्द्रको दृष्टिकोणमा ठूलो परिवर्तन आएको बताउनु भएको छ। उहाँले भाजपा नेतृत्वको सरकारले सड़क, रेलवे र हवाई सम्पर्कमा निवेश मार्फत यस क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउनु भएको छ। एक अन्तर्वार्तामा श्री शर्माले भन्नुभयो, पूर्वोत्तर अब देशको बाँकी भागसँग राम्रोसँग एकीकृत भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस क्षेत्रलाई अष्टलक्ष्मीको रूपमा प्रचार गरेर वैश्विक रूपमा यसको क्षमता प्रदर्शन गरेर पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको दृष्टिकोणलाई बलियो बनाएको बताउनु भएको छ। अविरल वर्षाका कारण आएको ताजा पहिरो र आकस्मिक बाढ़ले अरुणाचल प्रदेशका तीन जिल्लाहरू प्रभावित भएको छ भने पाँच गाउँ र तीन क्षेत्रहरू प्रभावित भएका छन्। जारी बाढ़ र पहिरोले उत्तर पूर्वी राज्यमा अहिलेसम्म 7 जनाको ज्यान लिइसकेको छ, जबकि मनसुनको प्रभाव 28 जिल्लामा फैलिएको छ, जसमा अनुमानित 155,858 व्यक्तिहरू प्रभावित भएका छन्। केन्द्रले वित्तीय वर्ष 2026-27 का लागि जल जीवन मिसन 2.0 अन्तर्गत मेघालयका लागि 336,62,00,000 रुपियाँ स्वीकृत गरेको छ, जसले राज्यको ग्रामीण पेयजल कार्यक्रमलाई महत्त्वपूर्ण बढावा दिएको छ। सार्वजनिक स्वास्थ्य अभियान्त्रिक मन्त्री मार्क्विस एन मार्काले हिज केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटेललाई भेटेर स्वीकृतिको लागि आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, यो स्वीकृतिले मेघायलमा जेजेएम 2.0 को कार्यान्वयनलाई सहयोग पुर्याउनेछ। जेजेएम ठेकेदारहरूको कम्तीमा 1/3 बाँकी बिलहरूको भुक्तानी गर्न सहयोग पुग्नेछ। मेघालयका मुख्यमन्त्री कोनाड के सङमाले मेघालयको राज्य पशु क्लाउडेट लियोपार्ड नियोफिलिस नेबुलोसको संरक्षणका लागि समर्पित राज्यको प्रमुख संरक्षण कार्यक्रम मिसन क्लाउडेट लियोपार्डको सुरुवात गर्नुभएको छ। यस अभियानको उद्देश्य वासस्थान संरक्षण, पुनर्स्थापना, वैज्ञानिक अनुसन्धान, दीर्घकालीन निगरानी, चौरी शिकार विरोधी उपायहरू, सुधारिएको परिदृश्य, कनेक्टिभिटी, सामुदायिक सहभागिता, जनचेतना र छिमेकी उत्तर पूर्वी राज्यहरूसँग सहयोगको माध्यमबाट कमजोर प्रजातिको संरक्षणको लागि एक व्यापक ढाँचा प्रदान गर्नु रहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी।
2: The day a planet stops for a game. Aimed in towards Olmo and now Yamal!
3: फर्केर हेर्दा फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 नमस्कार। नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको फिफा विश्वकप फुटबल प्रतियोगितालाई लिएर प्रस्तुत हुन गइरहेको समीक्षात्मक अङ्कमा हजुरहरू सबैलाई स्वागत छ अनि तपाईँको साथमा छु म कार्यक्रम सञ्चालक निर्मल गुरुङ। अतिरिक्त खेलाडीको रूपमा प्रवेश गरेका फेरान टोरेसले अतिरिक्त समयमा दिलाएको गोलको दममा स्पेन 16 सालको लामो प्रतीक्षापछि फेरि एकपल्ट विश्व विजेता बन्यो। दक्षिण अफ्रिकामा 2010 विश्वकपमा पहिलोचोटि च्याम्पियन बन्ने स्पेनले फेरि एकपल्ट इतिहास दोहोऱ्याउँदै फिफा विश्वकप 2026 च्याम्पियन बन्ने गौरव हासिल गर्यो। 19 तारिक जुलाई अबेर राति न्युयोर्कको न्यू जर्सी स्थित मेट लाइफ स्टेडियममा खेलिएको फाइनल म्याचमा स्पेनले तीनपल्टको च्याम्पियन अर्जेन्टिनालाई शून्यको विरुद्ध एक गोल गरी पराजित गर्यो। यसरी स्पेनले युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको दममा दोस्रो पल्ट फिफा विश्वकप जितेर देखायो।
2: Oh, Torres is on his way here. Ferran Torres all by himself. And the flag is up at his expense. It's Simeone! Spain are the champions!

अर्जेन्टिना विरुद्ध यस यादगार जितले स्पेनका युवा खेलाडीहरू फुटबल जगतमा राज गर्न तयार रहेको स्पष्ट सन्देश प्राप्त भएको छ। यसबीच अर्जेन्टिनाई दिग्गज खेलाडी लियोनल मेसीको निम्ति चाहिँ यो फाइनल खेल अत्यन्त भयावह अथवा डराउने अनुभवको साथ आयो। अन्तिम सिटी बज्नको साथै अर्जेन्टिनाई कप्तानलाई भावुक देखियो अनि उनले आँसु रोक्न सकेनन्। स्टेडियममा उपस्थित लगभग 80,000 दर्शकहरूले उनको नाम लिएर मेसीलाई सम्मान दिए। पुरा प्रतियोगितामा 8 गोल र 4 असिस्ट गर्ने मेसीलाई फाइनलमा स्पेनको मजबुत रणनीति अघि असहाय देखियो। स्पेनले सुरुवातदेखि नै गोलीलाई आफ्नो नियन्त्रणमा राख्यो अनि मेसीलाई खुलेर खेल्ने मौका दिएनन्। लुइस डेला फेन्तोको टोलीले मिडफिल्डमा आफ्नो धलिमली कायम राख्यो जसले अर्जेन्टिना दबाउबाट मुक्त हुन सकेन। अर्जेन्टिनालाई पुरा म्याचमा सङ्घर्ष गरिरहेको देखियो अनि अतिरिक्त समयको अन्तिम चरणसम्म कुनै प्रभावी आक्रमण गर्न उनीहरूले सकेनन्। यसबाहेक दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनटमा एन्जो फर्नान्डेजले रातो कार्ड देखेर मैदान छोड्नु पर्दा अर्जेन्टिनालाई अर्को थप भार आयो। डेला फिन्तेको मार्गदर्शनमा स्पेनले पुरा टुर्नामेन्टमा सबैभन्दा आकर्षक र सन्तुलित फुटबल खेलेर आफ्नो जित चिनायो। असल बल नियन्त्रण, उच्च प्रेसिङ, तेज आक्रमण र अनुशासित डिफेन्सको मिश्रणले स्पेनलाई अन्तमा यसपल्टको फिफा विश्वकप फुटबलको च्याम्पियन बनायो। फ्रान्स जस्तो प्रबल दावेदार टोलीलाई सेमिफाइनलमा प्रभावशाली रूपमा पराजित गरेपछि स्पेनले फाइनलमा पनि आफ्नो लय कायम राख्दै 2022 विजेता अर्जेन्टिनालाई हेकुलाले मिच्यो। फाइनलमा 68% बल पोजिसनको साथ खेल्ने स्पेनले सुरुदेखि नै अर्जेन्टिनालाई दबाबमा राख्यो। अर्जेन्टिनाको पोस्टमा लगातार आक्रमण गरे पनि स्पेनले जितको लागि चाहिँ अतिरिक्त समयसम्म प्रतीक्षा गर्नु पर्यो। म्याचमा अर्जेन्टिनाई गोलकिपर एमिलियानो मार्टिनेजले केही उत्कृष्ट सेभहरू नगरेको भए नियमित 90 खेलमा नै स्पेनको जित सुनिश्चित हुने थियो। सम्पूर्ण म्याचमा स्पेनले 20 अर्जेन्टिनाई पोस्टमा हमला गर्यो भने 11 सट लक्ष्यमा रह्यो। यसको विपरीत अर्जेन्टिनाले केवल 3 हमला गर्यो भने 1 पनि सटलाई लक्ष्यमा राख्न सकेन। यस आँकडाबाट पनि दुई टोली बीचको अन्तरलाई हामी स्पष्ट थाहा पाउन सक्छौँ। लगातार आक्रमण गर्ने क्रममा स्पेनले अन्तमा गएर अतिरिक्त समयको खेलमा सफलता हासिल गर्यो। माइकल ओवर जाबालाको स्थानमा 61 मिनटमा मैदानमा प्रवेश गर्ने बार्सिलोनाका फरवर्ड फेरान टोरेसले 106 मिनटमा स्पेनलाई बढत दिलाए जुन अन्तसम्म निर्णायक साबित रह्यो। पेड्रो पोरोको क्रसमा निको विलियम्सले हेडरद्वारा गोलीलाई बिचमा पुर्याए जहाँ टोरेसले असाधारण हाफ बली लगाएर गोलीलाई नेटमा हाले। त्यसपछि रल समयमा अर्जेन्टिनाले प्रयास गरे पनि सफलता भने हासिल गर्न सकेन। यस अवधि मेसीको असाधारण कर्लिङ सट पोस्ट माथिबाट गयो जबकि जुलियानो सिमियोनले नजिकैको मौका गुमायो। खिताब जित्न नसके पनि मेसीले फाइनलमा ओर्लिनको साथै 2 रेकर्ड बनाए। उनी विश्वकपमा 3 फाइनल खेल्ने केवल दोस्रो खेलाडी बने। यसरी 39 उमेरमा विश्वकप फाइनल खेल्ने उनी सबैभन्दा पाको आउटफिल्ड खेलाडी पनि बने। यसरी च्याम्पियन स्पेनले पनि धेरै रेकर्डहरू आफ्नो नाममा गर्यो। पुरा प्रतियोगितामा स्पेनले केवल 1 खायो अनि यस्तो गर्ने विश्व इतिहासको पहिलो च्याम्पियन टोली बन्यो। यसबाहेक स्पेन 2

अलग अलग मौकामा लगातार युरोकप र विश्वकप जित्ने विश्वको पहिलो टोली बन्यो। स्पेनका पाउ कुबार्सीले सर्वश्रेष्ठ उदयमान खेलाडीको पुरस्कार जिते। यसरी स्पेनका कप्तान रोड्रीले गोल्डन बल जिते। गोल्डन ग्लब्सको पुरस्कार आशा अनुरूप स्पेनका गोलकिपर उनाई सिमोनले हासिल गरे। यहाँ म हाम्रो श्रोतालाई जानकारी गराउन चाहन्छु कि विश्वकप फुटबल 2026 को फाइनलमा स्पेनले अतिरिक्त समयको खेलमा अर्जेन्टिनालाई 1-0 पराजित गरी खिताब जित्यो। त्यसपछि पुरस्कार वितरण समारोहमा स्पेनका कप्तान रोड्रीले गोल्डन बल पुरस्कार हासिल गरे। रोड्रीलाई गोल्डन बल पुरस्कार दिएको लगतैपछि यस फैसलालाई केन्द्र गरेर बहस पनि सुरु भयो। रोड्रीले पुरा टुर्नामेन्टमा स्पेनको कप्तानी गर्दै 8 म्याचहरू खेलेर मिडफिल्डबाट टोलीलाई नियन्त्रण गरे। उनको नामसँगै कुनै ठुलो व्यक्तिगत उपलब्धि नरहे पनि स्पेनको खेलको केन्द्र रोड्री नै रहे अनि टोलीलाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

अब श्रोतालाई म फिफा विश्वकप 2026 सानो झलकहरू यहाँ तपाईँहरूसँग राख्न गइरहेको छु। यसपल्ट स्पेनले यस किताब जितेको छ भने स्पेनले 2010 यो 2026 जितेर दोस्रो पल्ट यो किताब जितेको छ। अर्जेन्टिना रनर्सअप खेलाडी त्यसरी नै फ्रान्सलाई हराउँदै इङ्ल्यान्डले तेस्रो स्थान हासिल गरेको छ। गोल्डन बलको किताब अघि जानकारी गराएअनुसार रोड्रिगोले प्राप्त गरेको छ भने गोल्डन बुटको खिताब पुनः एकपल्ट फ्रान्सका अग्रिम पन्थीका खेलाडी किलियन एम्बाबेले जितेको छ। गोल्डन ग्लोब्स उनाइ सिमोन स्पेनका गोलकिपरले प्राप्त गरेको छ भने यङ्गेस्ट प्लेयर अफ द टुर्नामेन्ट स्पेनका पाउ कुबार्सीलाई प्रदान गरिएको छ। प्लेयर अफ द फाइनलको पुरस्कार फेरेन टोरेसले जितेको छ। यस प्रतियोगिताभरि जम्मा 308 गोल गरे भने सबैभन्दा सर्वाधिक गोल केलियन एम्बाबेले गरेको छ, जसमा उनले 10 गोलहरू गर्न सक्षम बनेको छ। सबैभन्दा ज्यादा एसिस्ट गर्ने खेलाडी रहेको छ माइकल ओलिस, जसले 7 एसिस्ट गरेको छ, जसको परिणाम गोलमा परिणत भएको छ। त्यसरी नै मोस्ट क्लिन सिट उनै श्रीमानको नाममा छ। प्रतियोगितामा सबैभन्दा बेसी सेभ गर्ने खेलाडी रहेको छ ओर्लान्डो गिल प्याराग्वेका, जसले 28 गोलहरू बचाएका थिए। त्यसरी नै योपल्ट 4 ह्याट्रिक भएको छ, जसमा लियोनल मेसी, जोनाथन डेभिड, ओस्माने डेम्बाले र बुकायो साकाले गरेको छ। यस टुर्नामेन्टभरि सबैभन्दा अधिक गोल गर्ने देश रहेको छ इङ्ल्यान्ड, जसले प्रतियोगिताभरि 20 गोल गर्न सक्षम बन्यो। सबैभन्दा कम गोल खाने अथवा गोल गर्नदेखि रोक्ने देश रहेको छ स्पेन। स्पेनले सम्पूर्ण टुर्नामेन्टभरि केवल एउटा गोल मात्र आफ्नो गोल पोस्टमा छिराउन दिए। प्रतियोगिताभरि जम्मा 15 रेड कार्डहरू देखाइयो भने प्रतियोगिताको नै सबैभन्दा दुःखद म्याच कुन रह्यो भन्दा राउन्ड अफ 32 खेलमा जब प्याराग्वेले जर्मनीलाई हरायो। श्रोतालाई जानकारी गरौँ कि अब आउँदो विश्वकप फुटबल प्रतियोगिता 2030 हुनेछ, जो सेन्टेनरी इयर पनि रहेको छ, जसको आयोजना गर्नेछ स्पेन, पोर्तुगल अनि मोरक्कोले। यसरी नै सेन्टेनरी म्याच रहेको कारणले गर्दाखेरि अर्जेन्टिना, प्याराग्वे अनि उरुग्वेले पनि यसलाई संयुक्त रूपमा आयोजन गर्ने भएको छ।

अब भने श्रोताहरूलाई म सन् 1994 यता कस कसले यो गोल्डन बुटको खिताब जित्न सके छोटकरीमा जानकारी गराउन गइरहेको छु।

सन् 1994 दुईजनालाई संयुक्त रूपमा यो गोल्डन बुटको पुरस्कार प्रदान गरिएको थियो। एकजना रहेको थियो ओलेग सालियाङको अनि अर्को रहेको थियो रिस्टो स्टानोविचिक। त्यसरी नै सन् 1998 यो गोल्डन बुटको पुरस्कार डेभिड सुकरले प्राप्त गरेको थियो। 2002 ब्राजिलका अग्रिम पन्तीका खेलाडी रोनाल्डोले प्राप्त गरेको थियो भने 2006 यसलाई जित्न सफल बनेको थियो मिरासोलिप क्लोजले, जो जर्मनीका खेलाडी हुनुहुन्छ। त्यसरी नै सन् 2010 पनि जर्मनीकै खेलाडी थोमस मुलरले यो गोल्डन बुटको पुरस्कार जित्न सफल बनेको थियो भने सन् 2014 कोलम्बियाका जेम्स रेड्रिगोडले यो पुरस्कार प्राप्त गर्न सक्षम बनेको थियो। त्यसरी नै 2018 इङ्ल्यान्डका ह्यारी केनले यो पुरस्कार जितेको थियो भने सन् 2022 अनि 2026 यानि कि यस वर्ष पनि फ्रान्सका केलियन एम्बाबेले गोल्डन बुटको पुरस्कार जित्न सफल भएको छ।

अब श्रोतालाई जानकारी गराइरहेको छु कि यस विश्वकपमा भाग लिने अथवा जित्ने देशहरूले कति अनुमानित रुपियाँ प्राप्त गरे त ग्रुप स्टेजमा खेल्ने देशहरूले प्राइज मनीको रूपमा 21.5 मिलियन डलर यानि कि त्यसलाई भारतीय रुपियाँमा परिवर्तन गर्न हो भने 206.4 करोड रुपियाँ प्राप्त गरेको छ। त्यसरी नै राउन्ड 32 पुग्ने देशहरूले 23.5 मिलियन डलर अर्थात् 225.6 करोड भारतीय रुपियाँ राउन्ड 16 पुग्ने देशहरूले 27.5 मिलियन डलर यानि कि 264 करोड रुपियाँ क्वार्टर फाइनल यानि कि टप 8 पुग्ने देशहरूले 31.5 मिलियन डलर अथवा भारतीय रुपियाँ 302.4 करोड रुपियाँ चौथो स्थानमा रहने देशले 39.5 मिलियन डलर यानि कि भारतीय रुपियाँमा 379.2 करोड रुपियाँ तेस्रो स्थानमा रहने देशले 41.5 मिलियन डलर यानि कि 398.4 करोड भारतीय रुपियाँ रनर्सअप यानि कि दोस्रो स्थानमा रहने देशले 45.5 मिलियन यानि कि 436.8 करोड भारतीय रुपियाँ प्राप्त गरे भने विजेता यानि कि स्पेनले 62.5 मिलियन डलर अर्थात् 600 करोड रुपियाँ प्राप्त गरेको छ। लौ त श्रोतामान बरु यसरी आज हामीले कार्यक्रम विश्वमा हामीमा फिफा विश्वकप फुटबल 2026 बारे जानकारी राख्यो भने अबको समय रहेको छ कार्यक्रम विविध चर्चाको र विविध चर्चाको आजको अङ्कमा यस महाकुम्भलाई आयोजना गर्ने सङ्घ फिफाबारे आजको क्रममा तपाईँलाई जानकारी गराइरहेको छु।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ एक अन्तर्राष्ट्रिय स्वयं नियामक शासित निकाय हो जसले सङ्घ फुटबल, समुद्र तट फुटबल र फुटसललाई नियन्त्रण गर्दछ, अर्थात् फिफाले। यो 21 मई सन् 1904 बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, स्पेन, स्वीडन र स्विजरल्यान्डका राष्ट्रिय सङ्घहरूको बिचको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको निरीक्षण गर्न स्थापना गरिएको थियो। स्विजरल्यान्डको जुरिजमा मुख्यालय रहेको यस संस्थामा अब 211 राष्ट्रिय सङ्घहरू सदस्यहरू छन्। यी राष्ट्रिय सङ्घहरू छ क्षेत्रीय सङ्घहरूमध्ये एकको सदस्य हुन आवश्यक छ। सिएएफ अफ्रिका, सिएफसी एएफसी एसिया, युइएफए युरोप, सिओएनसिएसिएफ उत्तर र मध्य अमेरिका र क्यारेबियन, ओएफसी ओसेनिया र सिओएनएमइबिओएल अथवा दक्षिण अफ्रिकाको। फिफाको सङ्गठनात्मक विधानका धेरै उद्देश्यहरू छन् जसमा खेललाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्धन गर्ने अथवा प्रोत्साहन गर्ने, यो सबैको पहुँच योग्य छ भनी सुनिश्चित गर्ने र इमान्दार

अनि अनि निष्पक्ष खेलको वकालत गर्ने समावेश रहेको छ। यो प्रमुख अन्तर्राष्ट्रिय सङ्घ फुटबल प्रतियोगिताहरू आयोजना गर्न र प्रबन्धन गर्ने जिम्मेवारी हो। विशेष गरी सन् 1930 सुरु भएको विश्वकप र सन् 1991 सुरु भएको महिला विश्वकप। फिफा अन्तर्राष्ट्रिय फुटबल सङ्घ बोर्डको सदस्य हो, जुन खेलको कानुनको लागि जिम्मेवार छ र फिफाले आफ्नो प्रतियोगिताहरूमा नियमहरू लागू गर्न सक्छ। फिफाले प्रतियोगिताहरूको प्रायोजनबाट राजस्व उत्पन्न गर्छ अथवा सङ्ग्रह गर्न सक्छ। सन् 2022 फिफाले राजस्व अमेरिकी डलर 5.8 बिलियन भन्दा बढी हुने अपेक्षा गरिएको थियो। 2019-2022 1.2 बिलियनको सिधा नाफा र 3.9 बिलियन भन्दा अधिक डलरको बढी नगदको भण्डार साथ यसले समाप्त गरेको थियो। अब इतिहासबारे जानकारी लिउँ। 20 शताब्दीको प्रारम्भमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको बढ्दो लोकप्रियतासँगै सङ्घ फुटबलको निरीक्षण गर्न एउटै निकायको आवश्यकता स्पष्ट देखियो। फेडरेसन इन्टरनेसनल डे फुटबल एसोसिएसन अथवा फिफाले 21 मई सन् 1904 पेरिसको 229 रु सेन्ट होनेरोमा युनियन डेज सोसाइटिस फ्रान्सिस डे स्पोर्ट्स एथलिट्स अथवा युएसएफएसएको मुख्यालय पछाडि स्थापना भएको थियो। फ्रान्सिली नाम र संक्षिप्त रूपमा फ्रान्सिली भाषी देशहरू बाहिर विश्वव्यापी रूपमा यसलाई अप्नाइएको थियो। संस्थापक सदस्यहरू बेल्जियम, डेनमार्क, फ्रान्स, नेदरल्यान्ड, स्पेन अनि तत्कालीन रियल म्याड्रिड सिएफद्वारा प्रतिनिधित्व गरिएको रोयल स्पेनिस फुटबल महासङ्घ सन् 1913 गठन भएको थिएन। स्विडेन र स्विजरल्यान्डका राष्ट्रिय सङ्घहरू पनि यसमा सामेल थिए। सोही दिन जर्मन फुटबल सङ्घ अथवा डिएबीले टेलिग्राम मार्फत सम्बन्ध हुने आफ्नो मनसाय घोषणा गरेको थियो। फिफाको पहिलो अध्यक्ष रोबर्ट गुएरिन थिए। सन् 1906 गुएरिनको ठाउँमा इङ्ल्यान्डका डेनियल बर्ली वुल्फललाई नियुक्त गरिएको थियो यस पदमा, जो त्यति बेलासम्म सङ्घको सदस्य बनिसकेका थिए। फिफाद्वारा आयोजित पहिलो प्रतियोगिता लन्डनमा सन् 1908 ओलम्पिकको लागि सङ्घ फुटबल प्रतियोगिता फिफाको संस्थापक सिद्धान्तहरूको विपरीत पेसेवर फुटबलहरूको उपस्थितिको बावजुद आफ्नो पूर्ववर्तीभन्दा बढी सफल रहेको थियो। सन् 1909 दक्षिण अफ्रिका, सन् 1912 अर्जेन्टिना, 1913 क्यानाडा र चिली र अन्तमा सन् 1914 संयुक्त राज्य अमेरिकाको आवेदनसँगै फिफा सदस्यता युरोपभन्दा बाहिर विस्तार हुन थाल्यो। सन् 1912 स्पाल्डिङ एथलेटिक पुस्तकालय अथवा आधिकारिक गाइडमा सन् 1912 ओलम्पिक स्कोर र कथाहरू एएएफए र एफआइएफए यानि कि फिफा बारे जानकारी समावेश गरेको छ। 1912 फिफा अध्यक्ष ड्यान वी वुल्फप थिए। डेनियल बर्फी वुल्फपले सन् 1906 सन् 1918 अध्यक्षको रूपमा यसमा कार्य पुर्याएका थिए अथवा सेवा पुर्याएका थिए। पहिलो विश्वयुद्धको समयमा धेरै खेलाडीहरूलाई युद्धमा भर्ती गराइएपछि अन्तर्राष्ट्रिय खेलहरूको लागि यात्राको सम्भावना गम्भीर रूपमा सीमित भएपछि सङ्गठनको अस्तित्व खतरामा परेको थियो। युद्धपछि वुल्फलको मृत्युपछि यो संस्था डच नागरिक कार्ल हिर्समैनले सञ्चालन गरे। यसलाई लोभ हुनबाट बचाइरहेको थियो कार्ल हिर्समैनले, तर संयुक्त अधिराज्यको गृह राष्ट्रहरूको अलग्गिने मूल्यमा, जसले आफ्नो प्रथम विश्वयुद्धका शत्रुहरूसँग अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन अनिच्छुक रहेको उल्लेख गरेको थियो। गृह राष्ट्रहरूले पछि आफ्नो सदस्यता पुनः प्राप्त गरे। फिफा अभिलेख इङ्ल्यान्डको म्यान्चेस्टरको आर्बिसमा रहेको राष्ट्रिय फुटबल सङ्ग्रहालयमा राखिएको छ। पहिलो विश्वकप सन् 1930 उरुग्वेको मोन्टेभिडियोमा आयोजना गरिएको थियो। अब झन्डाबारे पनि यसको जानकारी लिउँ। फेडरेसन इन्टरनेसनल डे फुटबल एसोसिएसन अथवा फिफा खेलकुदको प्रयोग, झन्डाको विभिन्न प्रयोगहरू चित्रण गर्ने सानो झन्डासँग सम्बन्धित प्रतीक वा छवि। फिफाको झन्डा निलो छ, जसको बीचमा संस्थाको वर्डमार्क लोगो छ। हालको फिफा झन्डा पहिलोपल्ट रुसको मस्कोमा सन् 2018 फिफा विश्वकपको उद्घाटन समारोहमा उठाइएको थियो। युएफा अथवा युईएफए च्याम्पियन्स लिग जस्तै फिफाले सन् 1994 फिफा विश्वकपदेखि जर्मन सङ्गीतकार फ्रान्ज ल्याम्बर्टसँग रचित राष्ट्रिय गान अप्नाइएको छ। यसलाई रोब मे र साइमन हिलद्वारा पुनः व्यवस्थित र निर्माण गरेको छ। फिफा राष्ट्रिय गान आधिकारिक फिफा अनुमोदित खेलहरू र प्रतियोगिताहरू जस्तै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू, फिफा विश्वकप, फिफा महिला विश्वकप, फिफा अन्डर 20 विश्वकप

0: फिफा अन्डर 17 विश्वकप, ग्रीष्मकालीन ओलम्पिक फुटबल, फिफा अन्डर 20 महिला विश्वकप, फिफा महिला अन्डर 17 विश्वकप, फिफा फुटसल विश्वकप, फिफा बिच फुटबल विश्वकप र फिफा क्लब विश्वकपको सुरुवातमा बजाइन्छ। २००७देखि फिफाले आफ्ना अधिकांश प्रसारण साझेदारहरूलाई फिफा कार्यक्रमहरूको कभरेजको सुरु र अन्तमा राष्ट्रिय गान र फिफा प्रायोजकहरूलाई प्रवर्धन गर्न ब्रेक बम्परहरू सहित छोटो दृश्यहरू प्रयोग गर्न पनि आवश्यक बनाइदिएको छ। यो युएफा च्याम्पियन्स लिग जस्ता अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूदेखि लिएर लामो समयदेखि प्रयोग गर्ने अभ्यासहरू पछ्याउँदछ। अब आउँ श्रोताहरूलाई फिफाको अध्यक्षको पदमा को को रहिसक्नु भएको छ त्यसमा छोटकारी जानकारी गराइरहेको छु। सर्वप्रथम अघि मैले भनिहालेँ कि फ्रान्सका रोबर्ट गुइरेन प्रथम अध्यक्ष बनेका थिए भने त्यसरी नै दोस्रो डेनियल बार्ली, तेस्रो जुल्स रिमेड, चौथो रुडोल्फ सिल्ड्रेल्स, पाँचौँ आर्थर डुरी, टेनली रस, जोआओ हामलेज, स्टेप ब्लाटर अनि वर्तमानमा इटली स्विडेनको तर्फबाट जियानी इन्फिनेन्टो यस पदमा रहेको छ। विश्वव्यापी संस्थाहरूका अतिरिक्त विश्वका विभिन्न महादेश र क्षेत्रहरूमा खेलको निरीक्षण गर्ने छवटा फिफा मान्यता प्राप्त सङ्घहरू छन्। महाद्वीपीय सङ्घहरूभन्दा राष्ट्रिय सङ्घहरू फिफाका सदस्यहरू हुन्। फिफाको विधानमा अथवा संविधानमा महाद्वीपीय सङ्घहरूको व्यवस्था गरिएको छ र सङ्घमा सदस्यता फिफा सदस्यताको लागि एक महत्त्वपूर्ण अथवा पूर्व शर्त पनि हो। कुल मिलाएर फिफाले 211 राष्ट्रिय सङ्घहरू र तिनीहरूसँग सम्बन्धित पुरुष राष्ट्रिय टोलीहरू साथै 204 महिला राष्ट्रिय टोलीहरूलाई मान्यता दिएको छ। फिफा सदस्य सङ्घहरूको सङ्ख्या संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूको सङ्ख्याभन्दा बढी छ किनभने फिफाले 23 गैर सार्वभौम संस्थाको सङ्घहरूलाई आफ्नै अधिकारमा सदस्यको रूपमा स्वीकार गरेको छ। जस्तै संयुक्त अधिराज्यभित्रका 4 गृह राष्ट्रहरू र चिनका 2 विशेष प्रशासनिक क्षेत्रहरू हङकङ अनि मकाउ। फिफाले विभिन्न मुद्दाहरूको लागि देशहरूलाई निलम्बन गर्न पनि सक्छ। सामान्य कारणहरूमा शासनमा हस्तक्षेप, भ्रष्टाचार र वित्तीय अनियमितताको समावेश छन्। डोपिङ वा लागू पदार्थको दुरुपयोग पनि निष्कासनको कारण हुन सक्छ। सन् 2022 रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिफाले रुसलाई सबै प्रतियोगिताबाट निलम्बन गरेको थियो। लौत श्रोता महानुभावहरू, आज हामीले कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा हामीले विशेष रूपमा 2026 यानि कि हालैमा सम्पन्न भएको विश्वकप फुटबलबारे केही जानकारी गरायो भने साथमा विविध चर्चामा हामीले फिफा यानि कि विश्वकप फुटबल आयोजना गर्ने संस्था फिफाबारे केही जानकारी लिँदालिँदै अबको समय भएको छ बिदा माग्ने र आगामी दिनहरूमा पनि हामी यस्तै विभिन्न रोचक जानकारीको साथमा तपाईँहरू समक्ष उभिने बाचाक साथ आजलाई भने बिदा माग्दछु। अवस्थ नमस्कार।
1: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम विश्वमा हामी। श्रोता र अब भने समय भएको छ समाचारको।
2: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 7 वर्ष पहिले अनुच्छेद 370 र 35A को खारेजीपछि जम्मू काश्मीर र लद्दाखका जनताको जीवनमा व्यापक परिवर्तन आएको बताउनु भएको छ। लोकसभाले आज विपक्षीको हो हल्लाका बीच ब्याङ्कर्स बुक्स इभिडेन्स विधेयक 2026 बिना चर्चा पारित गरेको छ। राज्यसभाले आज सर्वोच्च न्यायालयको न्यायाधीशहरूको संख्या बढाउने सीट सम्बन्धित संशोधन विधेयक 2026 चर्चा र पारितका लागि पेश गरेको छ। राष्ट्रपति भवनले आज भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आधिकारिक कार्यक्रमहरूमा प्राप्त गरेका 300 चुनिन्दा स्मृति चिन्हहरूको अनलाइन लिलामी शुरू गरेको छ र विदेश सचिव विक्रम मिश्री एक दिवसीय आधिकारिक भ्रमणमा आज कोलम्बो पुग्नु भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले 7 वर्ष पहिले अनुच्छेद 370 र

0: 35A को खारेजीपछि जम्मू काश्मीर र लद्दाखका जनताको जीवनमा व्यापक परिवर्तन आएको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले दुवै केन्द्र शासित प्रदेशहरूमा बुनियादी ढाँचा विकासको विस्तार, शिक्षा, स्वास्थ्य सेवा, उद्यमशीलता र खेल जस्ता क्षेत्रहरूमा अवसरहरू बढेको कुरा प्रकाश पार्नुभएको छ। उहाँले महिला सीमान्तकृत समुदाय वा दशकौंदेखि आधारभूत संवैधानिक अधिकारबाट वञ्चित भएकाहरूलाई संविधानको पूर्ण प्रयोग सशक्त बनाएको बताउनु भएको छ। उहाँले राष्ट्रिय एकताप्रति आफ्नो आजीवन प्रतिबद्धताले पुस्तौं पुस्तालाई प्रेरणा दिइरहेको बताउनुभयो। प्रधानमन्त्री श्री मोदीले यस वर्ष डाक्टर श्यामा प्रसाद मुखर्जीको 125 जन्म जयन्ती मनाइरहेकाले आज विशेष दिन पनि रहेको बताउनु भएको छ। उहाँले राष्ट्रिय एकताप्रति डाक्टर मुखर्जीको आजीवन समर्पणले पुस्ताहरूलाई प्रेरणा दिइरहने बताउनुभयो। लोकसभाले आज विपक्षीको हो हल्लाका बीच ब्याङ्कर्स बुक्स एभिडेन्स विधेयक 2026 बिना चर्चा पारित गरेको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज सदनमा पेश गर्नुभएको विधेयकको उद्देश्य ब्याङ्क रेकर्डको प्रमाणमा कानून विद्यमान डिजिटल ब्याङ्किङ प्रणाली अनुरूप ल्याउनु हो। यस मार्फत ब्याङ्किङ प्रणालीको वर्तमान आवश्यकता अनुसार कानूनी संरचनालाई आधुनिकरण गरिनेछ। विधेयकमा ब्याङ्क रेकर्डको विद्युतीय वा डिजिटल प्रतिलिपिलाई वैध र कानूनी प्रमाणका रूपमा अदालतमा स्वीकार गर्न सकिने व्यवस्था गरिएको छ। राज्यसभाले आज सर्वोच्च न्यायालयको न्यायाधीशहरूको संख्या बढाउने सीट सम्बन्धित संशोधन विधेयक 2026 चर्चा र पारितका लागि पेश गरेको छ। विधेयकले सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको संख्या 33 बढाएर 37 गर्ने लक्ष्य लिएको छ। कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालले उक्त विधेयक सदनमा पेश गर्नुभयो। लोकसभाले उक्त विधेयक पारित गरिसकेको छ। यसै वर्षको मई महिनामा राष्ट्रपति द्रौपदी मुर्मूले न्यायाधीशहरूको संख्या 33 बढाएर 37 पुर्याउने अध्यादेश जारी गर्नुभएको थियो। राष्ट्रपति भवनले आज भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आधिकारिक समारोहहरूमा प्राप्त गरेका 300 चुनिन्दा स्मृति चिन्हहरूको अनलाइन लिलामी सुरु गरेको छ। लिलामी यी उपहार पोर्टलमा सञ्चालन भइरहेको छ। एक सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले भन्नुभयो, बोली प्रक्रिया यस महिनाको 5 तारिकसम्म जारी रहनेछ। मानिसहरूले यी उपहार पोर्टलमा गएर बोली लगाउन सक्नेछन्। लिलामीबाट प्राप्त हुने सम्पूर्ण राशि सामाजिक कार्यमा खर्च गरिनेछ। विदेश सचिव विक्रम मिश्री एक दिवसीय आधिकारिक भ्रमणमा आज कोलम्बो पुग्नु भएको छ। यस भ्रमणको उद्देश्य भारत र श्रीलंका बीच लामो समयदेखि रहेको सहयोगलाई अझ बलियो बनाउनु हो। उहाँलाई भारतीय उच्चायुक्त सन्तोष झा र श्रीलंकाको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए। भ्रमणको क्रममा श्री मिश्रीले श्रीलंकाका राष्ट्रपति अनुरा कुमारी दिशा नाइके, प्रधानमन्त्री हरिणी अमर सूर्या र विदेश मन्त्री विजिता हेरात लगायत वरिष्ठ नेताहरूसँग भेट गर्नुहुनेछ। भारतीय उच्चायोगले यस भ्रमणले दुई देशबीचको उच्चस्तरीय सम्पर्क र आपसी सहयोगलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। भारतीय रिजर्भ ब्याङ्कले रेपो दरलाई 5.25% यथावत राखेको छ। मौद्रिक नीतिको घोषणा गर्दै ब्याङ्कका गभर्नर सञ्जय मल्होत्राले देशको आर्थिक वृद्धिलाई बलियो मागले समर्थन गरेको र यो विश्वको सबैभन्दा द्रुत गतिमा वृद्धि भइरहेको ठूलो अर्थव्यवस्था रहेको बताउनुभयो। चालू वित्त वर्षको अप्रेल जुन त्रैमासमा देशको अर्थव्यवस्थाको प्रदर्शन सोचेभन्दा राम्रो रहेको उहाँले बताउनुभयो। श्री मल्होत्राले भन्नुभयो, पश्चिम एसिया संघर्षले प्रमुख व्यापार मार्गहरूलाई अवरोध गरेर विश्व अर्थव्यवस्थामा चुनौती खडा गरिरहेको छ। ब्याङ्कले वित्त वर्ष 2027 लागि उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो 5.1% घटाएर 5% कायम गरेको छ।
1: After a detailed assessment of the evolving macroeconomic and financial developments, as well as the outlook, the MPC decided unanimously to keep the policy repo rate unchanged at 5.25%.
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। संसदीय कार्यमन्त्री किरेन रिजिजूले ग्लास्कोमा आयोजित राष्ट्रमण्डल खेल 2026मा भारतीय मुक्केबाजहरूद्वारा रेकर्ड 7 स्वर्ण र 3 रजत पदक जितेकोमा भारतीय

अन्य आवश्यक वस्तुहरूको समयमै र सुरक्षित डेलिभरीको लागि स्पिड पोस्ट सेवाहरू प्रयोग गर्न पनि मानिसहरूलाई अपिल गरेको छ। राजस्व गुप्तचर निदेशालय डीआईआरले पाकिस्तानबाट अर्को देश हुँदै भारतमा ल्याइएको सामानको पर्दाफाश गरेको छ। यस कार्यवाहीमा पाकिस्तानबाट लगभग 364 मेट्रिक टन छेपारोहरू बरामद गरिएको छ, जसको मूल्य लगभग 3 करोड रुपियाँ आँकिएको छ। वित्त मन्त्रालयका अनुसार डीआरआईका अधिकारीहरूले कान्ड्ला बन्दरगाहमा आयात गरिएका 13 कन्टेनर छेपारोहरूको जाँच गरेका थिए। भारतले ब्रिक्स संगठनको अध्यक्षका रूपमा यस वर्ष ब्रिक्स संस्कृति कार्यसमूहको तेस्रो बैठकको नेतृत्व गर्नेछ। बैठक आज र भोलि भोपालमा हुनेछ। संस्कृति मन्त्रालयले भनेको छ, सदस्य देशहरूका प्रतिनिधिहरूले ब्रिक्स संस्कृति मन्त्रीहरूको बैठक अघि सांस्कृतिक सहयोग बढाउन र मुख्य मुद्दाहरूमा सहमति जुटाउन विचार गर्नेछन्। दुई दिनसम्म चल्ने बैठकमा प्राथमिकताका 3 क्षेत्रमा ध्यान आकर्षित गरिनेछ। यसमा रचनात्मक अर्थव्यवस्था, सांस्कृतिक र सृजनशील उद्योग, प्रतिलिपि अधिकार र कृत्रिम बुद्धिमत्ता, सांस्कृतिक विरासत संरक्षण र सांस्कृतिक सम्पदा पुनर्स्थापना र संस्कृति, जलवायु र सतत विकास समावेश छन्। भारतीय केन्द्रीय रिजर्व पुलिस बल र झारखण्ड पुलिसको संयुक्त अभियानमा प्रतिबन्धित भारतीय कम्युनिष्ट पार्टी माओवादी संगठनका 3 कुख्यात नक्सलीहरूलाई सराईकेला खरसावा जिल्लाबाट पक्राउ गरिएको छ। महानिरीक्षक अभियान नरेन्द्र कुमार स्याली यसको पुष्टि गर्नुभएको छ। मेडिकल काउन्सिलिङ कमिटी एमसिसीले आज निट युजी काउन्सिलिङ 2026 लागि राउन्ड 1 पञ्जीकरण सुरु गर्दैछ। आधिकारिक तालिका अनुसार राउन्ड 1 दर्ता र शुल्क भुक्तानी 12 अगस्त अपरान्ह 3 बजेसम्म खुला रहनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले 7 वर्ष पहिले अनुच्छेद 370 र 35A को खारेजीपछि जम्मू काश्मीर र लद्दाखका जनताको जीवनमा व्यापक परिवर्तन आएको बताउनु भएको छ। लोकसभाले आज विपक्षीको हो हल्लाका बीच ब्याङ्कर्स बुक्स एभिडेन्स विधेयक 2026 बिना चर्चा पारित गरेको छ। राज्यसभाले आज सर्वोच्च न्यायालयको न्यायाधीशहरूको संख्या बढाउने सिट सम्बन्धित संशोधन विधेयक 2026 चर्चा र पारितका लागि पेश गरेको छ। राष्ट्रपति भवनले आज भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आधिकारिक कार्यक्रमहरूमा प्राप्त गरेका 300 चुनिन्दा स्मृति चिन्हहरूको अनलाइन लिलामी सुरु गरेको छ। अनि विदेश सचिव विक्रम मिश्री 1 दिवसीय आधिकारिक भ्रमणमा आज कोलम्बो पुग्नु भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। साँझ 6 बजे पुनः प्रमुख समाचारका साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यो प्रसारण हो आकाशवाणीको र अब सुनौ देशभक्ति गीत हेमन्त कुमार र साथीहरूको आवाजमा। शब्द शकिलको छ भने संगीत रहेको छ नौशादको।

श्रोताले सुन्नुभयो देशभक्ति गीत हेमन्त कुमार र साथीहरूको आवाजमा शब्द थियो सकिलको अनि सङ्गीत नौसातको।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जको तरंगमा। साथै यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ दार्जीलिङ एफएम 100.2 मेगाहर्ज, साथै न्यूज अन एआईआर एप अनि प्रसार भारतीको ओटीटी वेब्स प्लेटफर्मबाट पनि यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। समय यस बेला अपरान्ह 4 बज्यो र अब प्रस्तुत छ पोडकास्ट कार्यक्रम।

0: नमस्कार, आकाशवाणी खरसाङ सुन्दै बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई आजको आकाशवाणी खरसाङको पोडकास्ट कार्यक्रममा म कार्यक्रम सहयोगी प्रमीर राई स्वागत जनाउँदछु। आज आकाशवाणी पोडकास्टमा हामीसँग आफ्नो गरिमामय उपस्थिति दिनुहुने सम्माननीय व्यक्तित्व वरिष्ठ गायक पेमा लामाज्यू हुनुहुन्छ। उहाँसँग चर्चा गर्नको निम्ति हाम्रो क्षेत्रका वरिष्ठ गीतकार कमल रेग्मी साथमा हुनुहुन्छ। त अबेर नगरी आनन्द लिनुहोस् यो पोडकास्टको।
1: आदरणीय श्रोतागण नमस्कार, हामी यति बेला आकाशवाणी खरसाङको पोडकास्ट कार्यक्रम अन्तर्गत छौँ। यहाँहरूसित आज हामीले नेपाली सङ्गीत जगतका धुरन्धर गायक धुरन्धर सङ्गीतकारलाई लिएर आएका छौँ, जसका गीतहरू सुनेपछि केही बेरमै यहाँहरू आफ्नो जीवनको पुराना किताबहरू पल्टाउन थाल्नुहुन्छ, आफ्ना जीवनका सम्झनाका पन्नाहरू पल्टाउन थाल्नुहुन्छ, अनि त्यहाँबाट पढ्नुहुन्छ वैंशका मिठा मिठा गीतहरू, त्यहाँबाट सुन्न सक्नुहुन्छ यहाँहरूले सुमधुर ती यादका सम्झ

0: पन्नाहरू यहाँहरूको जीवन पन्नालाई एकपल्ट यसरी पल्टाइदिनको लागि मात्रै भए पनि यसपालि आकाशवाणी खरसाङलाई जुरेको छ एउटा त्यस्तो व्यक्ति जो व्यक्तिको नाम नै नेपाली सङ्गीतको निम्ति पर्यायवाची हो। हजुर, यहाँहरू समक्ष आज हुनुहुन्छ धुरन्धर लोकप्रिय गायक आदरणीय पेमा लामा सर। हामी यहाँलाई हाम्रो स्टुडियोमा स्वागत गर्छौँ। पेमा सर, यहाँलाई हामी स्वागत गर्दछौँ।
1: नमस्कार।
0: यसै त पेमा लामासँग जान्नुपर्ने गीत सङ्गीतका कुराहरू धेरै होलान्, यस विषयमा धेरैपल्ट धेरै ठाउँ चर्चाहरू पनि भए होलान्। यति बेला आएर हामी भने पेमा लामाका जीवनका अन्तरङ्ग कुराका पन्नाहरू पल्टाउने क्रममा छौँ। पेमा सर, आज म तपाईँलाई केही बेरसम्म तपाईँको व्यक्तिगत जीवनका कुराहरू यहाँ श्रोताहरू समक्ष राखिदिने अनुरोध गर्दछु। सबैभन्दा पहिला कुन यस्तो कुराले तपाईँलाई आकर्षण गर्यो कि म गायक बन्छु भन्ने, तपाईँलाई गायक बनाउने कुनै एउटा कुरा सम्झिनुहुन्छ यति बेला?
1: म सानैदेखि गीत गाउने है।
0: हजुर हजुर।
1: गीतभन्दा बेसी सानोमा म फुटबल रुचाउने, तर पछिबाट 8-9 वर्षदेखि नै मैले चाहिँ गीत गाउनु सुरु गरेको र यसको श्रेय चाहिँ मेरो आमालाई जान्छ है। आमाले पनि गाउनुहुन्थ्यो
0: र
1: त्यसैले गर्दामा आमाले गेम्स भन्दा त्यो गीत गाएकै राम्रो भन्नुभयो है। फेरि मेरोमा मामा पनि गीत गाउने भएको कारणले गर्दामा इन्स्ट्रुमेन्टहरू पनि प्रायः मेरो घरमा थियो। हार्मोनियम थियो, ढुक्की तबेला भन्ने थियो होइन, र त्यसले गर्दा म सानैदेखि मलाई प्रेरणा दिने चाहिँ आमा नै हुनुहुन्छ।
0: भनेपछि मैदान र मञ्चको बिचमा रहेको तपाईँलाई मैदान छोडिदे मञ्चमै जा भनेर सुझाउनु भयो आमाले?
1: आमाले हजुर। आप्पा चाहिँ फेरि फुटबल भन्दा मुरी मेट्ने।
0: अच्छा अच्छा। भनेपछि तपाईँको जीवनको सुरुवाती दिनहरूमा आधा बाबापट्टि र आधा आमापट्टि हुनुहुन्थ्यो,
1: र त्यसैले अहिले म यसो विचार गर्दाखेरि चाहिँ आमाको नै जित भएको जस्तो लाग्यो है।
0: आमाको, किनभने आमाको त्यो कोमल माया, कोमल स्नेह जुन चाहिँ हुन्छ त्यसको जित त जहिल्यै हुन्छ। त्यसो त आमाको ममता बरै गङ्गाको पानी भनेर यहाँले नै गाउनु भएको गीत छ होइन, र त्यो आमाको ममता हो कि त्यस्तो गङ्गाको पानी जस्तो हुन्छ, त्यसले चोख्याउँदै चोख्याउँदै चोख्याउँदै लान्छ, र आज आमाको जितले गर्दा तपाईँ हाम्रो हुनुभयो।
1: हो,
0: उसो भए गायक नहुनु भएको भए तपाईँ के हुनुहुन्थ्यो होला?
1: के हुनुहुन्थ्यो होला भन्ने कुरो त्यो अर्कै कुरो हो है। तर म सानो बाल्यकालदेखि गीत गाएको कारणले गर्दा म त्यसपछि अब पढ्नै पढ्थ्यो, र ती बाहेक अब मेरो बेस्ट हबी मैले मन पर्ने मेरो जुन चाहिँ थियो त्यो भगवान्ले दिएको एउटा गिफ्ट भनौँ, त्यो गीत नै भयो र म सङ्गीतपट्टि नै लागे।
0: पक्का कुरा हो, किनभने अहिले प्रायः प्रत्येक गायक गायिकाहरूका उस्तै र दुरुस्तै स्वर लिएर थुप्रै कलाकारहरू आएका छन्, आउँदै पनि छन्, आउने क्रम छ, तर पेमा लामा एउटा यस्तो युनिक स्वर हो जसलाई चाहिँ कसैले त्यो अनुकरण गर्नै सक्दैन। त्यसकारण मलाई लाग्छ पेमा लामा एउटा विशिष्ट स्वर भएको एकजना एकैजना मात्रै गायक हुन् हगि, र यस्ता गायक आज हामीसित हुनुहुन्छ, र गीत गाउने क्रममा यहाँलाई पहिलोचोटि गीत गाउँदा म अब चाहिँ गायक हुने रहेछु भन्ने एउटा सन्तुष्टि प्रदान गरेको क्षण सम्झिनुहुन्छ?
1: म स्कुल पढ्दा पनि गीत गाउने नै हो।
0: हजुर।
1: म हरेक प्रोग्राममा टिचर्सहरूले मलाई अगाडि राख्ने नै हो।
0: हजुर।
1: त त्यसरी गर्दै जाँदाखेरि पछिबाट त रेकर्ड पनि गरियो गीतहरू है।
0: हजुर।
1: किनभने मैले त्यो लाहाको रेकर्ड याद भयो त मलाई,
0: हजुर हजुर,
1: एलपी इपी भन्थ्यो,
0: हजुर हजुर,
1: त्योदेखि लिएर अहिलेको डिजिटलसम्म भ्याए भन्नु पऱ्यो होइन,
0: हजुर हजुर,
1: त्यो मेरो सौभाग्य पनि हो।
0: हजुर हजुर।
1: र मलाई पछिबाट सबैले अब यसले गीत राम्रै गाउँछ पेमा लामाले भनेर मलाई सबैले माया गर्यो, अनि त्योभन्दा ठुलो मेरो अग्रजहरूबाट मैले धेरै माया पाएँ मभन्दा सिनियरबाट है, र त्यसरी नै भयो, ठिकै छ है, तर म आफूलाई त्यति भयङ्कर चाहिँ लाग्दैन।
0: भयङ्कर त होइन, तर तपाईँ गजबको गायक चाहिँ हुनुहुन्छ, एकदमै गजबको गायक हुनुहुन्छ, किनभने भारत नेपाल दुवैले मानेको हगि। दार्जिलिङमा एउटा समय थियो जुन समयमा कर्मयोञ्जन, शान्ति ठटाल, अरुणा लामा, शरण प्रधान, गगन गुरुङ, कर्मयोञ्जनहरूदेखि पछिको हाँसलाई एउटा काँधमा बोकेर जुर्मुराउँदो युग बनाउने अभिभार लिएर तपाईँहरू निस्किनु भएको, पेमा लामा, कुमार सुब्बा, अरुणा लामा, बद्री दुर्गा खरेल, दावा गेल्मो, डेजी बराइलीहरू, र त्यो हुल अहिले पनि नेपाली सङ्गीतको लागि उत्तिकै समर्पित छ। तर अब यहाँदेखि उता गएर दार्जिलिङको नेपाली सङ्गीतको भविष्य कस्तो देख्नुहुन्छ?
1: के भनौँ भने जसरी मभन्दा पहिला जति अग्रजहरू हुनुहुन्थ्यो उहाँहरूलाई हेरेर नै हामी अघि बढ्न सक्यौँ, त्यसरी नै अब अहिले त के भयो भने अलिकति चाहिँ हाम्रो कलाकारहरू साह्रो सिरियस देख्दिनँ म, किनभने उहिले त म दार्जिलिङको कुनै टी स्टेट प्राय जम्मै टी स्टेटमा मैले प्रोग्राम गरेको, त्यति मात्र नभएर कालिम्पोङदेखि लिएर डुवर्सदेखि लिएर भुटानहरू अब कहाँ कहाँ गइयो, हामी त्यो प्रकारले प्रोग्राम अर्गनाइज गरेर लगिन्थ्यो पनि अनि हामी जान्थ्यौँ पनि। तर अहिले त के भन्ने, अब अहिले त खै प्राय जस्तो सबै डिजिटलाइज भन्छ, आई डोन्ट नो के भनेको हो है, तर त्यस्तो गीतमा मरिमेट्नेहरू मैले देखेको छुइनँ, किनभने फोक सङहरू पनि बेसी बनिँदैन आजकल, हाम्रो बेलामा धेरै बनिन्थ्यो, मोडर्न सङ पनि त्यति साह्रो सुगम सङ त्यति साह्रो देख्दिनँ म। अब अहिले हेर्दाखेरि त हाम्रो गीतहरू पहिलाको जस्तो जति बढेर जान्थ्यो त्यति चाहिँ लाग्दैन, धेरै कमी भएको चाहिँ देख्छु म।
0: हजुर हजुर, त्यसो त अब त्यो समय थियो जति बेला चाहिँ अब गीत सङ्गीत गरेर खान पुग्दैन थियो होइन, अर्थात् गीत सङ्गीतलाई जीवन उपार्जनको साधन मान्न सकिँदैन थियो, तर पनि कलाकारहरू जीवन नै दिएर समर्पित भावले लागि परेका हुन्थे। र अहिले त गीत सङ्गीत गरेर खान पुग्ने समय छ मान्छेलाई होइन, अहिले गीत सङ्गीत गरेर जीवन उपार्जन गर्न पुग्ने त्यो छ, तथापि कलाकारहरूमा यहाँले भनेको जस्तै एउटा उदासीनता छ, एउटा गम्भीर छैनन् भन्ने यहाँले जुन चाहिँ भनिराख्नु भएको छ, यो हुनु पछाडिको कारण के हुनसक्छ सर?
1: के हो भने सबभन्दा ठुलो कुरो त जुन ठाउँमा हामी बसेका छौँ र हाम्रो ठाउँका जति अब यो के भन्नु अब तपाईँको सरकारी जति उहाँहरूले पनि अलिकति यसलाई देख्नुपर्ने कुराहरू हो। हाम्रो यहाँ खै म 70+ भयो, 70+ भइसक्यो, खै अहिलेसम्म पनि म्युजिक एउटा सानो इन्डस्ट्री बनाउन सकेन हामीले, त्यही भए फेरि कलाकारहरूलाई खालि मैले के देखेँ भने यहाँनिर गीत गाउनु लगाएर जमात बोलाउने फेसन पनि निक्ल्यो क्या, अन्त यो चाहिँ राम्रो भएन। त्यसले गर्दा पनि अब हामी त झन् पढ्नै पर्ने, काम गर्नै पर्ने, गीत गाएर त अब खानु पुग्थेन, आज गीत गाउने मात्रै भएको भए प्रोफेसनल पनि हुन सक्थेन हामी, किनभने दार्जिलिङ कला चाहिँ भएको ठाउँ हो, तर हाम्रो कलालाई माथि लगाउने त्यसलाई ठेल्ने काम चाहिँ यहाँको कुनै व्यवस्थापनले चाहिँ भएन, त्यो चाहिँ दुःख लाग्दो कुरा छ,
0: पक्का कुरा हो, किनभने व्यक्तिगत तौरले जस जसले जति गरिराखेका छन् त्यसदेखि माथि उठेर सरकारी अर्थात् प्रशासनिक तौरबाट एउटा म्युजिक एकाडेमीसम्म पनि हुन सकेको छैन दार्जिलिङमा, त्यो कलाकारहरूको लागि एउटा ठुलो विडम्बना पनि हो, र सायद त्यो कारणले पनि हुनसक्छ अब गीत सङ्गीत गरेर पनि केही छैन भन्ने एउटा भावना पनि हुनसक्छ। सो आदरणीय श्रोताहरू, हामी अहिले कुरा गर्दैछौँ वरिष्ठ गायक पेमा लामासँग, र पेमा लामासँगको यो जुन चाहिँ गायन पक्ष छ त्यहाँदेखि अलग पक्ष उनको छ, उनको व्यवहारिक अर्थात् उनको पेसागत जीवन पनि छ। पेसागत रूपले उहाँ शिक्षक हुनुहुन्छ, दार्जिलिङको प्रतिष्ठित स्कुल सेन्ट रोबर्सका उहाँ सेवानिवृत्त शिक्षक हुनुहुन्छ, गर्वको साथ उहाँले आफ्ना कमाइहरू गर्न सक्नुहुन्छ। अहिले उदय सोताङ, स्वर्गीय प्रशान्त तामाङ जो इन्डियन आइडल विजेता पनि थिए, देखि लिएर आर्यन तामाङहरूदेखि लिएर राष्ट्रिय स्तरको मञ्चहरूमा पुगेर आफूलाई नेपाली सङ्गीतका एउटा परिचित अनुहार बनाउने कलाकारहरू यहाँले बनाइसक्नु भएको छ। भनेपछि यहाँले स्कुलमा हुँदाखेरि विद्यार्थीहरूलाई किताब मात्रै पढाउनु भएन, किताबदेखि निस्केर सङ्गीतको कुरा पनि गर्नुभएको छ, किनभने मैले सुनेको छु ती विद्यार्थीहरूले धेरैले पेमा लामा सरको नाम सादर लिने गरेका छन्। कस्तो लाग्छ यहाँलाई?
1: खुसी नै लाग्छ है, आफूले पढाएको अनि आफूले यो क्षेत्रमा म्युजिक क्षेत्रमा निकालिएको, यो क्षेत्रमा मैले भनेको जस्तो स्टुडेन्टहरू पाएको है, यी कुराहरूले मलाई खुसी लाग्छ, किनभने मैले सेन्ट रोबर्ट्समा काम गर्दा पढाउनु त 7 पिरियड्स त छँदैछ, त्यो बाहेक पनि उब्रेको समयमा राति घर ढिलो ढिलो गएर पनि, साथै अब भानु जयन्ती, टिचर्स डे, ती सबैमा मनै हुन्थे है, त्यसरी गरेर पनि नानीहरूले धेरै नाम कमायो, त्यसको लागि त म एकदमै खुसी छु, धेरै खुसी छु।
0: आफू पनि अब एकजना सङ्गीतकार गायक भएको हुनाले गर्दाखेरि आफ्ना विद्यार्थीहरूको त्यस्तो सफलतामा नरमाउने गुरु हृदय त कसको होला र है, र यहाँ त्यो अर्थले पनि भाग्यमानी हुनुहुन्छ। तर अर्को एउटा कुरा के छ भने अहिलेको जमात जुन चाहिँ छ अघि युवा वर्गमा जुन चाहिँ छ, अघि यहाँले पनि कुरा गर्नुभयो लोकगीत हराइसकेको छ, सुगम सङ्गीत हराइसकेको छ, यो सुगम सङ्गीतलाई हाम्रो नेपाली लोकगीतलाई फर्काइ ल्याउनको निम्ति के गर्न सकिएला सर? सम्भावनाहरू के के छन्?
1: सम्भावना छ नि, हाम्रो फोक सङ जुन लोकगीत भन्छ सायद म भन्छु विश्वमा पनि सबै

0: भन्दा बेसी हाम्रोमा त्यो चिजहरू समान चिजहरू छ क्या, फोक सङ छ हाम्रोमा, तर हामीले अलिकति युटिलाइज नगरेको मात्रै हो। किन फर इक्जाम्पल के हुन्छ भने पन्जाबी गीत हेर्नुहोस् न, संसारभरि चलिरहेछ त, पन्जाबी फोक सङ हेर्नुहोस्, त्यस्तै गरी हाम्रो पनि छ नि। मैले के भन्छु भने त्यस्तै नबजाऊ, अहिलेको डिजिटलाइज युगमा, डिजिटल जमानामा अहिलेकै इन्स्ट्रुमेन्ट चलाए पनि हुन्छ, तर हाम्रो गन्ध चाहिँ हुनुपर्छ भन्छु म। यो मैले धेरैवटा इन्टरभ्यूमा पनि भनेको छु।
1: हजुर हजुर,
0: त्यसले गर्दामा जति नै जे गर्नु, म आफू भएर बाँच्नु, हामी बाँच्नु चाहिँ सङ्गीतमा चाहिँ फोकसँगै हो, लोकगीतै हो। जसको लोकगीत धनी छ त्यो जाति माथि नै पुग्छ, तर हाम्रोमा त भएकोलाई नै हराउनु खोज्ला जस्तो गर्छ है।
1: पक्का कुरा, पक्का कुरा। अब पन्जाबी लोकगीतहरू होइन, राजस्थानी लोकगीतहरू अहिले भनौँ भने फिल्म इन्डस्ट्रीतिर गएर इस्टाब्लिस भइसकिसकेको छ, तर हाम्रो लोकगीतहरू भने हाम्रै ओठबाट हराएर गइसकिसकेका छन्। यहाँले भन्नुभयो जस्तै लोकगीत त हाम्रो परिचय हो नि त, हाम्रो सङ्गीतको परिचय हो, भुइँ हो, भुइँ हो, भुइँमा नटेकी कहीँ कोही पनि अग्लो उभिन सक्दैन। तर हामी लोकगीतलाई, अहिलेको सुगम सङ्गीतहरूलाई बिर्सेर अब त यहाँसम्म पनि भइसकिसक्यो कि यो जुन चाहिँ सङ्गीतकारको साधनाले खारिएर जुन एउटा गीतले लय पाउँछ नि, त्यो पनि एआईले लगिदियो। एउटा गीतकारले मन्थन गरेर शब्दहरूको जुन चाहिँ एउटा मथारेर गीत बनाउँछ, त्यो पनि एआईले लगिदियो। एउटा गायकले वर्षौँ साधना गरेर एउटा निखारेको तिखारेको स्वरलाई पनि एआईले लगिदियो। अब यो समयमा जब यो कृत्रिम बौद्धिकता यसले हाम्रो सिर्जनालाई खोज्दै गरेको बेला छ, हाम्रो मात्रै होइन विश्व सङ्गीत कला क्षेत्रको लागि जोखिम छ कि छैन, कस्तो लाग्छ सरलाई?
0: होइन, यो के हो भने अब अहिलेको जमानामा अब एआईलाई हामीले नराम्रो त भन्नु हुँदैन,
1: पक्का कुरा।
0: तर सङ्गीत चाहिँ यस्तो चिज हो, संवेदनशील भन्छ होइन, सङ्गीत त्यस्तो हो, र यो सङ्गीतमा चाहिँ अब एआईले अलिकति हस्तक्षेप चाहिँ गरेको जस्तो लाग्छ। यो हस्तक्षेपले गर्दामा त्यति सङ्गीतको पछिसम्म जाने त्यो यसको टेकाउ चाहिँ बेसी रहँदैन। एआई भनेको नै बनावटी के इन्टेलिजेन्स समथिङ होइन, आर्टिफिसियल इन्टेलिजेन्स भन्छ है, बनावटीले हस्तक्षेप गरेपछि त्यो अलिकति भिन्नै हुन्छ, अनि बेसी दिन पनि रहँदैन जस्तो लाग्छ, त्यो गीत टिक्दैन। तर अब अहिलेको जमाना अनुसारले एआईलाई नराम्रो पनि भन्न सकिँदैन। अनि अर्को कुरो, रेकर्डिङ गर्दा पनि पैसा निकै लाग्थ्यो भने एआई अलिक सस्तो पनि छ, दिस इज फ्याक्ट अल्सो, एकदम पक्कै हो। यो सबै विचार गर्दाखेरि स्वरमा चाहिँ अलिक हस्तक्षेप नगरेको चाहिँ राम्रो जस्तो लाग्छ।
1: पक्का कुरा हो, किनभने त्यसले थुप्रै जानाको अब भनौँ भने अब कला र काम दुइटै खाइदिएको छ हगि। तथापि त्यसले चाहिँ अब त्यो त आर्टिफिसियल हो, त्यसले अब त्यो गीतकारको, सङ्गीतकारको, गायकको भित्रको फिलिङ बुझ्दैन नि त
0: हगि।
1: तर यो सबै हुँदा हुँदै पनि पेमा लामाका गीतहरू अहिले पनि उत्तिकै ज्वलन्त छन्। बाँच्न जानिन कि बचाउन जानिन, साँझको घाम डुबिसक्यो, तिमी मान या नमान, जलेर खरानी भइजान्छ आफ्नो आफ्नो जिन्दगानी, यो देशको माटो, नयाँ दसैँ दिशा दिनै घमाइलो, यी यही गीतहरू अहिले पनि विशेष विशेष कार्यक्रमहरूतिर बज्ने गर्छ। यो गीतहरू यसरी लोकप्रिय हुनुको पछिको कारण के हुन सक्छ सर? तपाईँ आफै गायक भएर मेरो गीतहरू अहिलेसम्म यसरी बाँच्नुको कारण चाहिँ यो हो भन्ने कुरा तपाईँलाई थाहा होला, श्रोताहरू जान्न चाहन्छन्।
0: यो के हो भने मैले जतिवटा गीत गाएँ है, ती गीतहरू म सबैको गीत पनि गाउँदिनँ।
1: हजुर,
0: सबैको, मलाई गीत गाउँदाखेरि मलाई ठिक लाग्नुपर्छ।
1: हजुर,
0: मलाई मैले गाएको गीतहरू एउटा कस्तो भने विभिन्न परिस्थिति, परिवेश हेरेर, समय हेरेर मैले धेरैवटा गीत गाएकै छु। कतिवटा गीतहरू दुःखको पनि छ, कतिवटा सुखको पनि छन्, र यो सबै हेर्दाखेरि सायद दर्शकवृन्दलाई पनि
1: हजुर हजुर
0: त्यही भएर गीत मन पराइदिए
1: है। जस्तै अब बाँच्न जानिन कि बचाउन जानिन, यो एउटा यथार्थ गीत छ। अहिले पनि अब हाम्रो दार्जिलिङको सन्दर्भमा हेर्ने हो भने, दार्जिलिङ मात्रै होइन भारतीय नेपालीहरूकै सन्दर्भमा हेर्ने हो भने, यो अहिले पनि एउटा हामीले भोगिराखेको पीडा छ नि त, यो एउटा पीडा गीत होइन। त्यसले गर्दाखेरि यो सब, यो गीत पेमा लामाको गीत मात्रै नभएर, पी अर्जुनको शब्द मात्रै नभएर, मणिकमल छेत्रीको सङ्गीत मात्रै नभएर, यो हाम्रो सम्पूर्ण जातिकै एउटा गीत भएको छ, पीडा गीत भएको छ। त्यस कारणले गर्दाखेरि पनि यो गीतहरू होइन, साँझको घाम होइन, पारस गजमेरको शब्द सङ्गीत मात्रै नभएर, पेमा लामाको स्वर मात्रै भएर, यो हामी सबैको एउटा स्वर छ। है।

0: यी कारणहरू पनि हुन सक्लान् है। र अब त्यो समयमा त एउटा पेमा लामा एउटा अग्लो उभिएको नाम, जीवनमा यसो हातेमालो गर्नेहरू चाहिँ सर कति थियो?
1: होइन, त्यो कुरामा म अलिक सिन्सियरै थिएँ है।
0: हजुर,
1: खास गरी चाहिँ के हो भने समय भएन, प्राय समय पाइएन, किन पढ्नै पर्थ्यो, स्कुल जानै पर्थ्यो। अब स्कुलको समयमा पनि हाम्रो स्कुल अलिकति चल्थेन, ढाँटढुट पुरै गीत गाउनै पर्ने, टिचर्स डे हुने स्कुलमा, मैले भने नि 7 पिरियड्स पढाउनै पर्ने, छुट्टी नपाउने, अनि तपाईँको त्यो हातेमालो साह्रो भएन जस्तो लाग्छ।
0: होइन, अब कार्यक्रमतिर त अब कमान बस्तीतिर पनि जानुभयो होइन, त्यो त स्कुलदेखि बाहिरै निस्केर जानुभयो। जीवन कलाकारहरूको त्यति रङ्गहीन पनि हुँदैन, अलिकति रङ्गीन नै हुन्छ, जसको प्रेरणाले गर्दाखेरि नै उनीहरू कलाकार बन्छन् भन्ने छ नि त। अब तपाईँले सिन्सियरै छु भनेर भन्नुभयो, म त्यसलाई साह्रै अब कर चाहिँ गर्दिनँ। यदि यो चाहिँ अब हाम्रो दृश्य कार्यक्रम भएको, टेलिभिजन भएको भए चाहिँ श्रोताहरूले तपाईँको अनुहारमा हेरेरै भन्न सक्थे ढाँटेको हो, ढाँटेको हो भनेर भन्न सक्थे, तर अब देख्न सक्दैनन् र त्यस्तो नहोला। तर उसको लागि भनेर त कुनै गीत गाउनु भयो होला नि त, अब त समय टरिसकेको छ नि त सर, भन्दा हुन्छ।
1: कसले भन्यो टर्यो भनेर?
0: मैले भनेको चाहिँ समय अझै छ नि त,
1: होइन
0: त्यो मौका फर्केर आउँछ कि,
1: किनभने त्यो कुरा नकोट्यौ नि।
0: होइन,
1: यो के हो भने गीत गाउने भएपछि मान्छे अलिक रमाइलो चाहिँ हुनुपर्छ,
0: पक्का कुरा हो।
1: गीत गाउने त फुलिएकोले गीत गाउनु सक्दैन, गीत धेरै प्रकारको हुन्छ, दुःखको, सुखको, भक्तिको, राष्ट्रको, सबै प्रकारको गीत हुन्छ। तर गीत अनुसारले म त्यो प्रकारले गाउँथेँ क्या, रमाइलो गीत रमाइलो गीत गाइदियो होइन, अनि देशभक्ति गीत जिस्किँदै गाउने होइन, भक्ति सङ्गीत पनि त्यस्तो होइन, अनि तपाईँको कुरा मैले बङ्ग्याएको पनि होइन, खास गरी चाहिँ यही हो।
0: खास गरी त्यो आदरणीय श्रोताहरू, पेमा लामा सरले यतिखेर केही पन्नाहरू 2-3 एकैचोटि पल्टाउनु भयो, उहाँले त्यो पन्नाहरू फेरि पढ्ने कोसिस गर्नु भएन किनभने फर्केर बेलुकी घरै जानु छ भन्ने डर छ उहाँलाई। जे नहोस्, मैले यो जान्नु खोजेको चाहिँ के हो भने, पढ्न पर्ने किताबहरू भन्दा पनि बहुमूल्य चाहिँ कोही बेला पढिसकेका किताबहरूलाई पुनर्पठन रहेछ। म माध्यमिक दिएर बसेपछि मैले प्रकाश कोविदका उपन्यासहरू प्रशस्त पढेँ, मलाई लेखक बनाउनुमा त्यो पुस्तकहरूको, प्रकाश कोविदको ठुलो योगदान छ। धेरै पछि मैले दार्जिलिङको साझा पुस्तक पसलमा प्रकाश कोविदका सम्पूर्ण कृतिहरू छापेर राखेको त्यहाँनिर ठेली पाएँ, 8 भागमा छापेको रहेछ। मैले ती जम्मै किताबहरू किनेर लगेँ किनभने मेरो साहित्यिक जीवनको सुरुवाती दिनहरू थिए। अहिले म प्रकाश कोविदको उपन्यासहरू पढ्दैछु, म फर्केर त्यो समयमा पुग्छु, त्यो दिनहरूमा पुग्छु, सम्झिन्छु, आहा, आफैलाई त्यो एउटा रोमाञ्चित पाउँछु। मैले वास्तवमा पेमा सरको जीवन किताब पल्टाउन खोजेको पनि त्यही नै हो, किनभने पेमा लामाको गीत सुनेर धेरैको जीवन जोडिएको छ, धेरैले आफ्ना माया पिरतीको कसिलो गाँठोहरू पनि कसेका छन्। पेमा सरको पनि सम्भवतः त्यही नै हो, तथापि अब त्यसलाई उहाँले उम्काउन खोज्नुभयो, ठिकै छ, केही छैन। अहिलेका युवा गायकहरूले चाहिँ पेमा लामाबाट सिक्नुपर्ने कुराहरू के छ सर?
1: सङ्गीतमै कुरा गरौँ होइन,
0: हजुर,
1: सङ्गीतकै विषयमा।
0: सङ्गीतकै कुरा
1: सबभन्दा ठुलो कुरो चाहिँ अब हाम्रो युवा,
0: हजुर,
1: युवाको बाउ आमा,
0: हजुर,
1: म त 70+ भइसक्यो होइन, बाजे भइसक्यो है, र सबभन्दा ठुलो कुरो चाहिँ सबै घरमा युवाहरूले म्युजिक चाहिँ सबैले सिक्नुपर्छ क्या, लर्न गर्नै पर्छ हरेक घरमा। अनि म गीत गाएर नि म ठुलो मान्छे हुन्छु भन्ने होइन, म गीत गाएर स्टेजमा नाम कमाउँछु भन्ने पनि होइन, तर हाम्रो परिवेशमा, हाम्रो गाउँघरमा, हाम्रो ठाउँमा सबै घरमा म्युजिक सिकेको हुनुपर्छ, किनभने म्युजिक यस्तो साधन पनि हो जसले चाहिँ प्राकृतिक देहलाई सबै स्वच्छ बनाउँछ भनौँ न है। मैले अरू जातिमा देखेको छु कि उनीहरूको बिहान भएपछि बेलुका भए उनीहरू म्युजिक बजाउँछ क्या, सुन्छ अनि गाउँछ पनि उनीहरूले, अन्त उनीहरू पछि गएर डक्टर इन्जिनियर हुन्छ नि, गीत गाउनै पर्छ भन्ने छैन, तर गीत घरमा हामीले त्यो प्रकारको बानी राख्यौँ भने चाहिँ अभियसली के हुन्छ भने ब्रेन पनि सार्प हुन्छ, त्यति मात्रै होइन घरको इन्भाइरोमेन्ट पनि अलिकति राम्रो भएर जान्छ। र त्यसैले गरेर म अहिलेको भाइहरूलाई के भन्छु भने सुट लर्न म्युजिक, या म्युजिक गर्नै पर्छ, उनीहरूले सिक्नै पर्छ। अनि अर्को चाहिँ के हो भने म्युजिक त हो भइहाल्छ गीत गाउनु भनेर हुँदैन अलिकति म्युजिक जानेको हुनुपर्छ साथ नहुनु पनि हो लगनशीलता पनि

0: पर्यो हुनु पर्यो
1: अनुशासन
0: अनि अनुशासन त एकदमै इम्पोर्टेन्ट भयो, डिसिप्लिन त होइन,
1: एउटा गिटार बोकेर कलाकार भइहाल्यो
0: त्यसरी हुँदैन, त्यसरी काम. अनि एउटा गीत गाएर हिट भयो भने ठुलो पनि कुरा नगरि हुन्छ. अब अहिले झन् यस्तो जमाना आयो, मैले गीत गाएँ
1: हजुर,
0: ए अहिलेको सपोर्टले गीत गाउनु पनि सक्छ
1: हजुर,
0: तर एक दिन यस्तो समय आउँछ त्यति बेला एआईले पनि साथ दिँदैन क्या. त्यसले गर्दामा म्युजिक सिक्नुपर्छ अनि म्युजिक सिकेर मात्रै अरू पनि काम गर्न सकिन्छ. अनि म युवाहरूलाई यही भन्छु, सबभन्दा ठुलो इमान्दारिता चाहिँ हुनुपर्छ, सिन्सियरिटी भयो भने त्यसै माथि बढ्दै जान्छ. त्यति नै हो पऱ्यो क्या भाइ.
1: सत्तर नागिसकेका एकजना युवा गायक हामीसित हुनुहुन्छ. उमेर त एउटा सङ्ख्या मात्रै हो, उहाँ जतिको रसिक र रौसे मान्छे मैले अहिलेसम्म कसैको सङ्गतमा पाएको छैन, किनभने मैले दार्जिलिङमा धेरै कलाकारहरूसँग सङ्गति गरेको छु. त्यसो भन्दा अरूलाई अप्ठ्यारो नपर्ला, तर पेमा लामा सरसँगको जुन चाहिँ एउटा सौहार्दपूर्ण त्यो छ नि, उहाँसँग हामी जहिले केही सिक्न पाइराखेका हुन्छौँ. उहाँ जहिले एकदम ऊर्जाशील हुनुहुन्छ, जहिले जाँगरिला हुनुहुन्छ, र आफू सँगसँगै अरूलाई पनि केही गरौँ भन्ने एउटा जमर्को लिएर हिँडिराखेका व्यक्ति हुनुहुन्छ. र यस्ता व्यक्तिसँग काम गर्नु पाउनुको एउटा आनन्द पनि अलग्गै हुन्छ. त्यसको लागि म पनि दार्जिलिङमा आएपछि पेमा लामा सरसँग मेरो धेरै वर्ष अगाडिदेखिको परिचय हो, र हामी उमेरले तलमाथि भए पनि हामी एकदमै एउटा हार्दिकतासँग हाम्रो व्यवहार चल्छ. र अहिले सरले भनिहाल्नु भयो, त्यो अनुशासन, त्यो लगनशीलता, त्यो साधना होइन, अनि एउटा गीत गाइसकेपछि म कलाकारै हुन्छु भन्ने छैन, त्यो सङ्गीतलाई चाहिँ आफ्नो जीवनको एउटा पार्ट बनाउने, एउटा भाग बनाउने, र त्यसले जीवनलाई पनि एउटा पोजिटिभ त्योतिर लैजान्छ भन्ने छ. र उमेरको यो पढाउमा आएर पनि उहाँ नेपाली सङ्गीतको लागि अति नै मरिमेट्नुहुन्छ, विभिन्न श्रृङ्खलाहरूमा, विभिन्न कार्यक्रमहरूमा, विभिन्न मञ्चहरूमा उहाँ पुगि नै राख्नु भएको हुन्छ, युवाहरूलाई त्यो उसरी नै प्रोत्साहन गरिराख्नु भएको हुन्छ. र सर, एउटा प्रश्न मलाई सोध्नु मन लाग्यो, तपाईँको जीवनलाई परिवर्तन गरिदिएको एउटा कुनै गीत छ, जुन गीत चाहिँ त्यो तपाईँ आफैले गाउनु भएको छ, त्यो गीत गाइसकिसकेपछि तपाईँले आफ्नो जीवनलाई हेर्ने दृष्टिकोणमा फरक पाउनु भएको छ?
0: खेतीका गीत जति गीत गाएँ मैले है, ती सबै गीतहरू मैले अघि भने नि त, मलाई परिवेश, परिस्थिति, समय सबै विचार गरेर गीत गाएको. र त्यो गीतहरू गीत गाउनुभन्दा पहिला अरूले गीत बनाउने हो, म त गीत खास गरी म सिङ्गर मात्रै हो है. गीत गाएपछि मैले त्यो गीतहरू सबै सोचेर नै गीत गाएको हुन्छु, र त्यसले गर्दा ती थुप्रै गीतहरूमा यो चाहिँ दामी भन्नु म सक्दिनँ है. मेरोमा त्यो केही आएन पनि, यो गीतले यस्तो भयो भन्ने पनि छैन.
1: तर छ नि, त्यहाँनिर थुप्रै गीतहरू छन् तपाईँका गीतहरू है, जसले चाहिँ हामीलाई मनोरञ्जनको साथसाथै एउटा सोच्नु पनि होइन, एउटा मनन गर्नुपर्ने वाद्य बनाउने गीतहरू छन्, जीवन दर्शनका गीतहरू छन्, जातीय पीडाका कुराहरू छन्, प्रेम प्रसङ्गका कुराहरू छन् होइन, उमेर वैंसका कुराहरू छन्. मैले अघि नै भनिहालेँ, तिनै प्रेम प्रसङ्गका गीतहरू सुनेर कतिजनाको जोडी बाँधिए होलान्, कतिजनाको जोडी चुडिए पनि होलान् होइन. उसो भए कुनै एउटा यस्तो गीत होला जुन गीत चाहिँ अब सङ्गीतकारले चाहिँ अब आफ्नो धुन यसरी भरेका छन् र तपाईँलाई त्यो गीत, त्यो धुन मन परेन र त्यसलाई तपाईँले अलिकति आफ्नै प्रकारले गाइदिनु भयो र त्यो गीत खुब चल्यो पनि, त्यस्तो कुनै गीत पनि छ?
0: त्यस्तो छैन, छैन. त्यो मैले साँच्चै कुरा गरेको, मैले भने जब सङ्गीतकारले गीत बनाएपछि रुपियाँमा तिमीले यो गीत गाइदियो भनेपछि म घुरिन्छु, पहिला राम्ररी सुन्छु त्यसको वर्डिङ, त्यो वर्डदेखि लिएर म्युजिक सबै म विचार गर्छु र मात्रै म त्यो गीत गाउँछु है. तर गीत गाउँदाखेरि रोमान्टिक गीत हो भने म रोमान्टिक प्रकारले गीत गाउनु सक्छु, यो फोक सङ हो यसलाई फोकको अलिकति गन्ध चाहिन्छ भने त्यो पर्न सकिन्छ. यो प्रकारले प्रायः त्यसरी गीत गाएको छु मैले, र त्यो मलाई जिन्दगीमा त्यो केही छैन.
1: होइन, मैले खासै चाहिँ यो प्रश्न तपाईँलाई किन गरेको थियो नि, अघि तपाईँले सिन्सियरिटी कुरा गर्नुभयो भने सिन्सियर हुनुपर्छ भन्नुभएको, तपाईँ सिन्सियर हुनुहुन्छ कि हुनुहुन्न भनेर मैले यो सोधेको थिएँ, तपाईँले इमान्दारीसँगले यसको उत्तर दिनुभयो, तपाईँ पक्रा पर्नु भएन. किनभने त्यस्ता गीतहरू धेरै हुन्छन् नि है, सङ्गीतकारले मैले त यो सङ्गीतै गरेको थिइनँ उसले यसरी गाइदिएछ भनेर भनेको पनि सुनेको छु, तर अब तपाईँले त्यो बेलाको सङ्गीतकारहरूसँग काम गर्नुभएको छ होइन, त्यस्ता त्यस्ता सङ्गीतकारहरूको सङ्गीतमा गीत गाउनु भएको छ, त्यो त अब आफ्नो हालले त त्यहाँ आएन. अब गायकले आफ्नो कला चाहिँ देखाउनु पर्यो स्वरमा होइन, यो यहाँले अवश्य पनि गर्नुभएको छ, र यिनै कारणहरूले गर्दाखेरि नै यहाँका गीतहरू अहिले पनि तन्देरी भएर बसिराखेका छन्. सुन्लान् मान्छेले नाना थरीका गीतहरू सुन्लान्, तर जति बेला मान्छेलाई अलिकति एउटा गरौँ

0: थारीले अलिकति पीडित बनाउँछ, त्यति बेला सुन्नको लागि मान्छेले कुनै गीतहरू रोज्छन् भने ती गीतहरूमध्येमा पेमा लामाका गीतहरू पनि पर्छन्।
1: यहाँहरूले सुन्दै हुनुहुन्थ्यो आकाशवाणी खरसाङको पोडकास्ट, जहाँ हाम्रो क्षेत्रका वरिष्ठ गायक पेमा लामा अनि वरिष्ठ गीतकार कमल रेग्मीज्यूले सङ्गीतको वर्तमान अवस्था अनि यसको उत्थानको निम्ति गर्नुपर्ने आवश्यक कार्यहरूमाथि सार्थक चर्चा गरे। यस कुराको रहल भाग आगामी पोडकास्टमा सुन्न सक्नुहुनेछ। तबसम्मको लागि कार्यक्रम सहयोगी प्रमीर राई साथै कार्यक्रम प्रस्तोता मनन तामाङलाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम शिक्षा ज्योतिको पर्खाइमा बस्नुभएका हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रता कार्यक्रम शिक्षा ज्योतिको अर्को अध्याय लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। र अहिले घरी वर्षाको मौसम चलिरहेको छ अनि हामी भारत देशमा बसोबासो गर्छौ अनि यो समयमा अत्याधिक वर्षा हुने गर्दछ र यो वर्षा हुनको पछि दक्षिण पश्चिम मौसमी वायुले लिएर आएको वर्षाले जस्ता हामी मनसुन भन्छौँ, यही मनसुनको कारणले गर्दा भारतवर्षमा यस समयमा अत्याधिक वर्षा हुने गर्दछ र यो वर्षाको मुख्य कारणहरू के रहेका छन् आज यसै विषयवस्तुबारे हजुरहरूलाई हामी जानकारी प्रदान गर्न गइरहेका छौँ। र यो मनसुनले भारतवर्षमाथि ठुलो प्रभाव पनि पारेको छ र दक्षिण पश्चिम एसियाबाट आउने मनसुनले भारतीय उपमहाद्वीपमा कसरी प्रभाव पर्न जान्छ आज यसै विषयवस्तुबारे हजुरहरूलाई जानकारी प्रदान गरिरहेका छौँ, जसलाई हामी अङ्ग्रेजीमा भन्छौँ द मनसुन अफ साउथ एसिया एन्ड इट्स इफेक्ट इन इन्डियन सब कन्टिनेन्ट। र आज यस विषयवस्तुबारे हजुरहरूलाई सविस्तार साथ जानकारी प्रदान गर्नको निमित्त हामी माझ उपस्थित भइसक्नु भएको छ प्रभातिका निरौलाज्यू। र अब हामी प्रभातिका निरौलाबाट दक्षिण एसियाको मनसुन र यसको भारतीय उपमहाद्वीपमा के कस्ता प्रभावहरू पर्न जान्छन् यसैबारे हजुरहरूलाई बताउन गइरहेका छौँ।

नमस्कार आदरणीय श्रोताहरू, आज हामी यस कार्यक्रममा दक्षिण एसियाको मनसुन र यसको भारतीय उपमहाद्वीपमा पर्ने प्रभाव भन्ने अत्यन्त महत्त्वपूर्ण विषयमा चर्चा गर्नेछौँ। प्रकृतिले पृथ्वीलाई जीवनयोग्य बनाउन अनेकौँ प्रणालीहरूको विकास गरेको छ। यी प्रणालीहरूमध्ये केहीले मौसमलाई नियन्त्रित गर्छन्, केहीले जलचक्रलाई सन्तुलित राख्छन् भने केहीले जीवन जन्तु तथा वनस्पतिको अस्तित्वलाई निरन्तरता प्रदान गर्छन्। यस्ता प्राकृतिक प्रणालीहरूमध्ये दक्षिण एसियाली मनसुनको विशेष स्थान रहेको छ। वास्तवमा भन्ने हो भने दक्षिण एसियाको भौगोलिक स्वरूप, जलवायु, कृषि, अर्थतन्त्र तथा यहाँका मानिसहरूको जीवनशैली बुझ्न मनसुनलाई बुझ्न अपरिहार्य छ। हामीमध्ये धेरैजसोले मनसुन भन्नासाथ वर्षायाम वा लगातार पानी पर्ने मौसमलाई सम्झन्छौँ। तर वैज्ञानिक दृष्टिकोणबाट हेर्दा मनसुन केवल वर्षा होइन, यो एउटा मौसमी वायु प्रणाली हो जसले वर्षाको निश्चित समयमा आफ्नो बहने दिशा परिवर्तन गर्दछ। यही दिशागत परिवर्तनको कारण दक्षिण एसियामा वर्षा हुने र सुक्खा रहने दुई फरक मौसमको अनुभव हुन्छ। यसैले मनसुनलाई केवल पानी पर्ने समयका रूपमा बुझ्नु पर्याप्त हुँदैन। वास्तवमा मनसुनले वातावरण, जलस्रोत, कृषि उत्पादन, उद्योग, यातायात, ऊर्जा उत्पादन तथा जनजीवनको विविध पक्षहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित गरिरहेका हुन्छ। प्रिय विद्यार्थी, हामीले दैनिक जीवनमा प्रयोग गर्ने अन्न, फलफुल, तरकारी, खानेपानी तथा विद्युत उत्पादन समेत कुनै न कुनै रूपमा मनसुनसँग जोडिएको हुन्छन्। यदि मनसुन समयमा आयो भने खेतीपाती राम्रो हुन्छ, नदीनालामा पानीको मात्रा बढ्छ, जलाशय भरिन्छ र जल विद्युत उत्पादनमा पनि सहजता आउँछ। तर मनसुन अनियमित भयो वा अत्यधिक सक्रियमा बन्यो भने बाढी, पहिरो, डुबान तथा माटो कटान जस्ता प्राकृतिक विपदहरू निम्तिन सक्छन्। त्यसैले मनसुनलाई प्रकृतिको वरदान पनि मानिन्छ र कहिलेकाहीँ चुनौतीको रूपमा पनि हेरिन्छ। अब प्रश्न उठ्न सक्छ, मनसुन शब्द कहाँबाट आयो? मनसुन शब्द अरबी भाषाको मौसिम भन्ने शब्दबाट विकसित भएको हो। मौसिमको अर्थ ऋतु वा मौसम भन्ने हुन्छ। प्राचीन कालमा अरबको समुद्री व्यापारीहरूले हिन्द महासागरमा यात्रा गर्दा वर्षाको निश्चित समयमा हावाको दिशा परिवर्तन हुने कुरा अनुभव गरेका थिए। यही मौसमी वायुको आधारमा उनीहरूले आफ्नो समुद्री यात्रा तय गर्थे। पछि यही शब्द विश्वभर प्रचलित हुँदै मनसुनका रूपमा प्रयोग हुन थाल्यो। आज वैज्ञानिकहरूले मनसुनलाई पृथ्वीको सबैभन्दा जटिल र प्रभावशाली मौसमी प्रणालीहरूमध्ये एक मानेका छन्। विश्वका विभिन्न भागहरूमा मनसुन पाए पनि दक्षिण एसियाको मनसुन सबैभन्दा शक्तिशाली, व्यापक तथा प्रभावकारी मानिन्छ। प्रिय विद्यार्थी, अब अर्को प्रश्न उठ्छ, दक्षिण एसियाली मनसुन किन यति महत्त्वपूर्ण छ? यसको उत्तर दक्षिण एसियाको भौगोलिक तथा सामाजिक अवस्थासँग सम्बन्धित छ। दक्षिण एसियामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, भुटान, श्रीलङ्का तथा मालदिव्स जस्ता देशहरू पर्दछन्। यीमध्ये अधिकांश देशहरूको अर्थतन्त्र कृषि क्षेत्रमा आधारित छ। कृषि उत्पादनका लागि आवश्यक पानीको प्रमुख स्रोत नै मनसुनी वर्षा हो। विशेष गरी धान, मकै, जुट, उखु, चिया तथा अन्य धेरै बालीहरू मनसुनी वर्षामा निर्भर रहन्छन्। त्यति मात्र होइन, हिमालबाट बग्ने नदीहरूको जलप्रवाह कायम राख्न, जल विद्युत उत्पादन गर्न, भूजल पुनर्भरण गर्न तथा प्राकृतिक वनस्पतिको वृद्धि गर्न पनि मनसुनले महत्त्वपूर्ण भूमिका खेल्छ। यद्यपि मनसुन सधैँ एउटै स्वरूपमा रहँदैन, कुनै वर्ष समयमा सुरु हुन्छ, कुनै वर्ष ढिलो आउँछ, कतिपय अवस्थामा वर्षा अत्यधिक हुन्छ भने कतिपय अवस्थामा अपेक्षाभन्दा कम हुन्छ। यही कारणले गर्दा वैज्ञानिकहरू मनसुनको अध्ययनलाई अत्यन्त महत्त्वका साथ लिन्छन्। आधुनिक मौसम विज्ञानले पनि मनसुनको पूर्वानुमानलाई विशेष प्राथमिकता दिएको छ, ताकि सम्भावित प्राकृतिक विपदहरूबाट जनधनको क्षति कम गर्न सकियोस्। यसरी हेर्दा
मनसुन केवल मौसम परिवर्तनको संकेत मात्र होइन, यो दक्षिण एसियाको प्राकृतिक, सामाजिक तथा आर्थिक जीवनको आधारशिला हो। यसको नियमितता र सन्तुलनले करोडौँ मानिसको जीवनलाई प्रत्यक्ष रूपमा प्रभावित गर्दछ। अब प्रश्न उठ्छ, मनसुन आखिरमा कसरी उत्पन्न हुन्छ, किन यसको दिशा परिवर्तन हुन्छ र कुन कुन प्राकृतिक तत्त्वहरूले यसको सञ्चालनमा भूमिका खेल्छन्? प्रिय विद्यार्थी, अब स्वाभाविक रूपमा अर्को प्रश्न उठ्छ, मनसुन कसरी उत्पन्न हुन्छ? यस प्रश्नको उत्तर खोज्न हामीले सर्वप्रथम पृथ्वीको एउटा सामान्य प्राकृतिक प्रक्रियालाई बुझ्न आवश्यक छ। हामी सबैलाई थाहा छ कि स्थल र समुद्र एउटै गतिमा तात्दैन र चिसिँदैन। यही साधारण देखिने प्राकृतिक विशेषताले मनसुनको उत्पत्तिमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ। गर्मी याममा सूर्यको किरणहरू पृथ्वीमा लगभग ठाडो रूपमा पर्दछ। त्यस समयमा स्थलभाग समुद्रको तुलनामा धेरै छिटो तात्छ। स्थलभाग तात्तेपछि त्यहाँको हावा पनि तातेर हलुका हुन्छ र माथितिर उठ्न थाल्छ। फलस्वरूप स्थलभागमा न्यून वायुदाब अर्थात् कम चापको क्षेत्र विकसित हुन्छ। यसरी विपरीत समुद्र बिस्तारै तात्ने भएकाले त्यहाँको हावा तुलनात्मक रूपमा चिसो र भारी रहन्छ। त्यसैले समुद्रमाथि उच्च वायुधाप कायम रहन्छ। प्रकृतिको एउटा सामान्य नियम छ, हावा सधैँ उच्च वायुधापमा भएको स्थानबाट न्यून वायुधाप भएको स्थानतर्फ बहन्छ। यही नियम अनुसार हिन्द महासागर, अरब सागर तथा बङ्गालको खाडीबाट आदरयुक्त हावा भारतीय उपमहाद्वीपतर्फ बहन थाल्छ। यही वायुलाई हामी दक्षिण पश्चिमी मनसुन भन्छौँ। तर केवल स्थल र समुद्रको असमान तापले मात्र मनसुन बन्दैन, यसको सञ्चालनमा अन्य धेरै प्राकृतिक तत्त्वहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। तीमध्ये पहिलो हो अन्तर उष्णकटिबन्धीय अभिसरण क्षेत्र, जसलाई अङ्ग्रेजीमा ITCZ अर्थात् इन्टर ट्रपिकल कन्भर्जेन्स जोन पनि भनिन्छ। यो पृथ्वीको यस्तो क्षेत्र हो जहाँ उत्तर गोलार्ध र दक्षिणी गोलार्धबाट आएको व्यापारिक वायुहरू एकअर्कासँग मिसिन्छ। गर्मी याममा सूर्यको उत्तरतर्फको प्रत्यक्ष प्रभावका कारण यो क्षेत्र पनि उत्तरतर्फ सर्छ। यसको परिणाम स्वरूप समुद्रबाट आएको अर्ध हावा भारतीय उपमहाद्वीप तरफ आकर्षित हुन्छ र मनसुनलाई अझ सक्रिय बनाउँछ। अब अर्को महत्त्वपूर्ण तत्व हो हिमालय पर्वतमाला। यदि हिमालय पर्वत नहुँदो हो भने दक्षिण एसियाको मनसुन आजको जस्तो प्रभावकारी हुने थिएन। समुद्रबाट आएको अर्ध वायुहरू हिमालसँग ठोक्किँदै माथितिर उठ्न बाध्य हुन्छन्। माथिल्लो भागमा तापक्रम कम हुने भएकाले वायुभित्र रहेको जल वाष्प सङ्घनित भई बादल बन्छ र अन्त्य वर्ष हुन्छ। यसरी हिमालयले मनसुनी वर्षालाई दक्षिण एसियाभित्र रोक्न र वितरण गर्न अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। साथै हिमालयले मध्य एसियाबाट आउने अत्यधिक चिसो हावालाई पनि दक्षिणतर्फ प्रवेश गर्नबाट धेरै हदसम्म रोक्न काम गर्छ। प्रिय विद्यार्थी, मनसुनलाई प्रभाव पार्ने अर्को महत्त्वपूर्ण भौगोलिक तत्व हो तिब्बती पठार। गर्मी याममा समुद्री सतहभन्दा धेरै उचाइमा रहेको तिब्बती पठार अत्यधिक तात्छ। यसको परिणाम स्वरूप त्यहाँ शक्तिशाली न्यून वायुधापको क्षेत्र विकसित हुन्छ। यसले पनि समुद्रबाट आउने अर्ध वायुलाई उत्तरतर्फ आकर्षित गर्न सहयोग पुर्याउँछ। त्यसैले तिब्बती पठारलाई दक्षिण एसियाली मनसुनको विकासमा महत्त्वपूर्ण ऊर्जा केन्द्रको रूपमा पनि लिने गरिन्छ। अब अर्को महत्त्वपूर्ण विषय हो जेट स्ट्रिम। जेट स्ट्रिम भनेको वायुमण्डलको माथिल्लो तहमा अत्यन्त तीव्र गतिमा बहने सागुरो हावाको प्रवाह हो। यसको अवस्थिति र दिशा परिवर्तनले मनसुनको आगमन, सक्रियता तथा वर्षाको वितरणलाई प्रभाव पार्छ। विशेष गरी उपोष्णकटिबन्धीय जेट स्ट्रिम उत्तरतर्फ सरेपछि दक्षिण पश्चिमी मनसुन भारतीय

0: उपमहाद्वीपमा प्रवेश गर्न अनुकूल अवस्था सृजना हुन्छ।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा दक्षिण एसियाको मनसुन र यसको भारतीय उपमहाद्वीपमा पर्ने प्रभावहरूबारे हामी छलफल गरिरहेका छौँ र आजको यस विषयवस्तुलाई हामी माझ लिएर उजागर गर्दै हुनुहुन्छ प्रभातिका निरौलाज्यूले र यस विषयवस्तुलाई अब पनि केही क्षण परसार्दै हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।
2: जीवन को अर्थ लुकेको थियो कि कुदिरहे थियो

0: र साङ्गीतिक विश्राम पश्चात हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीलाई स्वागत जनाउँदै हामी अब कार्यक्रमलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: प्रिय विद्यार्थी, आजको समयमा वैज्ञानिकहरूले एल निनो र ला निना जस्ता महासागरीय घटनाहरूलाई पनि मनसुनसँग जोडेर अध्ययन गरिरहेका छन्। एल निनोको अवस्थामा प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्ने भएकोले दक्षिण एसियामा सामान्यभन्दा कम वर्षा हुने सम्भावना रहन्छ। यसको विपरीत ला निना अवस्थाले धेरैजसो वर्ष सामान्यभन्दा बढी वर्षा गराउने सहयोग पुर्याउन सक्छ। यद्यपि यो प्रभावहरू हरेक वर्ष एउटै प्रकारको हुन्छन् भन्ने आवश्यक छैन, किनकि मनसुन धेरै प्राकृतिक तत्त्वहरूको संयुक्त प्रभावबाट सञ्चालन हुने जटिल प्रणाली हो। यसरी हेर्दा दक्षिण एसियाली मनसुन कुनै एउटा कारणले उत्पन्न हुने प्रक्रिया होइन। स्थल र समुद्रको असमान ताप, वायुधापको भिन्नता, अन्तर उष्ण कटिबन्धीय अभिसरण क्षेत्र, हिमालय पर्वतमाला, तिब्बती पठार, जेट स्ट्रिम तथा महासागरीय घटनाहरू, यी सब तत्त्वहरूको संयुक्त प्रभावबाट दक्षिण एसियाली मनसुनको विकास र सञ्चालन हुन्छ। अब अर्को जिज्ञासा उठ्छ, दक्षिण पश्चिमी र उत्तर पूर्वी मनसुनमा के अन्तर छ? मनसुन भारतीय उपमहाद्वीपमा कहिले प्रवेश गर्छ, कसरी फैलिन्छ र कहिले फर्किन्छ? प्रिय विद्यार्थीहरू, अब हामी मनसुनको प्रकार, यसको आगमन तथा भारतीय उपमहाद्वीपमा वर्षा कसरी वितरण हुन्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। दक्षिण एसियामा मुख्य रूपमा दुई प्रकारका मनसुन पाइन्छ, ती हुन् दक्षिण पश्चिम मनसुन र उत्तर पूर्वी मनसुन। यी दुवै मौसमी वायु प्रणाली भए पनि तिनको बहने दिशा, समय र प्रभाव फरक फरक हुन्छ। सबैभन्दा पहिले दक्षिण पश्चिमी मनसुनको कुरा गरौँ। यो दक्षिण एसियाको सबैभन्दा महत्त्वपूर्ण मनसुन हो। सामान्यतया प्रत्येक वर्ष जुन महिनाको प्रारम्भतिर यो भारतको केरलाको तटमा प्रवेश गर्दछ। त्यसपछि क्रमशः केही साताभित्र भारत, नेपाल, बङ्गलादेश, भुटान तथा पाकिस्तानको विभिन्न भागहरूमा फैलिन्छ। यस मनसुनले भारतीय उपमहाद्वीपको वार्षिक वर्षाको ठूलो भाग प्रदान गर्दछ, विशेष गरी कृषि, जलस्रोत तथा जल विद्युतका दृष्टिले यसको योगदान अत्यन्त महत्त्वपूर्ण छ। प्रिय विद्यार्थी, दक्षिण पश्चिमी मनसुन भारतीय उपमहाद्वीपमा प्रवेश गरेपछि दुई प्रमुख शाखामा विभाजित हुन्छ। पहिलो हो अरब सागर शाखा र दोस्रो हो बङ्गालको खाडी शाखा। अरब सागर शाखाले भारतको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गर्छ। पश्चिमी घाट पर्वतमालासँग ठोकिएपछि यसले केरलादेखि कर्नाटक, गोवा, महाराष्ट्र हुँदै पश्चिमी तटीय क्षेत्र प्रशस्त वर्षा गराउँछ। त्यसपछि यस वायुको केही भाग उत्तरतर्फ अघि बढ्दै गुजरात, राजस्थान तथा उत्तर पश्चिम भारतको केही क्षेत्रमा पुग्छ। तर यात्रा लामो हुँदै जाँदा यसमा रहेको आधारता क्रमशः घट्दै जाने भएकाले ती क्षेत्रमा वर्षाको मात्रा पनि कम हुँदै जान्छ। अब बङ्गालको खाडी शाखाको कुरा गरौँ। यो शाखा बङ्गालको खाडीबाट उत्तर पूर्वतर्फ अघि बढ्छ। यसको मार्गमा पर्ने मेघालयका पहाडहरू, विशेष गरी मौसिनराम र चेरापुञ्जी, विश्वमै सबैभन्दा बढी वर्षा हुने स्थानको रूपमा परिचित छन्। यसको मुख्य कारण के हो भने बङ्गालको खाडीबाट आएको अर्ध हावा ती अग्ला पहाडहरूसँग ठोकिएर तीव्र रूपमा माथि उठ्छ। माथि पुग्दा तापक्रम घट्छ, जल वाष्प सङ्घनित हुन्छ र अत्यधिक वर्षा हुन्छ। यही प्रक्रियालाई पर्वतीय वा ओरियोग्राफी

ट्राफिक वर्षा भनिन्छ। यस शाखाको अर्को भाग गङ्गाको मैदान हुँदै पश्चिमतर्फ अघि बढ्छ। यसले उत्तर भारतका विस्तृत भूभागमा वर्षा गराउँदै अन्त्य अरब सागर शाखासँग मिल्छ। प्रिय विद्यार्थीहरू, अब एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, किन केही स्थानमा अत्यधिक वर्षा हुन्छ भने केही स्थानमा निकै कम वर्षा हुन्छ? यसको मुख्य कारण भौगोलिक अवस्थिति, पर्वतहरूको दिशा, समुद्रबाटको दूरी तथा वायुको आर्द्रताको मात्रा हो। उदाहरणको लागि पश्चिमी घाट तथा हिमालयको दक्षिणी ढलानमा पर्ने क्षेत्रहरूमा प्रशस्त वर्षा हुन्छ। त्यसै गरी नेपालको तराई तथा मध्य पहाडी क्षेत्रको धेरै स्थानहरूले पनि मनसुनी वर्षाबाट पर्याप्त पानी प्राप्त गर्छन्। तर अर्कोतर्फ पर्वतको पछाडिपट्टि पर्ने क्षेत्रलाई वृष्टि छाया क्षेत्र भनिन्छ। यस्ता स्थानमा वायुको अधिकांश आर्द्रता पहिले वर्षाको रूपमा खसिसकेको हुन्छ, त्यसैले त्यहाँ वर्षा निकै कम हुन्छ। भारतको दक्षिणी ढक्कन पठारको केही भाग, राजस्थानको थार मरुभूमि तथा लद्दाखमा कम वर्षा हुनुको पछाडि यही कारण प्रमुख रूपमा जिम्मेवार छ। अब उत्तर पूर्वी मनसुनबारे चर्चा गरौँ। सामान्यतया सेप्टेम्बरको अन्त्यदेखि अक्टोबर महिनादेखि दक्षिण पश्चिमी मनसुन क्रमश कमजोर हुँदै जान्छ र भारतीय उपमहाद्वीपबाट फिर्ता हुन थाल्छ। यस प्रक्रियालाई मनसुनी फिर्ती वा मनसुनको प्रत्यागमन भनिन्छ। यस समयमा स्थलभाग समुद्रको तुलनामा चाँडै चिसिन थाल्छ। फलस्वरूप स्थलभागमा उच्च वायुधाप र समुद्रमा तुलनात्मक रूपमा न्यून वायुधापको अवस्था सिर्जना हुन्छ। त्यसपछि हावा स्थलबाट समुद्रतर्फ बहन थाल्छ। यही वायु प्रणालीलाई उत्तर पूर्वी मनसुन भनिन्छ। यद्यपि यो वायु सामान्यतया सुक्खा हुन्छ, तर बङ्गालको खाडीमाथिबाट बहदा यसले केही मात्रामा आर्द्रता ग्रहण गर्छ। त्यसैले भारतको तमिलनाडु तथा दक्षिण पूर्वी तटीय क्षेत्रमा यसै मनसुनका कारण उल्लेखनीय वर्षा हुन्छ। प्रिय विद्यार्थी, मनसुनको आगमन र फिर्ती निश्चित मितिमा हुँदैन। यसको समय प्रत्येक वर्ष केही दिन अघि वा पछि हुन सक्छ। त्यस्तै वर्षाको मात्रा पनि प्रत्येक वर्ष समान हुँदैन। यही कारणले मौसमविदहरूले

पश्चिमी र उत्तर पूर्वी मनसून दुवैले दक्षिण एसियाको जलवायु प्रणालीलाई सन्तुलित राख्न आआफ्ना भूमिका निर्वाह गरेका छन्। अब अर्को महत्वपूर्ण प्रश्न उठ्छ, यस मनसुनले भारतीय उपमहाद्वीपको कृषि, अर्थतन्त्र, जलस्रोत र जैविक विविधता तथा जनजीवनमा कस्तो प्रभाव पार्छ? साथै मनसुनको कारण सिर्जना हुने चुनौतीहरू के हुन्? प्रिय विद्यार्थीहरू, अब यस कार्यक्रमको अन्तिम चरणमा मनसुनले भारतीय उपमहाद्वीपमा पार्ने प्रभाव, वर्तमान चुनौती तथा यसको दिगो व्यवस्थापनका विषयमा चर्चा गरौँ। मनसुनको प्रभावले सामान्यतया सकारात्मक र नकारात्मक गरी दुई पक्षबाट अध्ययन गर्न सकिन्छ। यद्यपि मनसुनको केही चुनौतीहरू भए पनि दक्षिण एसियाको अधिकांश देशहरूको समग्र विकासका लागि यसको महत्त्व अत्यन्त ठुलो छ। सबैभन्दा पहिले कृषि क्षेत्रमा यसको योगदान चर्चा गरौँ। दक्षिण एसियाका धेरै देशहरूको अर्थतन्त्र अझै पनि कृषिमा आधारित छ। नेपाल, भारत, बङ्गलादेश तथा भुटान जस्ता देशका लाखौँ किसान मनसुनी वर्षाको प्रतीक्षामा हुन्छन्। धान, मकै, कोदो, जुट, उखु, कपास, चिया लगायतका धेरै बालीको उत्पादन मनसुनी वर्षामा निर्भर गर्दछ। यदि समयमा पर्याप्त वर्षा भयो भने बाली राम्रो हुन्छ, उत्पादन बढ्छ र किसानको आयमा वृद्धि हुन्छ। तर वर्षा ढिलो भयो, अत्यधिक भयो वा अपेक्षाभन्दा कम भयो भने कृषि उत्पादनमा प्रत्यक्ष असर पार्छ। त्यसैले मनसुनलाई दक्षिण एसियाको कृषि प्रणालीको मेरुदण्ड पनि मानिन्छ। प्रिय विद्यार्थी, मनसुनको अर्को महत्त्वपूर्ण प्रभाव जलस्रोतसँग सम्बन्धित छ। मनसुनी वर्षाले नदी, ताल, पोखरी, सिमसार तथा जलाशयहरू पूर्ण भरिन्छ। भूजल पूर्णवरण हुन्छ, जसका कारण इनार, धारा र कुवाहरूमा पानीको मात्रा कायम रहन्छ। यसले खाने पानी, सिँचाइ तथा औद्योगिक प्रयोजनका लागि आवश्यक पानी पनि उपलब्ध गराउन ठूलो योगदान पुर्याउँछ। यसै गरी मनसुनी वर्षाका कारण नदीहरूमा जलप्रवाह बढ्न भएकाले जल विद्युत उत्पादनमा पनि सकारात्मक प्रभाव पर्छ। विशेष गरी नेपाल जस्तो जलस्रोत धनी देशका लागि मनसुन आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। अब वन तथा जैविक विविधताको कुरा गरौँ। मनसुन वर्षाले वनस्पतिको वृद्धि, वनको पूर्ण जीवन तथा वन्य जन्तुको प्राकृतिक वासस्थान संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ। पर्याप्त वर्षाका कारण घाँसे मैदान, वन तथा जलचरहरूको प्राकृतिक वातावरण सन्तुलित रहन्छ। यसरी मनसुनले सम्पूर्ण पारिस्थितिक प्रणालीलाई जीवन्त बनाइराख्न सहयोग पुर्याउँछ। तर प्रिय श्रोताहरू, मनसुनका सबै प्रभाव सकारात्मक मात्र हुँदैन। जब छोटो समयमा अत्यधिक वर्षा हुन्छ, त्यसले बाढी, पहिरो, डुबान तथा माटोको कटान जस्ता प्राकृतिक विपद निम्त्याउन सक्छ। नेपाल जस्तो पहाडी मुलुकमा वर्षायाममा पहिरोको जोखिम अत्यधिक हुन्छ। पहिरोको कारण सडक अवरुद्ध हुने, बस्ती जोखिममा पर्ने तथा जनधनको क्षति हुने घटनाहरू हरेक वर्ष देख्न सकिन्छ। त्यसै गरी तराई क्षेत्र तथा भारत र बङ्गलादेशका धेरै भूभागहरूमा नदीमा पानीको सतह बढ्दा बाढीको समस्या उत्पन्न हुन्छ। बाढीले खेती योग्य जमिन बगाउने, घरबार डुबाउने, सडक तथा पुलमा क्षति पुर्याउने र जनजीवन अस्तव्यस्त बनाउने गर्छ। अर्कोतर्फ यदि मनसुन कमजोर भयो वा पर्याप्त वर्षा भएन भने खडेरीको समस्या देखा पर्छ। खडेरीको कारण बाली सुक्ने, खानेपानीको अभाव हुने, पशुपालन प्रभावित हुने तथा खाद्य सुरक्षामा समेत चुनौती उत्पन्न हुन सक्छ। प्रिय विद्यार्थी, आजको समयमा मनसुनसँग जोडिएको अर्को महत्त्वपूर्ण विषय हो जलवायु परिवर्तन। विश्वव्यापी तापक्रम वृद्धिका कारण मौसमीय प्रणालीमा परिवर्तन देखिन थालेको छ। वैज्ञानिक अध्ययनहरूले पछिल्ला वर्षहरूमा मनसुनको आगमन अवधि तथा वर्षाको वितरणमा परिवर्तन आएको सङ्केत गरेका छन्। कतै अत्यधिक वर्षा भएर बाढी आउने, कतै लामो समयसम्म वर्षा नहुने, कतै छोटो अवधिमा असामान्य वर्षा हुने जस्ता घटनाहरू बढिरहेका छन्। यस्ता परिवर्तनहरूले कृषि, जलस्रोत, स्वास्थ्य तथा समग्र अर्थतन्त्रमा नयाँ चुनौती थपिरहेको छन्। यस परिस्थितिमा प्राकृतिक स्रोतहरूको दिगो उपयुक्त

एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको। समय यस बेला बेलुकीको 5:05 अनि 26 सेकेन्ड भइरहेछ। श्रोताहरूले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथै न्यूज अन एआईआर एप अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि सुनिरहनु भएको छ। र अब प्रस्तुत छ फौजी कार्यक्रम जय जवान।

फौजी कार्यक्रम जय जवानको आरम्भ भइसकिसकेको छ। चलचित्र विजय पथको मिठो सांगीतिक धुनबाट त्यस कार्यक्रमलाई पर्खेर बसिरहनुभएका हाम्रा सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र लोपसाङ लेप्चा, प्रसारण सहयोगी रिग्देन तामाङ अनि म उद्घोषिका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौं।

कार्यक्रमको यो दोस्रो प्रस्तुति राखिरहेछौँ चलचित्र फिर तेरी कहानी याद आएबाट। स्वर रहेको छ कुमार सानुकै

यतिखेर श्रोताले सुन्दै हुनुहुन्छ फौजी कार्यक्रम जय जवान। त कार्यक्रमको यो तेस्रो प्रस्तुति राखिरहेछौ चलचित्र फिजाबाट उदित नारायण अल्का याज्ञिक अनि समाधारको स्वरमा।

फौजी कार्यक्रम जय जवानको हामी अन्त्यतिर आइसकिसकेका छौँ। त स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति चलचित्र एक टाइगरबाट मोहित चौहान तरन्नम अनि सोहेल सेनको स्वरमा।

0: This is Evening Melodies on 103.5 Akashvani Kurshong, and now it's time for the news headlines in Nepali.
1: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। पश्चिम एशिया र त्यसभन्दा बाहिरको विकसित भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै भारतीय नाविकहरूको सुरक्षाको मूल्याङ्कन गर्न बन्दरगाह पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालको अध्यक्षतामा आज मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग एक व्यापक समीक्षा बैठक आयोजना गरियो। विदेश सचिव विक्रम मिश्री एक दिने औपचारिक भ्रमणमा श्रीलङ्काको राजधानी कोलम्बो पुग्नुभएको छ। यस भ्रमणको उद्देश्य भारत र श्रीलङ्का बीचको लामो समयदेखिको सहयोगलाई अझ सुदृढ पार्नु हो। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले बालबालिकाको अनलाइन गतिविधिसँग सम्बन्धित जोखिमहरू, हानिकारक सामग्रीको सम्पर्क, डिजिटल उपकरण वा सामाजिक सञ्जाल मार्फत धम्की, अपमान, उत्पीडन वा अरूलाई हेला गर्ने अनलाइन व्यवहार, अनलाइन शोषण र डिजिटल लतबारे सरकार सचेत रहेको बताउनुभयो। जम्मू र कश्मीर पुलिसले पुन्च जिल्लामा आतंकवादी लुएको ठाउँ भत्कायो, जहाँबाट गोला बारुद बरामद गरियो। आज बिहान सुनरकोट तहसिलको भोरीवाला डोकमा पुलिसले र राष्ट्रिय राइफल्सले गरेको संयुक्त खोजी अभियानको क्रममा लुकेको ठाउँबाट 117 राउन्ड गोला बारुदसहित एके असोल्ट राइफलका 2 म्यागजिन र 9mm पिस्तोलका 17 राउन्ड गोला बारुद जफत गरिएको थियो। तथाकथित युम ए इस्तेहसलमा पाकिस्तानी विदेश मन्त्रीले गरेको टिप्पणीको बारेमा मिडियाको प्रश्नको जवाबमा प्रवक्ता रणदीप जसवालले जम्मू र कश्मीर र लद्दाख भारतको अभिन्न र अविभाज्य अङ्ग हुन्, सधैँ थिए र सधैँ रहनेछन् भनी बताउनुभयो। रुसले हिजो राति युक्रेनको राजधानी किव र वरपरका क्षेत्रहरूमा ठूलो क्षेपयास्त्र र ड्रोन आक्रमण गरेको छ, जसमा 17 जनाको मृत्यु भएको छ भने 44 जना घाइते भएका छन्। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 6:50 मा प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआरमा पनि। र अब पनि फेरि यहाँहरू समक्ष राखिरहेछौँ हिन्दी चलचित्रका गीत, त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम कोशेली चलचित्र रोयबाट अरिजित सिंहको स्वरमा, शब्द छ कुमारको अनि सङ्गीत रहेको छ अमल मल्लिकको।

0: नमस्ते कान्छीमाया दिदी, धनमाया दिदी आइपुगे म पनि।
1: ए नमस्ते छ बिरे भाइ, नमस्ते छ, खुसी लाग्यो।
2: हजुर हजुर, मेरो पनि यहाँ बिरे भाइलाई नमस्ते छ। लु सजिलो गरी बस्नुहोस् है बिरे भाइ।
0: हुन्छ नि धनमाया दिदी,
1: यसो छेउमा बसेर सभा गर्दा चाहिँ रमाइलो लाग्छ हौ।
2: हो
1: नि बहिनी, मलाई त
2: राम्रो कुरा हो नि कान्छीमाया दिदी।
1: ज्यू
0: हो नि, अब यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ। आज पनि केही कुराकानी त गर्नै पर्छ,
1: गर्नुपर्छ, गर्नुपर्छ।
0: धनमाया दिदी, आज के सोध्ने विचार गर्दै हुनुहुन्छ?
2: आज के सोध्ने विचार छ भन्दा नि बिरे भाइ, कान्छीमाई दिदी,
1: हजुर,
2: अब हामीले खेतीपाती त गर्छौँ है, अब सबैजना गाउँ घरमै बसिरहेको छौँ। खेतीपाती नगरी हाम्रो कुनै जीविका त चल्दैन,
1: जीविका चल्दैन, पशुपालन नगरी पनि जीविका चल्दैन, खेतीपाती नगरी पनि जीविका चल्दैन।
2: अनि अब हामीले अलिअलि भए पनि सुन्तलाको खेती त गरेकै छौँ
1: है। हो नि,
2: तपाईँले कति लगाउनु भएको छ?
1: मैले पनि लगाएको छु, मोटामोटी छ मेरो पनि, अलिअलि त
2: निकै छ, मेरो पनि बोट त छ, निकै नै छ। र पनि अब हामीले यो सुन्तला खेती गरे पनि यसलाई त धेरै ध्यान दिनुपर्छ है कान्छीभाइ दिदी, विजय भाइ। र यो सुन्तलाको बगानमा चाहिँ के कस्तो प्रकारले हेरचाह गर्नुपर्ने त्यो सम्बन्धी यसो जानकारी लिउँ भनेको नि तपाईँहरूबाट।
0: साह्रै राम्रो तपाईँले विषय छान्नु भएछ, किनभने सुन्तला बगानलाई चाहिँ विभिन्न महिनाहरूमा भिन्दा भिन्दै प्रकारले यसको हेरचाह गर्नुपर्ने हुन्छ है। अब अगस्त सितम्बर महिनामा पनि यसलाई विभिन्न प्रकारको विचार गर्नुपर्ने हुन्छ। तर यो कुराकानी थाल्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनेर आनन्द लिउन ल।
1: यहाँ पिरे भाइले नि धनमाय बहिनी, थुत्नु भयो, मनको कुरा पनि बुझ्नु भयो, सोच्दै थिएँ गीतै सुन्नु पर्छ होला भन्दै थिए, अब थकाइ त मजाले मेट्ने पनि भयो,
2: आराम पनि हुने भयो। लु सभा त मजाले नै अघि बढ्छ नि त, आराम गरेपछि।
1: ज्यू
2: लु सुनाउन त गीत।

0: आहा बिरे भाइ धनमाए बहिनी, साह्रै रमाइलो भयो गीत सुनेर। मलाई त गीत सुनेपछि एकदमै नाचौँ नाचौँ मन लाग्छ हौ।
1: कान्छी माझी हो नि, तपाईँ त रौसी हुनुहुन्छ,
0: हजुर हजुर,
1: नाच्न त मन गर्नुहुन्छ नि, तर के गर्नु, अब काम कुरोपट्टि त लाग्नु पर्यो,
0: लाग्नु पर्यो नि
1: हजुर।
2: अनि यहाँ धनमाया दिदीले अघि गीत सुन्न अगाडि सुन्तला बगानमा चाहिँ कस्तो प्रकारले हेरविचार गर्नुपर्ने भन्ने कुरा सोध्नु भएको थियो
1: नि।
2: अब मैले भनिहालेँ कि सुन्तला बगानलाई चाहिँ विभिन्न महिनाहरूमा विभिन्न तरिकाले हामीले हेरविचार

0: गर्नु पनि हुन्छ
1: ज्यू हजुर नि
0: अब अगस्त सितम्बर महिनामा चाहिँ सुन्तला बगानको हेरचाह गर्नु पर्दाखेरि चाहिँ यो महिनाहरूमा पनि बोटको फेदमा चाहिँ हामीले पानी जम्नु दिनु हुँदैन यदि पानी जमिएको खण्डमा फेद कुने जरा कुने जस्ता रोगहरूले चाहिँ आक्रमण गर्छ है त्यसले गर्दाखेरि अगस्त सितम्बर महिनामा पनि पानी जम्नु चाहिँ दिनु हुँदैन फेदमा बुझ्नुभयो अनि त्यसरी नै रोगहरू जस्तै चोप निस्कने फुस्रे स्केप टुप्पो सुक्ने रोगहरूलाई अझ बेसी मात्रामा बढ्न नदिन हामीले विभिन्न रोगनाशक औषधिहरू प्रयोग गर्नु पर्यो
1: बुझ्नुभयो
0: त अनि यो रोगनाशक औषधिहरू चाहिँ हामीले जस्तै रोगर नुवान मेटासिड भन्ने औषधिहरू पाइन्छ के जन्मदिने यो चाहिँ 15-15 दिनको अन्तरमा चाहिँ हामीले छिड्काउ गर्नु पर्यो कुनै एउटा दबाई छिड्काउ गर्दा हुन्छ जन्मदिने त्यसरी नै बोट छेड्ने किराको निरीक्षण चाहिँ हामीले गरेको हुनु पर्यो यो बोट छेडपाने किरा चाहिँ कति बेला लाग्न सक्छ त्यो चाहिँ हामीलाई थाहा हुँदैन जब चाहिँ आराको भुस जस्तो चाहिँ हाँगातिर है देखिन्छ त्यति बेला चाहिँ यो बोट छेडपाने किरा लागेछ भनेर चाहिँ हामीले बुझ्छौँ नि है अनि यो पनि हामीले ध्यान दिइराख्नु पर्यो है त्यसरी नै बोट अनि फलको वृद्धिको लागि अगस्त महिनाको अन्तिम सातादेखि सित सितम्बर महिनाको पहिलो साताभित्र सुनिराख्नुहोस् है यो चाहिँ एक दुई दिन पछाडि गर्नु न हामीले पाकेको मल बोटमा लगाइदिनु पर्यो अलिकति खनेर लगाइदिनु पर्यो यस्तो प्रकारले चाहिँ हामीले अगस्त सितम्बर महिनामा हेर विचार गर्दै गर्नुपर्छ
1: ज्यू ज्यू ध्यान त दिनु पर्यो नि होइन कान्छीमा दिदी खेती गरेपछि
2: हजुर हजुर अब कुनै पनि खेती गरेपछि ध्यान नदिए त हुँदैन नि त दिनु पर्यो नि
1: हजुर
2: अब त्यो बाहेक पनि अर्को कुरो के छ भन्दा धनमाय बहिनी हामीले याद राख्नु पर्ने जति अब फलहरू है सुन्तलाको फल बढ्दै जान्छ त्यति नै फल चुस्ने झिङ्गाको संख्या पनि एकदमै बढेर जान्छ त्यही अनुसारले चाहिँ हामीले विषयुक्त खानाको बोतलको संख्या पनि बोटमा बढाउँदै जानु पर्यो जति बोट बेसी छ त्यति नै बढाउनु पर्यो नि त है
0: अब कतिजनाले यो विषयुक्त खानाहरू लाउँछन् है यो सुन्तलाको फल चुस्ने झिङ्गाको रोकथामको लागि तर कतिले चाहिँ हिजोआज नि बजारमा पासोहरू पाइन्छ के धम्मा दिदी सजिलो सजिलो पासोहरू पाइन्छ यो चाहिँ 10 बोटको दरले लाउनु पर्यो हिसाबले 10 बोट छ भने एउटा पासो चाहिँ किनेर
2: झुन्ड्याउनु पर्यो
0: झुन्ड्याउनु पर्यो
2: सजिलो उपाय है बिरे भाइ निकै कुरा बुझ्नु भएछ है धनमाई खुसी लाग्छ है बिरे भाइ यसरी कुरा बुझ्दै जाँदाखेरि र अब कुरा बुझेपछि अर्को कुरो के भन्नु मन लाग्यो भन्दाखेरि अब धनमाई पनि यसरी अब बेसी झरी भयो भने अनि जरामा चोट लागेको कारणले चाहिँ हामीले फल झरेमा चाहिँ हामीले बेबिस्टन चाहिँ हामीले बोटमा छिर्काउ चाहिँ गर्नु पर्यो है
1: बेसी पानी पर्यो
2: हजुर
1: र बोटमा चोट लाग्यो
2: भने
1: छर्किनु
2: पर्यो त्यसो गर्यो भने चाहिँ यो जुन चाहिँ फल झर्ने जुन चाहिँ बिमार हुन्छ नि त्यो चाहिँ बन्द हुन्छ
0: अनि त्यसरी नै धनमाया दिदी अर्को कुरा चाहिँ के भन्नु मन लाग्यो भने सुन्तला बगानमा चाहिँ अब हामीले मल जलहरू त प्रयोग गर्छौँ तर यो मल जल चाहिँ पर्याप्त हुँदैन बुझ्नुभयो त अनि फलहरू जति जति बढ्दै जान्छ त्यति बेला चाहिँ हामीले TRESL-2 अथवा TRESCO नामक अनुखाद्य चाहिँ हामीले बोटमा छिड्काउ गर्नु पर्यो यसो गर्दा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ फलको वृद्धि चाहिँ राम्रोसँग हुन्छ रोगहरूदेखि अलिकति जोगिन्छ यस्तो प्रकारले चाहिँ हामीले अगस्त अनि सितम्बर महिनामा चाहिँ सुन्तला बगानको हेरचाह चाहिँ गर्नुपर्छ हौ धनमाया दिदी
1: हजुर हजुर धेरै राम्रो कुरा बताउनु भयो कान्छीमा दिदी बिरे भाइ अब कस्तो प्रकारले सुन्तला बगानको हेरचाह गर्नुपर्ने भनेर मैले तपाईँहरूलाई प्रश्न गरेको थिएँ नि सजिलो उपाय नै बताउनु भयो तपाईँहरूले
0: हजुर हजुर अनि हामीले जुन जुन कुराहरू भने नि यो कुरा चाहिँ तपाईँले अप्नाउनुहोस् न यो अगस्त अनि तपाईँले कुरा पनि बुझ्नु भएछ हामीलाई पनि खुसी लाग्यो अब चाहिँ फेरि अर्को गीत सुनेर आनन्द लिऊ न
2: गर्नुपर्छ नि हौ लु सुनौ न
1: हुन्छ
3: ओहे धने बिरे डल्ली पक्षी सुन है सुन तल गैरी टारमा मेला लाग्या छ रे नि

0: आहा बिरे भाइ कान्छीमाई दिदी गीत त साह्रै रमाइलो सुनाउनु भयो, आनन्द लाग्यो नि त।
1: यसरी गीत त सुन्दै गर्नुपर्छ, मानसिक आनन्द हुन्छ, काम कुरोको मेलो पनि पो सर्दै जान्छ त गीत सुनेपछि त।
2: हो नि धन्यवाद दिदी। अब चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ?
0: एउटा कुरो तपाईँहरूलाई बताउन मन लागिरहेको छ बिरे भाइ कान्छीमाई दिदी।
2: हजुर हजुर।
0: हिजो बजार गएको थिएँ कि कान्छीमाई दिदी, एउटा कुरोमा साह्रै ठगिएछु म त।
1: एउटा
0: सामान किनेको थिएँ, त्यो सामान किन्दा त म त दोकानबाट ठगिएछु।
1: हजुर हजुर।
0: र त्यो विषय पो यसो तपाईँहरूलाई सोध्नु पर्यो, बताउनु पर्यो भनेको नि।
1: अस्ति तपाईँले यहाँ हामीलाई भन्नु हुँदै थियो, यहाँ साइलीबुहारी म भएको बेलामा हो कुकर पो किन्नु जान्छु भनेर भन्नु हुँदै थियो, होइन? त्यसमै ठगिनु भयो कि?
0: तपाईँहरूलाई भनेको थियो है कान्छीमा,
1: ठिकै
0: कुरा बताउनु भयो तपाईँले। कुकर किनेको थिएँ, त्यसमै ठगिएछु
2: नि। साह्रै दुःख लाग्यो धनमाया दिदी।
0: हजुर।
2: अनि अब यस्तो ठगीदेखि बाँच्नको लागि विभिन्न उपायहरू हुन्छ के धनमाया दिदी, जस्तै कि हामीले सामानहरू किनेपछि अथवा यसको परिसेवा लिएपछि नि सन्तुष्ट हुन वा धोकाबाजीबाट बाँच्न हरेक उपभोक्ताले चाहिँ सुरक्षाको उपायहरू जान्नु चाहिँ उसको कर्तव्य पनि हो।
0: भनेपछि हामी कुनै दोकानबाट सामान, एउटा कुनै सामान लिएर ठगियो भने त्यसको केही उपाय पनि छ बिरे भाइ? है
2: छ नि छ नि। अनि हामी यसरी सचेत भयौँ भने यो सामानहरू किनेको बेलामा वा यसको परिसेवा लिएको समयमा हामी चाहिँ धोकाबाजीबाट बाँच्न सक्छौँ।
0: हजुर हजुर। यस्तो धोकाबाजीबाट

0: बाँच्ने उपायहरू के छ त बताइदिनुहोस् न त बिरे भाइ।
1: धोकाबाजीबाट बाँच्ने उपायहरूमा के छ भन्दाखेरि, सामग्रीहरू यदि प्याकेट भएको खण्डमा प्याकेटको बाहिरपट्टि धेरै कुराहरू लेखेको हुन्छ, त्यो हामीले जाँच्नु पर्यो,
0: जान्नु पनि त पर्यो।
1: हजुर, जस्तै सामग्रीको नाम, उत्पादक, प्याकेट तयार वा आयातकर्ता यदि लेखिएको छ भने त्यो पनि हेर्नु पर्यो। त्यसरी नै नाम र पुरा ठेगाना, शुद्ध ओजन, परिमाण, संख्या, उत्पादन गरेको महिना र साल र म्याद समाप्ति नीति, यदि अब खानेकुराको सामानहरू छ भने, र अधिकतम मूल्य चाहिँ लेखिएको हुन्छ, त्यो पनि सबै करहरू सामेल गरेर भनेर लेखिएको हुन्छ।
0: ज्यू हजुर, भनेपछि सबै यो जान्नु पर्यो नि त है, के लेखेको छ के लेखेको छैन भनेर यसो जानेको बुझेको पढेकोलाई नै लिएर जानु पर्यो नि त होइन।
2: अब नजानेको अब पढेको छैन भने त उहाँले हेर्नु जान्नुहुन्न, त्यसले गर्दा अलिकति यसो नाति नतिनाहरू त होला नि त, पढेको
0: छ नि
2: अनुसारले यसो तपाईँले किन्दा चाहिँ लानु पर्थ्यो है बिहे भाइ।
0: हजुर,
2: अब त्यो बाहेक पनि हामीले जस्तै अब ढक, तराजु, मापकहरू उपयुक्त प्राधिकारद्वारा जाँच गरेर मोहर लगाएको छ कि छैन त्यो पनि हेर्नु पर्यो,
0: हो
2: ध्यान दिनु पर्यो। अनि गुणवत्ता चिन्ह जस्तै आइएसआई अगमार प्रमाणित चिन्ह भएको, एफपिओ र एमएफपिओ 73 आदि भएको सामग्रीहरू चाहिँ हामीले किन्नु पर्यो, यसरी याद गर्नुपर्छ है हामीले सबै कुरोहरू। त्यसै गएर बजारमा ए भनेर सट्ट किनेर ल्याउनु हुँदैन,
0: भएन। फेरि हामीले सामान किन्दा पनि चिन्हहरू पो हुँदो रहेछ, चिन्ह पनि हेर्नु पर्यो,
2: हेर्नु पर्यो नि, अलिकति चलाक चतुर हुनुपर्छ सामान किन्दा। ज्यू
0: र बिरे भाइ, यहाँ कान्छीमाई दिदीले आइएसआई अगमा प्रामाणिक चिन्हहरू धेरै बताउनु भयो, एफपिओ एमएफपिओ भन्नेहरू बताउनु भयो।
1: हजुर,
0: कुन कुन सामानमा चाहिँ यो आइएसआई चिन्हहरू लाग्छ होला, अगमार्कहरू लाग्छ र बताइदिनुहोस् न।
1: अब आइएसआई अगमार्क भन्ने विभिन्न प्रामाणिक चिन्हहरू भिन्न भिन्न सामानको निम्ति हुन्छ। जस्तै आइएसआई सामान, आइएसआई गुणवत्ता चिन्ह चाहिँ केमा हुन्छ भन्दाखेरि, नुहाउने साबुन, बिजुलीको सामग्रीहरू, ब्याट्री, शिशुको खाद्य, निर्माण सामग्रीहरू, यो पनि याद राखिराख्नु, प्रेसर कुकरमा पनि हुन्छ है त माया दिदी,
2: हेर्नु भयो कि भएन, आज गएर हेर्नुहोस् है तपाईँले त्यसमा आइएसआई मार्क छ कि छैन।
0: ज्यू ज्यू,
1: त्यसरी नै ग्यासको चुला, सिलिन्डर अनि पकाएको वस्तु, नटासिने कराईहरू हुन्छ नि तापके, यो सामग्रीहरूमा चाहिँ आइएसआई चिन्ह हुन्छ।
0: ए, यस्तो कुरोहरूमा ध्यान दिनुपर्ने रहेछ त कान्छीमाई दिदी।
2: ज्यू ज्यू, तपाईँले अस्ति भन्नुभएको
0: हजुर
2: थियो, हामीले पनि भन्नै बिर्सेछु, यो भनिदिएको भए पनि राम्रो हुन्थ्यो रहेछ है
0: मेरो भाइ, सबै हेरेर लाने थिए नि।
2: ज्यू ज्यू ज्यू,
1: अनि यदि तपाईँले सुन किन्ने विचार गर्दै हुनुहुन्छ भने चाहिँ सुनको गुणवत्ता चिन्ह चाहिँ हो हलमार्क, बुझ्नुभयो, यो हलमार्क चिन्ह चाहिँ सुनको गहनाहरू किन्दा चाहिँ हामीले हेरेको हुनु पर्यो।
2: तपाईँले ढुङ्ग्री पनि किन्छु भने
0: किन्ने विचार छ नि कान्छीमाई दिदी, अब यो मार्कहरू हेरेर नै किन्नु पर्ने रहेछ सामान किन्दा है। सुनमा पनि भनेपछि यो मार्क हुन्छ बिरे भाइ,
1: अगमार्क हुन्छ नि, अगमार्क होइन हलमार्क हुन्छ नि धनमाया दिदी।
0: हजुर,
2: अब सुन किन्ने कुराको पनि बताइदिनु भयो यहाँ बिरे भाइले, अब तपाईँले यसो जानेर किन्नुहोस् है, नाकको ढुङ्ग्री किन्छु भनेर भन्नु हुँदै थियो। अनि त्यो बाहेक पनि हामीले यो आटा, चामल, दाल, मसलाको धुलो, खाने तेल, मह, घिउको प्याकेटमा हुने चिन्ह चाहिँ हो अगमार्क
0: है,
2: यो पनि हामीले हेर्नु पर्छ,
0: याद गर्नु पर्यो,
2: याद गर्नु पर्यो भनेर बजारमा गए आ किनिहाल्छु भनेर भएन, हेर्नु पर्छ, अब त्यहाँ कोही बेला मिति सकेको पनि हुन्छ
0: हो नि,
2: त्यो पनि हामीले हेर्नु पर्यो, सबै कुरो जाँच गरेर किन्नु पर्यो नि त धनमाया बहिनी।
0: ज्यू ज्यू ज्यू,
2: अनि हामीले अब गाई बस्तु पालेको छौँ होइन, कृषि हामी गर्छौँ र हामीले कृषि सामग्री र फलबाट त्यो जुन बनिएको सामग्रीहरू खाद्यहरू हुन्छ नि, त्यो जस्तै जाम भयो, जेली, अचार, सस, फलको रस, यो जुन चाहिँ यो भित्र आदिको प्याकेटमा पनि हामीले यो एफपिओ चिन्ह छ कि छैन त्यो पनि हेर्नुपर्छ है।
0: ए हजुर हजुर, सबै कुरोमा आफ्नो आफ्नो चिन्ह हुँदो रहेछ है, हेरेर चाहिँ हामीले सामग्रीहरू चाहिँ किन्नु पर्यो।
2: हजुर हजुर, अब यही एफपिओ भएको चिन्ह भएको हामीले किन्यौँ भने चाहिँ उच्च गुणवत्ता स्तर पनि राम्रो छ भनेर चाहिँ बुझिन्छ नि त।
1: त्यसरी नै धनमाया दिदी, यदि तपाईँले सामान किन्नु भएको छ भने सधैँ हामीले रसिद अथवा बिल अथवा क्यास मेमो अथवा भाउचर पोस्टर, वारेन्टी कार्ड, ग्यारेन्टी कार्ड र अन्य सम्बन्धित कागज पत्र चाहिँ लिनुपर्छ। बुझ्नुमा तपाईँले अब मौखिक रूपमा कुनै पनि वस्तु तपाईँले किन्नु भयो भने चाहिँ पछि गएर तपाईँ जस्तै अरू नठगियोस् है,
2: हो त,
1: सामान तपाईँले साट्नु पर्यो भने चाहिँ

0: धेरै जस्तोलाई चाहिँ यस्तो साट्दैन, बुझ्नुभयो त? त्यो सामानको बदली अर्को सामान चाहिँ तपाईँले पाउनुहुन्न, यो बिल रसिद क्यास मेमोहरू छैन भने चाहिँ।
1: अब रसिद छैन भने त भन्नु पनि त सकिएन नि तपाईँले, ए मैले यो दोकानबाट लगेको थिएँ भनेर। अब तपाईँलाई चिनाजाना छ भने त लु है भनेर यसो हेरिदिएला होइन भाइ, तर अब जस्तै हो भए पनि कागज त माग्छ नि त, त्यसले गर्दा हामीले रसिद लिनु चाहिँ भुल्नु चाहिँ भएन।
2: हजुर हजुर, अब यसरी हामी कुनै दोकानहरूबाट सामानहरू किनेर ठगियो भने चाहिँ हामी के गर्नु पर्ने हो, त्यो पनि त छ होला नि केही उपाय।
0: यदि हामीले सावधानी अपनाउँदा अपनाउँदै पनि ठगियो भने चाहिँ उपभोक्ता संरक्षण ऐन 1986 अनुसूची संख्या 12 अनुसार तपाईँले हर्जना पाउन सक्नुहुन्छ। यसको निम्ति चाहिँ तपाईँले उपभोक्ता विवाद निराकरण संख्यामा तपाईँको शिकायत चाहिँ दायर गरेको हुनुपर्छ। अनि यदि तपाईँको सरसमान चाहिँ 20 लाख भन्दा अधिक छैन भने, त्यो भन्दा कम्ती छ भने सभापति जिल्ला उपभोक्ता विभाग निराकरण फर्ममा सम्पर्क गर्न सक्नुहुन्छ। अनि तपाईँको सामान चाहिँ 20 लाख भन्दा बेसीको छ भने अथवा 1 करोड भन्दा चाहिँ कम हुनुपर्छ, त्यसको लागि चाहिँ सभापति राज्य आयोग कोलकातामा शिकायत दर्ता गर्नु पर्यो। त्यसरी नै 1 करोड भन्दा अधिक सामान छ भने तपाईँले सभापति राष्ट्रिय आयोग नयाँ दिल्लीमा चाहिँ सम्पर्क गर्नुपर्छ। धनमाया दिदी, अनि अर्को कुरो चाहिँ जानिराख्नुहोस् है धनमाया दिदी, यो चाहिँ महत्वपूर्ण कुरा हो।
2: के कुरा होला नि बिरे भाइ महत्वपूर्ण कुरा चाहिँ?
0: शिकायत दर्ता गर्दाखेरि विभिन्न कुराहरू हामीले उल्लेख गर्नु पर्यो, जस्तै विवाद मामला उठेको मितिदेखि 2 वर्षभित्र सम्बन्धित पैसा भुक्तान गरेको रसिद बिलको प्रतिलिपि सहित हामीले जुन जुन संस्थाहरूमा तपाईँले शिकायत दर्ता गर्नुपर्छ भनेर भन्यौ नि, त्यसको 3-5% चाहिँ पेश गर्नु पर्यो, बुझ्नुभयो? यसरी दायर गरेको शिकायतमा हामीले के लेख्नुपर्छ भन्दाखेरि, शिकायतकर्ताको नाम र पुरा ठेगाना, प्रतिपक्षको नाम र पुरा ठेगाना, सामग्री र परिसेवाको विवरण, प्रकार र कति छ परिमाण पनि त्यो पनि लेख्नु पर्यो, मूल्य लेख्नु पर्यो, खरिद गरेको मिति लेख्नु पर्यो, धोका कस्तो प्रकारले भएको छ त्यसको पनि लेख्नु पर्यो, त्यसको विवरण पनि लेख्नु पर्यो, अनि मागिएको क्षतिपूरणको प्रकार पनि लेखेको हुनु पर्यो।
2: हजुर हजुर,
0: यसको निम्ति चाहिँ थोरै पैसा लाग्छ अनि कानुनी बाधा नभए तापनि वकिलको आवश्यकता चाहिँ पर्दैन। अनि यदि तपाईँले शिकायत गर्दै हुनुहुन्छ भने शिकायत दर्तालाई चाहिँ के सुझाव दिनुपर्छ भन्दाखेरि, शिकायत चाहिँ साँचो हुनु पर्यो, व्यर्थको कष्टकर शिकायत दायर गरेको खण्डमा शिकायतकर्ता विरुद्ध फेरि 10,000 रुपियाँको जरिमाना सम्म पनि भुक्तान गर्ने प्रावधान पनि छ है धनमाया दिदी। शिकायत गर्छु भनेर जताभावी चाहिँ गरेर हुँदैन, सठिक चाहिँ हुनु पर्यो,
1: सठिक हुनु पर्यो, जान्नु पर्यो, बुझ्नु पर्यो, यहाँ बिरे भाइले भनेको जस्तै के मागेको छ, कसो कसो गर्नुपर्ने, सबै एकदम ठिक्क तयारी गर्नु पर्यो नि त,
0: प्रमाण सहित चाहिँ हुनु पर्यो,
1: अनि शिकायत गर्दा चाहिँ हुन्छ नि त,
2: सबै ठिकै हुनु पर्यो,
0: तपाईँको शिकायतको चाहिँ मूल्याङ्कन हुन्छ।
2: हजुर, र बिरे भाइ कान्छीमा दिदी, जुनै दोकान बाट पनि हामीले कुनै सामान किन्छौँ है, त्यो सामान किनेपछि नठगियोस् भन्ने पनि हामीलाई रहेछ नि त धेरै उपायहरू तपाईँहरूले बताउनु भयो। अब कुन सामान किन्दा चिन हुन्छ त्यो सबै कुरो पनि जान्नुपर्ने रहेछ, बुझ्नुपर्ने रहेछ, सामान अनुसार नै सबै चिनहरू हुँदो रहेछ नि त।
1: भनेपछि आज धनमय बहिनीको आँखा चाहिँ खुले क्या हो?
2: हो नि कान्छी माई दिदी, आँखा खुले नि, र अब यसो कुरो त कहाँ थाहा थियो र,
1: आज सभामा आएर तपाईँले
2: बुझे, धेरै कुरो बुझे मैले,
1: हजुर कुरा सोध्नु भएको चाहिँ एकदमै राम्रो भयो, हामीले पनि बताउने मौका पायौँ है बिरे भाइ।
0: हो नि धनमाया दिदीले पनि कुरा बुझ्नु भएछ, हामीलाई पनि खुसी लाग्यो, जानेको कुरा चाहिँ अरूलाई पनि बताउनुहोस्।
2: हजुर, यस्तो कुरोहरू त अब हामी बुढाबुढी मान्छेलाई कहाँ थाहा हुन्छ, दोकानमा सामानमा यो चिन हुन्छ, अर्को सामान किन्दा के चिन हुन्छ, त्यो त थाहा छैन नि त हौ बिरे भाइ।
0: हो नि हो नि,
2: अब चाहिँ बुझे हो तपाईँहरूले धेरै कुरा बताउनु भयो।
0: अनि आज हामीले हाम्रो सभामा धेरै कुराकानी पनि गर्यौँ, बिच बिचमा गीतहरू पनि सुन्यौँ, अनि यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजले हाम्रो बिदाको समय भएकोले आज चाहिँ आजलाई चाहिँ नसुनौ होला धनमाया दिदी, कान्छी माया दिदी, किनभने बिदाको समय भएछ,
1: भोलि सुनौ न त, भोलि सुनाउनुहोस् है,
2: अनि
1: अब समय भयो भने बसिरहने कुरा आएन, गीत सुनिरहने कुरो पनि आएन, यसो जाने मेलो मेसो पनि गर्नु पर्यो, भनेपछि त्यो लट्ठी कहाँ राख्यो धनमाया बहिनी,
2: हुन्छ हुन्छ समय भएपछि।

0: अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति. आगामी चार दिनसम्ममा सिक्किम राज्य लगायत पश्चिम बंगाल निम्न हिमालय अञ्चलका दार्जीलिङ जलपाइगुड़ी अलिपुरद्वार कुचबिहार जिल्लामा भारीदेखि भारी वर्षा 7-20 सेन्टिमिटर रहने अनि मालदा उत्तर र दक्षिण दिनाजपुर जिल्लाहरूमा तेज हावा 30-40 किलोमिटर प्रति घण्टा र चट्याङ सहित मेघ गर्जन हुने सम्भावनाको जानकारी प्राप्त मौसमी विभागले जनाएको छ. सुन्दै हुनुहुन्थ्यो मौसमको कृषि विज्ञप्ति पूरा भयो.
1: वर्क फ्रॉम होम हाई सैलरी बस एक क्लिक में. अरे वाह.
2: अनजान लिंक्स पर क्लिक मत कीजिए. आरबीआई कहता है
3: जानकार बनिए सतर्क रहिए.
0: अबको केही क्षणमा समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार.

प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय ह्याण्डलुम पुरस्कार 2025 को प्राप्तकर्ताको रूपमा छनौट भएकोमा सिक्किमकी शीतल तामाङलाई बधाई दिनुभएको छ। श्री तामाङले भन्नुभयो, यो प्रतिष्ठित सम्मानले सिक्किमको समृद्ध ह्याण्डलुम सम्पदाको संरक्षण र प्रवर्धनमा उनको अमूल्य योगदानलाई मान्यता दिदछ। उनको उपलब्धि हाम्रो राज्यको लागि गर्वको क्षण हो र हाम्रा कारिगर र बुनकरहरूका लागि प्रेरणा हो, मुख्यमन्त्रीले भन्नुभयो। 36 वर्षपछि मुख्यमन्त्री प्रेमसिंह तामाङ आफूले शिक्षा प्राप्त गरेको दार्जीलिङ सरकारी कलेजको 78 स्थापना दिवसमा जानुभएको थियो। विद्यार्थी जीवनको सम्झना गर्दै श्री तामाङले आफ्नो मूल्य मान्यता र जीवन यात्रालाई आकार दिने संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। गान्तोक नगर निगमका मेयर छिरिङ पाल्देन भुटियाले लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाको उपस्थितिमा नयाँ दिल्लीमा आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहुलाई भेटे। प्रतिनिधिमण्डलले 15 र 16 वित्त आयोग अन्तर्गत अनुदानमा पहुँच सक्षम पार्न सम्पत्ति करको मापदण्डमा छूट दिने, केन्द्रीय वित्तीय सहयोग आवश्यक पर्ने गान्तोक शहरको समग्र विकासका लागि प्रस्तावहरू र स्वच्छ भारत अभियान अन्तर्गत जारी पहलहरूको प्रगतिबारे छलफल गर्यो। आज लोकभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरको अध्यक्षतामा सिक्किमका विभिन्न विश्वविद्यालयका उपकुलपति, रेजिस्ट्रार र अन्य प्रतिनिधिहरूसँग एक बैठक आयोजना गरियो। बैठकमा विश्वविद्यालयहरू विकसित भारत 2047 को सन्दर्भमा उच्च शिक्षाको गुणस्तर, अनुसन्धान र नवप्रवर्तनको प्रवर्धन, राष्ट्रिय शिक्षा नीति 2020 को प्रभावकारी कार्यान्वयन, सीप विकास, डिजिटल शिक्षा, विद्यार्थी केन्द्रित शैक्षिक वातावरण र लागू पदार्थ मुक्त भारतको बारेमा विस्तृत जानकारी समावेश थियो। शिक्षा मन्त्री राजु बस्नेत, उपायुक्त तथा राज्यपालका सचिव जितेन्द्र सिंह राजे, शिक्षा विभागका वरिष्ठ अधिकारीहरू र समाज कल्याण विभागका अधिकारीहरू बैठकमा उपस्थित थिए। छलफलपछि राज्यपाल माथुरले विश्वविद्यालयहरूलाई मार्गदर्शन र सुझावहरू प्रदान गर्नुभयो। सिक्किम सरकारका समाज कल्याण मन्त्री समदुप लेप्चाले सिक्किमका जनतालाई गान्तोकको मनन केन्द्रमा चलिरहेको तेन्दोङ लो रूमफात समारोहमा भाग लिन र 8 अगस्तमा मुख्य समारोहमा सामेल हुन हार्दिक निमन्त्रणा दिए।

गरेका छन्। श्री लेप्चाले भने कि लेप्चा समुदायको यो एक पवित्र पर्व हो र प्रकृति शान्ति र सद्भावका लागि श्रद्धाको प्रतीक हो। लेप्चा समुदायको समृद्ध सांस्कृतिक सम्पदा र परम्पराहरू मनाउन जीवनका सबै क्षेत्रका मानिसहरूलाई एकसाथ आउन उनले प्रोत्साहित गरे। समाज कल्याण मन्त्री समदुप लेप्चाले सिक्किमका जनतालाई 10 अगस्त सोमबार रम्फू बजार फुटबल मैदानमा हुने दोस्रो आमा सम्मान दिवसको कार्यक्रममा भाग लिन र लक्की सेल्फी विद आमा पहलमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्नुभयो। श्री लेप्चाले भन्नुभयो, आमा सम्मान पहलले ग्रामीण र शहरी सिक्किमभरिका आमाहरूलाई प्रतिवर्ष 40,000 रुपियाँको आर्थिक सहयोग मार्फत सशक्त बनाउने लक्ष्य राखेको छ, जुन 20,000 रुपियाँको दुई बराबर किस्तामा वितरण गरिनेछ। श्री लेप्चाले नागरिकहरूलाई आधिकारिक क्यूआर कोड स्क्यान गरेर भोलि अर्थात 6 अगस्तसम्म आफ्ना आमाहरूसँग सेल्फी बुझाएर उक्त पहलमा भाग लिन प्रोत्साहित गर्नुभयो। पहिरोका कारण लामो समयदेखि अवरुद्ध बनेको 20 माइल सड़क खण्डको स्थलगत निरीक्षण गर्न आज सड़क तथा पुल विभागका मन्त्री एनबी दाहालले प्रभावित क्षेत्रमा पुगे। मन्त्री दाहालले आगामी आमा सम्मान दिवसमा व्यापक संख्यामा सर्वसाधारणको सहभागिता अपेक्षित रहेकाले 20 माइल डुगा वैकल्पिक मार्ग तथा मामरिङ आदर्श गाउँ सड़क खण्डलाई यथाशीघ्र सञ्चालनमा ल्याउन कुनै ढिलाइ नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्ग निर्देशन अनुसार राष्ट्रिय राजमार्गलाई शीघ्र सञ्चालनमा ल्याउने उद्देश्य सहित एनएचआईडीसीएल र राज्यको सड़क विभागलाई युद्धस्तरमा काम अघि बढ़ाउन तथा आगामी दुई दिनभित्र सड़क यातायात सुचारू गर्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री दाहालले कड़ा निर्देशन दिएका छन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। अब यहाँहरू समक्ष राखिरहेछौ आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम लोकलहरी, आजको कलाकार इन्द्र रसाइली। 7:15 कार्यक्रम सुर संगममा सुनाउनेछौ हेमन्त लामाको स्वरमा आधुनिक गीतहरू। 7:45 भुटानी कार्यक्रम। 8 बजे कार्यक्रम युवावाणी। 8:15 संसद समीक्षा। 8:30 शास्त्रीय संगीतको कार्यक्रम सप्त सुरमा सुन्नुहुनेछ राग कुसुमी कल्याण। 9:15 स्पट लाइट। यसबाहेक सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले।

त्यसरी नै भोलिको हाम्रो अधिवेशन थालिनेछ बिहान 6:26 बजे। अधिवेशनको आरम्भमा सुन्नुहुनेछ भक्ति सङ्गीतको कार्यक्रम अर्चना। 7:05 बजे शुभ प्रभात अनि 7:00 सुन्नुहुनेछ शान्ति ठटालको स्वरमा आधुनिक गीत। 7:15 लता मङ्गेशकरको स्वरमा भजन। 7:35 कार्यक्रम सङ्गीत प्रभा, जस अन्तर्गत सुन्नुहुनेछ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। 7:55 समसामयिक समीक्षा। 8:30 कार्यक्रम रङ बिरङको संसार। 8:40 निमा शेर्पाको स्वरमा लोकगीत। 8:45 कार्यक्रम योजना, जसमा सुन्नुहुनेछ अटल पेन्सन योजनाबारे जानकारी। 9:02 हिन्दी चलचित्रका गीतहरू। 9:30 कार्यक्रम गुरास गुच्छा।

0: 10:02 मनोरञ्जनात्मक कार्यक्रम हेलो खरसाङ, 10:30 80औं स्वतन्त्रता दिवसको अवसरमा आकाशवाणी खरसाङको अभिलेखबाट स्वतन्त्रता सेनानीको बारेमा विशेष श्रृंखला स्वतन्त्र सेनानी खड्का बहादुर विष्टको जीवनी, 11:05 सांस्कृतिक पक्षहरू र पहाड़ वरिपरि नृत्य अन्तर्गत प्रेम विश्वकर्मासँगको अन्तर्वार्ता, अन्तर्वार्ताकार हुनुहुन्छ प्रमीर राई, 11:30 कार्यक्रम वर्षा फिचर रविन्द्र भवनय वर्षा भाग एक, 12:05 श्रोताको अनुरोधमा रहेको फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 2:30 आधुनिक अनि लोकगीतको कार्यक्रम, 2:50 लोकगीत, 2:55 समसामयिक समीक्षा, 3:00 हिन्दी फिल्मी गीत, 3:55 देशभक्ति गीत, 4:00 नारी प्रगतिमा सुन्नुहुनेछ स्तनपन र शिशुको रोग प्रतिरोधक क्षमता औ स्तनपन सप्ताहबारे विशेष जानकारी। त्यसरी नै 5:05 फौजी कार्यक्रम जय जवान, 5:30 कार्यक्रम इभिनिङ मेलोडिज, 7:00 लोकलहरी, 7:15 कार्यक्रम सुर संगम, 7:45 भुटानी गीत, 8:15 संसद समीक्षा, 9:15 स्पटलाइट, यसबाहेक समय प्रसारण गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले। यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। र अब समय भएको छ यस केन्द्रको प्रादेशिक समाचारको।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। आँखाको जाँच गराउन विदेश जाने टिएमसी महासचिव अभिषेक ब्यानर्जीको याचिका कलकत्ता उच्च न्यायालयद्वारा खारिज गरिएको छ। राज्यका प्राथमिक विद्यालयहरूका अतिरिक्त शिक्षकहरूलाई सरोवा गरिने राज्य सरकारको आदेशमाथि कलकत्ता उच्च अदालतले रोक लगाएको छ। दार्जीलिङ सरकारी महाविद्यालयले भव्य रूपमा आफ्नो 78औं स्थापना दिवस पालन गर्यो। सिक्किमका मुख्यमन्त्री पीयूष गोले, राज्यका पार्वतीय मामिला राज्यमन्त्री विशाल लामाले आफू यसै महाविद्यालयमा शिक्षार्जन गरेकोमा गर्वबोध प्रकट गरे। मुख्यमन्त्री सुवेन्दु अधिकारी 2 दिने दिल्ली भ्रमणपछि कलकत्ता फर्केका छन्। राज्य सरकारले पूजा अगावै सरकारी कर्मचारीहरूलाई ठूलो उपहार स्वरूप 38% डीए दिने घोषणा गरेको छ र मिरिकमा कफीको खेतीलाई प्रवर्धन गरिनेछ। अब समाचार विस्तारमा। कलकत्ता उच्च न्यायालयले आँखा उपचारका लागि विदेश जाने अनुमति माग्दै तृणमूल काँग्रेसका सांसद अभिषेक ब्यानर्जीले दर्ता गरेको याचिका आज खारेज गरिदिएको छ। उच्च अदालतले सुरुमा एसएसकेएम अस्पतालको मेडिकल बोर्डले अभिषेक ब्यानर्जीको आँखाको अवस्था जाँच गर्न सुझाव दिएको थियो। मेडिकल बोर्डले 7 अगस्तसम्म प्रतिवेदन बुझाउनु पर्नेछ। रिपोर्ट हेरेपछि न्यायालयले आँखाको उपचारका लागि विदेश जानुपर्ने वा नजाने भन्ने निर्णय गर्नेछ। 4 मईमा भएको पश्चिम बंगाल विधानसभा चुनावमा भाजपाले विजय हासिल गरिएपछि अभिषेक ब्यानर्जी विरूद्ध कैयौं एफआईआर दर्ता भएका छन्। सोही क्रममा उनले विदेश जाने अनुमति मागेका थिए। अन्य मुद्दाहरूमा टीएमसी सांसदलाई चुनाव अभियानको क्रममा उत्तेजक बयान दिएको आरोपमा पनि मुद्दा दायर गरिएको छ। ब्यानर्जीले यी मुद्दाहरू खारेज गर्न माग गर्दै याचिका दर्ता गरेका थिए र धेरै मुद्दाहरूमा अन्तरिम राहत पनि पाएका छन्। कलकत्ता उच्च न्यायालयले पश्चिम बंगालमा प्राथमिक पाठशालाहरूका शिक्षक र शिक्षाकर्मीहरूको सरप्लस सरुवामा अन्तरिम रोक लगाएको छ। आज न्यायमूर्ति विभास पटनायकले आदेश दिँदै भन्नुभयो, राज्य सरकारले कुनै पनि शिक्षक वा शिक्षाकर्मीलाई तत्कालका लागि सरप्लसको आधारमा सरुवा गर्ने छैन। यद्यपि सरकारले नयाँ मानक सञ्चालन प्रक्रिया एसओपी अन्तर्गत आन्तरिक प्रशासनिक प्रक्रियालाई निरन्तरता दिन सक्छ र इच्छुक शिक्षकहरूबाट पनि आवेदन दिन सक्छ। यस मुद्दाको अर्को सुनवाई अर्को बुधबार हुनेछ। राज्य सरकारले हालै सरप्लस ट्रान्सफरका लागि नयाँ एसओपी जारी गरेको थियो। यस अन्तर्गत स्वेच्छाले सरुवा गर्न जाने शिक्षकसँग

0: श्रोताहरूका लागि निशुल्क बस यात्रा भीबीजी रामजी अधिनियम 2025 सहितका झाँकीहरू प्रमुखताका साथ प्रदर्शन गरिनेछ। यसका साथै भारतीय जनसङ्घका संस्थापक डाक्टर श्यामा प्रसाद मुखर्जीको जीवन योगदान र राष्ट्र निर्माणमा उहाँको भूमिकालाई पनि एक विशेष झाँकीको माध्यमबाट चित्रण गरिनेछ। सार्वजनिक निर्माण, स्वास्थ्य, यातायात, बिजुली र पञ्चायत सहित राज्य सरकारका 10 विभागहरूले आफ्ना योजना र उपलब्धिहरूको आधारमा झाँकी तयार गरिरहेका छन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। दार्जीलिङ सरकारी महाविद्यालयले आफ्नो 78 स्थापना दिवस आज भव्य रूपमा पालन गर्यो। यस अवसरमा पश्चिम बंगालका पर्यटन मन्त्री डाक्टर शंकर घोष, राज्यका पार्वत्य मामिला तथा गृह राज्य मन्त्री श्री विशाल लामा, सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले विशेष रूपमा उपस्थित थिए। एक रिपोर्ट।
1: आफ्नो सम्बोधनमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोलेले आफू दार्जिलिङ सरकारी महाविद्यालयमा पढेका संस्मरणहरू साझा गर्नुभयो। उहाँले पहाडमा उच्च शिक्षा विकासमा यस सरकारी महाविद्यालयको योगदान अतुलनीय रहेको बताउनुभयो। यस अवसरमा बोल्दै राज्यका पर्यटन मन्त्री डाक्टर शंकर घोषले आफ्ना परिवारका कतिपय अग्रजहरूले दार्जिलिङ पहाडका कलेजहरूमा उच्च शिक्षाको पढाइ गरेकोमा गर्व अनुभव गरेको बताउनुभयो। उहाँले पहाडमा उच्च शिक्षा विकासमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। उहाँ दार्जिलिङ हिल युनिभर्सिटीलाई राम्रो र असल विश्वविद्यालयको रूपमा विकसित गरिने वाचा गर्नुभयो। यस अवसरमा बोल्दै राज्यका गृह राज्य मन्त्री तथा पहाड मामिला मन्त्री विशाल लामाले आफूले पनि दार्जिलिङ सरकारी महाविद्यालयबाट उच्च शिक्षा हासिल गरेकोमा गर्वबोध गर्नुभयो। दार्जिलिङलाई शिक्षाको एक महत्त्वपूर्ण केन्द्र बनाउने कुरामाथि उहाँले जोड दिनुभयो। 5 अगस्त 1948 दार्जिलिङ सरकारी महाविद्यालयको स्थापना गरिएको थियो। भूतपूर्व छात्र संघले आज यो स्थापना कार्यक्रमको आयोजन गरेका थिए। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: मुख्यमन्त्री शुभेन्दु अधिकारी आफ्नो 2 दिने नयाँ दिल्ली भ्रमण गरी कोलकाता फर्किनु भएको छ। नयाँ दिल्लीमा उहाँले टीएमसीका बागी सांसदहरूसितको एक महत्वपूर्ण बैठकमा सहभागिता गर्नुभयो। राज्यको सर्वाङ्गीण विकासलाई गति दिन उहाँले केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणसित भेट गरी विकास योजनाहरूमा आर्थिक सहयोगको अपील पनि गर्नुभयो। उहाँले राज्यका चिया श्रमिकहरूको कल्याणका लागि विशेष पहल गरिने पनि बताउनुभयो। पश्चिम बंगाल सरकारले पूजा अगाडि राज्यका सरकारी कर्मचारीहरूलाई ठूलो उपहार दिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कर्मचारीहरूलाई 38% महँगाई भत्ता डीए दिने घोषणा गर्नुभएको छ। यस पहलले अथक परिश्रम गरी राज्य प्रशासनको सञ्चालनमा योगदान दिने कर्मीहरूको प्रयासलाई बढावा मिल्नेछ। यस घोषणापछि लाखौं कर्मचारीहरूका परिवारमा खुशीको लहर छाएको छ। दार्जिलिङ कृषि विभागका अधिकारीहरूको उपस्थितिमा मिरिकमा कफी खेतीको प्रबन्धन तथा कृषकहरूको आय आर्जन वृद्धि गर्ने उद्देश्यले एमईबीएद्वारा एक विशेष कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा कफी खेतीको सम्भावना, उत्पादन वृद्धि, प्राविधिक सहयोग तथा बजार प्रबन्धन लगायत विभिन्न विषयमा चर्चा भएको थियो। यस अवसरमा दार्जिलिङ कृषि विभागले एमईबीए र कफी कृषकहरूको आवश्यकता अनुसार आगामी दिनहरूमा सरकारी स्तरबाट आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। लोकसभाले आज विपक्षीको हो हल्लाका बीच ब्याङ्कर्स बुक्स एभिडेन्स विधेयक 2026 बिना चर्चा पारित गरेको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज सदनमा पेश गर्नुभएको विधेयकको उद्देश्य ब्याङ्क रेकर्डको प्रमाणमा कानून विद्यमान डिजिटल ब्याङ्किङ प्रणाली अनुरूप ल्याउनु हो। यस मार्फत ब्याङ्किङ प्रणालीको वर्तमान आवश्यकता अनुसार कानूनी संरचनालाई आधुनिकीकरण गरिनेछ। विधेयकमा ब्याङ्क रेकर्डको विद्युतीय वा डिजिटल प्रतिलिपिलाई वैध र कानूनी प्रमाणका रूपमा अदालतमा स्वीकार गर्न सकिने व्यवस्था गरिएको छ। आगामी 24 घण्टाभित्र मौसम विभागले राज्यका अधिकांश जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित

हल्कादेखि मध्यम वर्षाको सम्भावना व्यक्त गरेको छ। दार्जीलिङ र कालेबुङको पहाड़ी क्षेत्रका केही स्थानहरूमा अपेक्षाकृत भारी वर्षा हुन सक्ने जनाएको छ। मेघगर्जनको समयमा खुल्ला स्थान, रुख र बिजुलीको पोल मुनि मानिसहरूलाई नजान मौसम विभागले आग्रह गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। आँखाको जाँच गराउन विदेश जाने टिएमसी महासचिव अभिषेक ब्यानर्जीको याचिका कलकत्ता उच्च न्यायालयद्वारा खारिज गरिएको छ। राज्यका प्राथमिक विद्यालयहरूका अतिरिक्त शिक्षकहरूलाई सरुवा गरिने राज्य सरकारको आदेशमाथि कलकत्ता उच्च अदालतले रोक लगाएको छ। दार्जीलिङ सरकारी महाविद्यालयको भव्य रूपमा आफ्नो 78 औं स्थापना दिवस पालन गरियो। सिक्किमका मुख्यमन्त्री पीयूष गोली, राज्यका पार्वतीय मामिला राज्य मन्त्री विशाल लामाले आफू यसै महाविद्यालयमा शिक्षार्जन गरेकोमा गर्वबोध प्रकट गरे। मुख्यमन्त्री शुभेन्दु अधिकारी दुई दिने दिल्ली भ्रमणपछि कलकत्ता फर्केका छन्। राज्य सरकारले पूजा अगावै सरकारी कर्मचारीहरूलाई ठूलो उपहार स्वरूप 38% डिए दिने घोषणा गरेको छ र मिरिकमा कफीको खेतीलाई प्रबन्धन गरिनेछ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। बेलुकी 7:25 अघिल्लो समाचार संस्करण लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

एफएम 103.5 मेगाहर्ज़मा यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको। समय यस बेला बेलुकीको 7:01 अनि 30 सेकेन्ड भइरहेछ। श्रोताहरूले हाम्रो कार्यक्रम आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथै मोबाइल एप न्युज एन्ड एआईआर अनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ। र भने यहाँहरू समक्ष राखिरहेछौ कार्यक्रम लोकलहरी र आजको कलाकार हुनुहुन्छ इन्द्र रसाइली।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि। साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि हाम्रो कार्यक्रमहरू यहाँहरूले सुनिरहनु भएको छ। अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम सुर संगम, जस अन्तर्गत यहाँ समक्ष राखिरहेछौ हेमन्त लामाको स्वरमा केही आधुनिक गीतहरू।

अबको केशनमा सम्प्रेषण गरी सुनाइरहेछौ आकाशवाणीको समाचार। त्यसको लगत्तै पछि सुन्नुहुनेछ आकाशवाणी कोलकाता केन्द्रको बंगलामा समाचार।

0: समाचार मेनुका राईबाट सुन्नुहोस्। सुरु गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। अनुच्छेद 370 खारिजपछि जम्मू काश्मीरमा परिवर्तन आएको प्रधानमन्त्रीको मन्तव्य। सर्वोच्च अदालतमा न्यायाधीशको संख्या बढाइने प्रस्ताव। पाकिस्तानलाई पीओजेकेमा हिंसा रोक्न भारतको आग्रह। लोकसभाबाट ब्याङ्कर्स बुक्स एभिडेन्स विधेयक 2026 पारित। अब समाचार विस्तारमा। भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले आज ओडिसाको तीन दिने भ्रमणको अन्तिम दिन बेरहामपुर नजिक रहेको धपलेश्वर मन्दिरमा पूजा अर्चना गर्नुभयो। त्यसपछि उहाँले गोपालपुरस्थित सेना वायु प्रतिरक्षा महाविद्यालयको भ्रमण गरी त्यहाँका अधिकारी तथा प्राध्यापकहरूसँग अन्तर्क्रिया गर्नुभयो। राष्ट्रपति मुर्मू विशेष रूपमा सञ्चालन गरिएको प्रेसिडेन्ट स्पेशल रेल मार्फत बेरहामपुरबाट भुवनेश्वर पुग्नुभयो। त्यसपछि उहाँ भुवनेश्वरबाट नयाँ दिल्ली प्रस्थान गर्दै आफ्नो गृह राज्य ओडिसाको तीन दिने भ्रमण सम्पन्न गर्नुभयो। भ्रमणका क्रममा राष्ट्रपति मुर्मूले कटकमा जगद्गुरु कृपालु विश्वविद्यालयको उद्घाटन गर्नका साथै विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्नुभयो र राज्यका विविध कार्यक्रममा सहभागी हुनुभएको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अनुच्छेद 370 र 35A खारेज भएको 7 वर्षपछि जम्मू कश्मीर र लद्दाखका नागरिकको जीवनमा व्यापक परिवर्तन आएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदीले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र खेलकुदका क्षेत्रमा अवसर विस्तार भएको उल्लेख गर्नुभयो। उहाँले संविधान पूर्ण रूपमा लागू भएपछि महिला, वञ्चित समुदाय तथा लामो समयसम्म संवैधानिक अधिकारबाट वञ्चित नागरिकले आफ्ना अधिकार प्राप्त गरेको बताउनुभयो। प्रधानमन्त्रीले यस वर्ष श्यामा प्रसाद मुखर्जीको 125 जन्म जयन्ती मनाइँदै गरेको उल्लेख गर्नुहुँदै राष्ट्रिय एकताप्रतिको उहाँको योगदान प्रेरणादायी रहेको बताउनुभयो। साथै जम्मू काश्मीर र लद्दाखको समग्र विकासप्रति सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभयो। भारतको सर्वोच्च न्यायालयमा न्यायाधीशको संख्या अन्तिम पटक सन् 2019 सर्वोच्च न्यायालय संशोधन ऐन 2019 मार्फत बढाइएको थियो। त्यसबेला भारतका प्रधान न्यायाधीश बाहेक अन्य न्यायाधीशको संख्या 30 33 पुर्याइएको थियो। यस वर्षको जनवरी 1 सर्वोच्च अदालतमा 92,000 भन्दा बढी मुद्दा विचारधीन रहेका छन्। सन् 2025 75,410 नयाँ मुद्दा दर्ता हुँदा 65,000 भन्दा बढी मुद्दा मात्रै समाधान भएका थिए। भारतका कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालले न्यायाधीशको संख्या बढाइएपछि मुद्दा समाधानको गति बढ्ने, बाँकी मुद्दाको चाप घट्ने र नागरिकले समयमै न्याय पाउने अपेक्षा गर्न सकिने विचार व्यक्त गर्नुभएको छ।
1: न्यायपालिका के बढ़ते कार्यभार, न्यायिक विषयों के बदलते प्रकृति व उभरते कॉन्स्टिट्यूशनल लीगल इंटरप्रिटेशन के नए सवालों को ध्यान में रखकर माननीय सुप्रीम कोर्ट में न्यायाधीशों की संख्या बढ़ाना एक समय की मांग और समयानुकूल सुधार भी है, जिसमें संवैधानिक पीठों के अधिक गठन की आवश्यकता भी एक प्रमुख पहलू है।
0: भारतले पाकिस्तानलाई पाकिस्तान अधीनस्थ जम्मू काश्मीरमा भइरहेको हिंसा तत्काल रोक्न आफ्नो भूमिबाट सञ्चालित आतंकवादी सञ्जाल विरूद्ध विश्वसनीय र स्थायी कदम चाल्न तथा अवैध रूपमा कब्जा गरिएका भारतीय भूभाग तत्काल खाली गर्न आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पाकिस्तानले मनाउँदै आएको तथा कथित योम ए इस्तेहसाललाई भारतले स्पष्ट रूपमा अस्वीकार गरेको बताउनुभयो। उहाँले जम्मू काश्मीर र लद्दाख भारतको अभिन्न अङ्ग रहेको र 5 अगस्त 2019 संवैधानिक निर्णय भारतको आन्तरिक विषय भएको स्पष्ट पार्नुभयो। प्रवक्ता जयसवालले पाकिस्तानले मानव अधिकार उल्लङ्घन र आतंकवादसँग जोडिएको आफ्नो छवि ढाकछोप गर्न झुटा प्रचार गरिरहेको आरोप लगाउँदै पाकिस्तान अनि जम्मू काश्मीरमा शान्तिपूर्ण प्रदर्शनमाथि बल प्रयोग, लक्षित हत्या र कडा प्रतिबन्ध लगाएको दावी गर्नुभयो। भारत सरकारले देशभरका 579 मूल्य अनुगमन केन्द्रबाट प्राप्त 41 प्रकारका खाद्य वस्तुको दैनिक मूल्य नियमित

0: रूपमा जाँच गरिरहेको जनाएको छ। लोकसभामा आज लिखित जवाब दिँदै उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण राज्य मन्त्री बीएल वर्माले पश्चिम एसियामा जारी द्वन्द्वका कारण पर्न सक्ने प्रभावको मूल्याङ्कन गर्न तथा आवश्यक सुधारात्मक कदम चाल्न सरकारले सातवटा सशक्त समूह गठन गरेको जानकारी दिनुभयो। उहाँ अनुसार पश्चिम एसियाको द्वन्द्व र विश्वव्यापी आपूर्ति श्रृङ्खलामा आएको अवरोधका बावजुद 2025-26 3,763.63 लाख टन खाद्यान्नको कीर्तिमानी उत्पादन तथा सरकारसँग पर्याप्त मौजूद रहेकाले अन्न र दलहन जस्ता अत्यावश्यक खाद्य वस्तुको मूल्य स्थिर रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारतको लोकसभाले आज विपक्षी दलको अवरोध बीच छलफल विनय ब्याङ्कर्स बुक्स एभिडेन्स विधेयक 2026 पारित गरेको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज सदनमा उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो। डिजिटल ब्याङ्किङ प्रणाली अनुसार ब्याङ्क सम्बन्धी प्रमाण सम्बन्धी कानूनी व्यवस्था आधुनिकीकरण गर्ने उद्देश्य रहेको यस विधेयकमा ब्याङ्कका विद्युतीय वा डिजिटल अभिलेखलाई अदालतमा वैध कानूनी प्रमाणका रूपमा स्वीकार गर्न सकिन्छ व्यवस्था गरिएको छ। केन्द्रीय वातावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवको अध्यक्षतामा आज नयाँ दिल्लीमा संसदीय परामर्शदाता समितिको बैठक सम्पन्न भएको छ। बैठकमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वैज्ञानिक अनुसन्धान आधुनिक प्रविधि र समुदायको सहभागिता बढाउनु पर्नेमा जोड दियो। साथै कोयम्बटुरमा मानव वन्यजन्तु द्वन्द्व उत्कृष्टता केन्द्र स्थापना गरिएको राष्ट्रिय मानव वन्यजन्तु द्वन्द्व पोर्टल सञ्चालनमा ल्याइएको तथा दक्षिण भारतका लागि हात्ती संरक्षण क्षेत्रीय कार्ययोजना स्वीकृत भएको जानकारी दियो। बैठकमा जीआईएस कृत्रिम बुद्धिमत्ता अर्थात एआई ड्रोन र प्रारम्भिक चेतावनी प्रणालीको प्रयोग विस्तार गर्दै वन्यजन्तु संरक्षणसँगै मानव जीवन र जीविका उपार्जनको सुरक्षा सुनिश्चित गर्न एकीकृत रणनीति अप्नाउनु पर्नेमा जोड़ दिएको छ। जम्मू कश्मीर भाजपाका अध्यक्ष तथा राज्यसभा सांसद सतपाल शर्माले अनुच्छेद 370 खारेज हुनु जम्मू काश्मीरको पूर्ण एकीकरण र विकासतर्फको ऐतिहासिक कदम भएको बताउनु भएको छ। उहाँले पछिल्ला 7 वर्षमा जम्मू काश्मीरमा उल्लेखनीय प्रगति भएको दावी गर्नुभयो। भाजपा सांसद शशांक मणिले संसदको कार्यवाहीमा बारम्बार अवरोध सृजना गरेको भन्दै विपक्षको आलोचना गर्नुभयो। उहाँले अनुच्छेद 370 खारिज गर्ने निर्णयले राष्ट्रिय एकता सुदृढ भएको र जम्मू काश्मीरको एकीकरणलाई गति दिएको बताउनुभयो। मेटाका प्रमुख कार्यकारी अधिकारी मार्क जुकरबर्गले आज बाल यौन शोषण सम्बन्धी सामग्री डिप फेक सामग्री तथा प्लेटफर्म सञ्चालनमा भएका त्रुटिका लागि सरकारसँग क्षमा माग्नु भएको छ। स्रोतका अनुसार मेटाले केही प्रकारका सामग्रीलाई प्रवर्धन गर्न ठूलो रकम भुक्तानी गरिएको स्वीकार गरेको छ। साथै आफूहरू मध्यस्थको परिभाषाभित्र नपर्ने र आफ्नो प्लेटफर्ममा राखिएको सामग्री कसलाई देखाउने भन्ने निर्णय आफूले गर्ने कुरा स्पष्ट पारिएको जनाएको छ। यस विषयमा मेटाले गल्ती स्वीकार गर्दै खेद व्यक्त गरेको छ। भारतको रसायन तथा मल मन्त्रालयले फेडरेशन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीको सहकार्यमा इन्डिया मेडिकल डिभाइस 2026को नवौं संस्करण यही 7 अगस्तदेखि नयाँ दिल्लीमा आयोजना गर्ने भएको छ। दुई दिने सम्मेलनको उद्घाटन रसायन तथा मल राज्यमन्त्री अनुप्रिया पटेलले शुक्रबार गर्नुहुनेछ। दोस्रो दिन केन्द्रीय रसायन तथा मल मन्त्री जगत प्रकाश नड्डाले आत्मनिर्भर मेडटेक विकसित भारततर्फ भारतको यात्रालाई तीव्रता विषयमा मुख्य सम्बोधन गर्नुहुनेछ। अनुच्छेद 370 खारिजपछि जम्मू काश्मीरमा परिवर्तन आएको प्रधानमन्त्रीको मन्तव्य, सर्वोच्च अदालतमा न्यायाधीशको संख्या बढाइने प्रस्ताव, पाकिस्तानलाई पीओजेकेमा हिंसा रोक्न भारतको आग्रह, लोकसभाबाट संवाद।
1: আকাশবাণী খবর পড়ছি সুদীপ বসু। এখনকার বিশেষ বিশেষ খবর হলো

0: भुटानी गीतपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्।

प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 7 वर्ष पहिले अनुच्छेद 370 र 35A को निरस्तपछि जम्मू कश्मीर र लद्दाखका जनताको जीवनमा व्यापक परिवर्तन आएको बताउनु भएको छ। भारतले आज पाकिस्तानलाई पाकिस्तानको अवैध कब्जा रहेको जम्मू कश्मीरमा रक्तपात रोक्न तथा अवैध कब्जामा रहेका सबै भारतीय क्षेत्रहरू तुरन्त खाली गर्ने सल्लाह दिएको छ। राष्ट्रपति भवनले आज भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आधिकारिक समारोहमा प्राप्त गरेका 300 चुनेका स्मृति चिन्हहरूको अनलाइन लिलामी सुरु गरेको छ। सरकारले देशभरि स्थित 579 मूल्य निगरानी केन्द्रद्वारा प्रस्तुत 41 खाद्य पदार्थहरूको दैनिक मूल्यको निगरानी गर्ने जनाएको छ र सरकारले विदेश व्यापार नीति 2023 अन्तर्गत कम्पनीहरूसँग रहेको कुल सामान वस्तु वा स्टकको आधारमा क्रस बोर्डर ई कमर्स निर्यात ढाँचाको कार्यान्वयन सुरु गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले 7 वर्ष पहिले अनुच्छेद 370 र 35A को निरस्तपछि जम्मू कश्मीर र लद्दाखका जनताको जीवनमा व्यापक परिवर्तन आएको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले दुवै केन्द्रशासित प्रदेशहरूमा बुनियादी ढाँचा विकासको विस्तार, शिक्षा, स्वास्थ्य सेवा, उद्यमशीलता र खेल जस्ता क्षेत्रहरूमा अवसरहरू बढेको कुरा प्रकाश पार्नुभएको छ। उहाँले महिला, सीमान्तकृत समुदाय वा दशकौँदेखि आधारभूत संवैधानिक अधिकारबाट वञ्चित भएकाहरूलाई संविधानको पूर्ण प्रयोगले सशक्त बनाएको बताउनु भएको छ। उहाँले राष्ट्रिय एकताप्रति आफ्नो आजीवन प्रतिबद्धताले पुस्तौ पुस्तालाई प्रेरणा दिइरहेको बताउनु भएको छ। प्रधानमन्त्री श्री मोदीले यस वर्ष डाक्टर श्यामाप्रसाद मुखर्जीको 125 जन्म जयन्ती मनाइरहेकोले आज विशेष दिन पनि रहेको बताउनु भएको छ। उहाँले राष्ट्र एकताप्रति डाक्टर मुखर्जीको आजीवन समर्पणले पुस्ताहरूलाई प्रेरणा दिइरहने बताउनु भएको छ। भारतले आज पाकिस्तानलाई पाकिस्तानको अवैध कब्जा रहेको जम्मू कश्मीरमा रक्तपात रोक्न क्षेत्रबाट सञ्चालित आतंकी नेटवर्कहरू विरुद्ध विश्वसनीय प्रमाणयोग्य र कारवाही योग्य कदम चाल्न र आफ्नो अवैध कब्जामा रहेका सबै भारतीय क्षेत्रहरू तुरन्त खाली गर्न सल्लाह दिएको छ। तथाकथित युमे इस्तेहसाल अर्थात् शोषण दिवसमा पाकिस्तानका विदेश मन्त्रीको टिप्पणीबारे पत्रकारहरूलाई जवाब दिनुहुँदै विदेश मन्त्रालयका प्रवक्ता रणदीप जसवालले भन्नुभयो, विश्व यी सुनियोजित तमासाबाट मूर्ख बनिने छैन। भारतले तथाकथित युमए इस्तेसलको उत्सव मनाउने पाकिस्तानको प्रयासलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। उहाँले भन्नुभयो, केन्द्रशासित प्रदेश जम्मू कश्मीर र लद्दाख सधैँ भारतको अभिन्न र अविभाज्य अङ्ग हुन् र रहनेछन्। राष्ट्रपति भवनले आज भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आधिकारिक समारोहमा प्राप्त गरेका 300 चुनिएका स्मृति चिन्हहरूको अनलाइन लिलामी सुरु गरेको छ। लिलामी यी उपहार पोर्टलमा सञ्चालन भइरहेको छ। एक सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले भन्नुभयो, भोलि प्रक्रिया यस महिनाको 5 तारिकसम्म जारी रहनेछ। मानिसहरूले यी उपहार पोर्टलमा गएर बोली लगाउन सक्छन्। लिलामीबाट प्राप्त हुने सम्पूर्ण राशि सामाजिक कार्यमा खर्च गरिनेछ। विदेश सचिव विक्रम मिश्री एक दिवसीय आधिकारिक भ्रमणमा आज कोलम्बो पुग्नुभएको छ। यस भ्रमणको उद्देश्य भारत र श्रीलङ्का बीच लामो समयदेखि रहेको सहयोगलाई अझ बलियो बनाउनु हो। उहाँलाई भारतीय उच्चायुक्त सन्तोष झा र श्रीलङ्काको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए। भ्रमणको क्रममा श्री मिश्रीले श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारी दिसानायके, प्रधानमन्त्री हरिणी अमर सूर्य र विदेश मन्त्री विजिता हेरात लगायत वरिष्ठ नेताहरूसँग भेट गर्नुहुनेछ। भारतीय उच्चायोगले यस भ्रमणले दुई देशबीचको उच्चस्तरीय सम्पर्क र आपसी सहयोगलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी आफ्नो 2 दिने नयाँ दिल्ली भ्रमण गरी कोलकाता फर्किनु भएको छ। नयाँ दिल्लीमा उहाँले टिएमसीका बागी सांसदहरूसितको एक महत्त्वपूर्ण बैठकमा सहभागिता गर्नुभयो। राज्यको सर्वाङ्गीन विकासलाई गति दिन उहाँले केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणसित भेट गरी विकास योजनाहरूमा आर्थिक सहयोगको अपिल

0: कैंपेनिंग किया है, खास करके फिनेंशियल मैटर छोड़ के, तो सब पता है। उन्होंने आज दो पर्टिकुलर सेक्टर के लिए उन्होंने मुझे बताया, उन्होंने भी इंटरेस्ट शो किया। ये हमारी टी गार्डन वर्कर्स के लिए, दूसरा टेक्सटाइल के अंदर वीवर्स के लिए।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सरकारले देशभरि स्थित 579 मूल्य निगरानी केन्द्रद्वारा प्रस्तुत 41 खाद्य पदार्थहरूको दैनिक मूल्यको निगरानी गर्ने जनाएको छ। उपभोक्ता मामिला खाद्य एवं सार्वजनिक वितरण राज्यमन्त्री बीएल वर्माले आज लोकसभामा एक लिखित जवाबमा भन्नुभयो, पश्चिम एसिया सङ्घर्षको पृष्ठभूमिमा सरकारले पश्चिम एसियामा स्थितिको प्रभावको निगरानी र मूल्याङ्कन गर्न र आवश्यक सुधारात्मक उपायहरू चाल्न 7 अधिकार प्राप्त समूहहरू गठन गरेको छ। श्री वर्माले जानकारी दैनिक मूल्यको प्रवृत्ति अनुसार पश्चिम एसियामा हालैको सङ्घर्ष र वैश्विक आपूर्ति श्रृङ्खलामा अवरोध रहे तापनि अनाज र दाल जस्ता आवश्यक खाद्य पदार्थहरूको मूल्य स्थिर रहेको बताउनुभएको छ। यसको कारण वर्ष 2025-26 रेकर्ड 3,765.63 लाख टन खाद्यान्न उत्पादन र सरकारसँग उपलब्ध पर्याप्त भण्डार हो। बन्दरगाह जहाजरानी तथा जल मार्ग मन्त्री नन्द सोनोवालले आज पश्चिम एसिया र त्यसभन्दा बाहिरको भूराजनीतिक परिस्थितिमा भारतीय नाविकहरूको सुरक्षाको मूल्याङ्कन गर्न आफ्नो मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग एक विस्तृत समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा श्री सोनोवालले भन्नुभयो, केन्द्र सरकारले सधैँ नाविक पहिलो राखेको छ, एक दृष्टिकोण जसले 2014 भारतीय नाविकहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि गरेको छ, जसले भारतलाई विश्वको दोस्रो ठूलो समुद्री आपूर्तिकर्ता बनाएको छ। उहाँले भन्नुभयो, डिजिसिओएम केन्द्रले सङ्कटको सतर्कताको निगरानी गर्न र उद्धार प्रयासहरूको समन्वय गर्न 24 घण्टा काम गरिरहेको छ। उहाँले अझ भन्नुभयो, जारी सङ्कटको समयमा अलपत्र परेका 4,000 अधिक भारत नागरिकहरूलाई सकुशल स्वदेश फर्काएको छ। राज्यसभामा आज सर्वोच्च न्यायालयले न्यायाधीशहरूको सङ्ख्या बढाउने सिट सम्बन्धित संशोधन विधेयक 2026 चर्चा सुरु भएको छ। विधेयकले सर्वोच्च न्यायालयमा न्यायाधीशहरूको सङ्ख्या 33 बढाएर 37 गर्ने लक्ष्य लिएको छ। कानुन तथा न्यायमन्त्री अर्जुन राम मेघवालले उक्त विधेयक सदनमा पेश गर्नुभयो। लोकसभाले उक्त विधेयक पारित गरिसकेको छ। यसै वर्षको मई महिनामा राष्ट्रपति द्रौपदी मुर्मूले न्यायाधीशहरूको सङ्ख्या 33 बढाएर 37 पुर्याउने अध्यादेश जारी गर्नुभएको थियो। भोपालमा तेस्रो ब्रिक्स संस्कृति कार्यदलको तेस्रो बैठक संस्कृति मन्त्रालयका सचिव विवेक अग्रवालको स्वागत भाषणबाट सुरु भयो। उहाँले ब्रिक्स सांस्कृतिक सहयोगको उद्देश्य र साझा दृष्टिकोणको बारेमा प्रतिनिधिहरूलाई अवगत गराउनुभयो। त्यसपछि सदस्य देशका प्रतिनिधिहरूले आफ्नो धारणा राखेका थिए। ब्राजिलले साझा लक्ष्यहरूप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। इथियोपियाले रचनात्मक संवादलाई सहयोगको आधार मानेको छ भने इन्डोनेसियाले स्थायी सहयोगमा जोड दिएको छ। इरानका प्रतिनिधिले संस्कृतिलाई पहिचानको आधार भन्दै आपसी सम्मान बढाउने आवश्यकतामा जोड दिएको छ। इजिप्टका प्रतिनिधिमण्डल भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए। युएईले साझा लक्ष्य र ठोस परिणामका लागि सहयोगको वाकालत गरेको छ। दुई दिनसम्म चल्ने बैठकमा ब्रिक्स सदस्य देशहरूका प्रतिनिधिहरूले सांस्कृतिक सहयोगलाई थप मजबुत बनाउने विषयमा चर्चा गरिरहेका छन्। सरकारले विदेश व्यापार नीति 2023 अन्तर्गत कम्पनीसँग रहेको कुल सामान वस्तु वा स्टकको आधारमा क्रस बोर्डर ई कमर्स निर्यात ढाँचाको कार्यान्वयन सुरु गरेको छ। यस ढाँचाले भारतमा निर्मित वा उत्पादित वस्तुहरूको यस आधारमा सीमापार ई वाणिज्य निर्यातलाई सुविधा प्रदान गर्न एक व्यापक नीति र प्रक्रियात्मक ढाँचा प्रदान गर्दछ। यसमा नियामक निरीक्षण कायम राख्दै ई कमर्स निर्यातको फाइदाहरू भारतीय निर्माता र एमएसएमई पुग्न सुनिश्चित गर्न धेरै सुरक्षा उपायहरू समावेश छन्। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले 7 पहिले अनुच्छेद 370 र 35A को निरस्तपछि जम्मू कश्मीर र लद्दाखका जनताको जीवनमा व्यापक परिवर्तन आएको बताउनु भएको छ। भारतले आज पाकिस्तानलाई पाकिस्तानको अवैध कब्जा रहेको जम्मू कश्मीरमा रक्तपात रोक्न तथा अवैध कब्जामा रहेका सबै भारतीय क्षेत्रहरू तुरन्त खाली गर्न सल्लाह दिएको छ। राष्ट्रपति भवनले आज भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आधिकारिक समारोहमा प्राप्त गरेका 300 चुनिएका स्मृति चिन्हहरूको अनलाइन लिलामी सुरु गरेको छ। सरकारले देशभरि स्थित 579 मूल्य निगरानी केन्द्रद्वारा प्रस्तुत 41 खाद्य पदार्थहरूको दैनिक

0: मूल्यको निगरानी गर्ने जनाएको छ र सरकारले विदेश व्यापार नीति 2023 अन्तर्गत कम्पनीसँग रहेको कुल सामान वस्तु वा स्टकको आधारमा क्रस बोर्डर ई कमर्स निर्यात ढाँचाको कार्यान्वयन सुरु गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:25 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली मैले मन पराएका केही गीतहरू। श्रोताबिन, कार्यक्रममा केही मिठा मिठा गीतहरू सुनाएर हजुरहरू समक्ष मनोरञ्जन गराउने छु। पन्जाबी गीत मे तेनु सम्झा कि म तिमीलाई कसरी बुझाऊ भनेका हुन्। यस गीतले गहिरो भावनात्मक चाहना हृदय विदारक भावनालाई व्यक्त गरिएको छ। तिमीलाई के बुझाऊ, तिमी बिना मेरो मन कतै छैन। तिमीलाई के थाहा मेरो मायाको बारेमा, म तिम्रो पर्खाइमा छु। तिमी मेरो मुटु हौ र तिमी मेरो जीवन पनि हौ। अरिजित सिंह र श्रेया घोषालको आवाजमा संगीत रहेको छ सचिन जिगर, शब्दकार इर्सत कमिल।

यस गीतले यी दुई बीचको तीव्र प्रेमलाई सुन्दर ढंगले व्यक्त गरेका छन्। यस गीतले आश्चर्य, जादुई प्रेम र कसरी एक व्यक्ति प्रेममा पर्दा उसको सम्पूर्ण संसार परिवर्तन हुन्छ भनेर प्रेमीको जीवनको धारणाको बारेमा कुरा गरेका छन्। केन्द्रीय विषयवस्तु र पारस्परिक प्रेमको शान्त अनुभूति हो। लङ दलस्का र महालक्ष्मी अय्यर र हार्ट कोडको आवाजमा संगीत रहेको छ। शंकर ए सानलोई, शब्द अन्विता दत्त।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला रात्रिको 10:30 भइरहेछ। यसको साथै आजको सन्ध्याकालीन अधिवेशन यतिमै पूरा हुँदछ। भोलि बिहान 6:26 विविध कार्यक्रमहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मलाई आज्ञा चाहन्छौ। शुभरात्री, जय हिन्द।